0: विभाग दुबईले गरेको अनुसन्धानको संयुक्त आरोप पत्र भने अर्को जाने बताइएको छ। सीआईबीले ब्याङ्किङ कसुर अन्तर्गत अर्को मुद्दाको सिफारिस गर्ने बताइएको छ।
1: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकका 22 संघीय मन्त्रालयलाई खटाएर 18 कायम गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ। मर्ज भएका मन्त्रालयको कागजात श्रेष्ठता मिलाउने कार्यालयका कम्प्युटर फर्निचर लगायतका जिन्सी सामानको लगत संकलन गरी मर्ज भएका मन्त्रालय बीचमा मिलान भइरहेको छ। मर्ज भएका मन्त्रालयको दर्ता चलानी लेटर प्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ए र बी गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय खानेपानी मन्त्रालय शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवन मध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पुर्याएको बताउनुभयो।
0: डिजिटल नेपालको अधुरो अध्याय आर्थिक दैनिक अभियानले यो खबर छापेको छ। केही वर्ष यता व्यापक प्रगति गर्न सक्ने सम्भावना बोकेको सूचना प्रविधि उद्योगलाई ठूलो प्रश्न। वर्तमान सरकारले पनि सूचना प्रविधि उद्योग र डिजिटलाइजेसनलाई निकै प्राथमिकता दिएको देखिन्छ। 2.5 दशक पहिले बनेपामा सूचना प्रविधि पार्क बनाउने भनेर गरिएको प्रयासले भने हालसम्म सार्थकता पाउन सकेको छैन। अहिले कुनै सरकार वा दलले यो पार्कका बारेमा कुरा गर्दैनन्। कुनै दलले पनि चुनावी घोषणा पत्रमा यो पार्कलाई निरन्तरता दिने पक्ष समेटेका छैनन्। नेपाली कंग्रेसको एकलौटी सरकारले सूचना प्रविधि नीति 2057 निर्माण गरेको सूचना प्रविधि पार्क लक्षित उद्देश्यमा नभई संरक्षण मुद्रण केन्द्रको छापाखाना सञ्चालनका लागि प्रयोग भइरहेको छ। 2013 नेपालको साइबर सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको आईटी पार्क अहिले मरूभूमि तुल्य भएको छ।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: cashback तथा sure shot gifts. Washing machine ma 6 kg Ariel Magic. Dishwasher ma washing tablets. Air conditioner ma installation. र free standing oven ma pressure cooker. नागरिकता मात्र भए पुग्छ. सहज EMI मार्फत खरीद गर्न सकिन्छ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको समेतमा एक समिति गठन गरेको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो. समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्.
3: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बसेको छ. प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ.
2: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ. पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशन कार्यतालिका तयार गरिएको हो. कार्यतालिका अनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटका प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ.
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मस्यौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयले हाल कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो.
2: सरकारी मन्त्रालय तथा कार्यालयका वेबसाइटहरू नियमित रूपमा अपडेट नहुँदा सेवाग्राहीले आवश्यक सूचना सहज रूपमा पाउन सकेका छैनन्. कतिपय वेबसाइट खुल्दैनन् भने खुलेका वेबसाइटमा पनि आधुवाधिक सूचना नहुँदा नागरिक अझै पनि कार्यालय धाउन बाध्य छन्. सरकारले अनलाइन मार्फत सूचना उपलब्ध गराउने, अनलाइन फारम भर्ने तथा सेवा प्रवाहलाई डिजिटल बनाउने योजना अघि सारेको भए पनि व्यवहारमा समस्या यथावत रहेको सेवाग्राहीहरूको गुनासो छ.
3: बर्दियाको बाँसगढी नगरपालिकाले सञ्चालन गरेको माटो परीक्षण अभियानमा 90% भन्दा बढी माटो अम्लीय फेला परेको छ. अत्याधिक रासायनिक मलको प्रयोग र प्राङ्गारिक मलको कमीका कारण माटोको गुणस्तर खस्कँदै गएको निष्कर्ष कृषि प्राविधिकले निकालेका छन्.
2: जातीय विभेद, दलितमाथि भइरहेका हिंसा तथा अन्तर्जातीय सम्बन्धका कारण भएका हत्या घटना विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रतिरोधात्मक विरोध प्रदर्शन गरिएको छ. जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका दलित समुदाय, मानवाधिकार कर्मी, युवा अभियन्ता तथा बौद्धिक वर्गको सहभागिता रहेको थियो.
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना.
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ.
4: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
4: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
4: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन,
4: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण.
4: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 58748 सम्पर्क गर्न सक्नुहुनेछ.
5: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना.
6: गुणस्तरीय शिक्षा
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरू टुङ्गिएको बताएका छन्। उनले सहमतिमा आधिकारिक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत दिएका हुन्। हर्मुजको जलमार्ग खोल्ने बारे पनि छिट्टै घोषणा हुने उनले बताएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच चाँडै नै अर्को चरणको छलफल हुने बताएका छन्।
3: अब खेल र खेलाडीका खबर। नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सोमबार विज्ञप्ति मार्फत 15 सदस्यीय टोली सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको जनाएको हो। यता नेपाली क्रिकेटका विश्व स्तरका प्रतिभा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको नयाँ शिखर चुम्नु भएको छ। 14 वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनौट हुँदै भविष्यको सुपरस्टारका रूपमा उदाउनु भएका सन्दीपले अहिले 73 खेलमै 150 विकेट पूरा गर्दै विश्व क्रिकेटको ध्यानाकर्षण गराउनु भएको हो।
2: अब विचार तथा विश्लेषण। किन बनाउनुपर्छ नेपालले एआई फ्याक्ट्री शीर्षकमा कान्तिपुर दैनिकमा समीर मास्केले आफ्नो विचार छाप्नु भएको छ। नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्युट निर्माण गर्नुपर्छ। यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्र होइन एआई नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ। नेपालसँग आफ्नो जल विद्युतको लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सिर्जना गर्ने दुर्लभ अवसर छ। भविष्य स्पष्ट छ। एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ। प्रश्न यति हो कि नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न सुरु गर्नेछ।
3: समाज बदल्ने शिक्षा शीर्षकमा रमेश प्रसाद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन्, केटाकेटीका अग्र साथी शिक्षक तिनका सूचनाका स्रोत हुन्, गुगल लगायत आधुनिक विभिन्न साधन मार्फत धेरै सूचना बटुल्न सक्छन्, परिणामत शिक्षकभन्दा विद्यार्थी बढी जानकार बन्न सक्छन्, पढेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन, विद्यार्थी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनु पर्दछ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
4: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
4: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
4: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन,
4: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
4: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
5: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
8: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
9: It's 6 o'clock. अहिले 6 बजेको छ।
10: स्वदेश FM 93.2 megahertz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 11 गते सोमबार, सन 2026 मे 25 तारिक अधिक जेठ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
0: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल जान सरकारको अपिल।
1: 293 सामुदायिक विद्यालयमा 5 कम विद्यार्थी, कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै।
0: भारतको तेलङ्गानामा गर्मीका कारण 16 ज्यान गयो, तापक्रम 46 भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा, राजस्थान आइपिएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
6: सिटिइभिटी कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
7: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा, कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
7: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
6: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
7: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
6: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
7: नियमित परामर्श तथा मार्गदर्शन,
6: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
7: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
6: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 मा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
8: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
9: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 तिराइहाल्छ।
10: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
12: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
11: सम्पर्क 98119 32811 र 98653 73687।
13: माडीवासीहरूका लागि खुसीको खबर।
14: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक
0: संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संहिता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 का संयोजक असीम शाहले संविधान संशोधन बहसपत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाजिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रपाको प्रतिनिधित्व शून्य छ, प्रतिनिधि सभामा दुई तिहाई नजिक छ। अब नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ।
1: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटीबाट टुङ्ग्याउने भन्दै पछाडि धकेल्नु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुङ्गो केन्द्रीय कमिटी बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ। यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ। आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
0: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरूसहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगञ्जको भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर पुग्ने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक जालादारी मजदुर बढी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ्दै गएको तापक्रमले सडकमा मानिसको चहलपहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। गर्मी बढेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपिल गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपडा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफुलको र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धुमपान र जाँड रक्स सेवन नगर्ने सुझाव दिएका छन्।
1: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा, चियाचौर, रानी सैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारपुनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले यो क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डङ्गलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोरखापत्र दैनिकमा खबर छ।
0: कायाकैरनमा संक्रामक रोगको जोखिम र बस्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
15: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
16: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
15: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
17: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556951174, मोबाइल 98550509034।
18: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
19: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
18: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
13: माडीवासीहरूका लागि खुसीको खबर।
14: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
18: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस, बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दावी अध्ययन समिति गठन, पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपिल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्ने कठिन छ। भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनु पर्ने अवस्था छ। तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ, यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 छ। प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ। यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कुलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन्। कतिपय स्कुलमा शिक्षकभन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ। विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन्। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा चल्नेछ। दुई पक्षबीचका समस्याहरूबाट साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएसन अर्डर वा म्याद थप नगर्ने, भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको छ। यसका साथै नियमनकारी निकायका कारण समेत महिनौ र कतिपय आयोजनाको हकमा वर्षसम्म काम ठप्प हुने गरेको छ। अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए। अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानुनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो। कारोबार दैनिकमा खबर छ। पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन्। अफ्रिकी देश कङ्गो र युगान्डामा इबोला फैलिएको छ भने नेदरल्यान्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्यान्ड, स्विजरल्यान्ड, सिङ्गापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ। सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदालाई सोध्नु भएको छ।
3: एउटा डेङ्गी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन, पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाडी क्षेत्रहरूमा पनि देखिन्छ होइन। अर्को चाहिँ अब यो खानाबाट सर्ने, फोहोर खाना, प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ, झाडा पखालाका रोगहरू होइन। अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, इबोला, हान्टा भाइरस, डेङ्गी, इन्फ्लुएन्जा, यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको ज्वरो आउने, टाउको दुख्ने होइन, त्यस्ता लक्षणहरू नै हुन्छन् होइन। र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
4: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
3: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिक अलिकति याद गर्नु राम्रो हुन्छ होइन अनि त्यहाँ जाँदा हामी पनि सङ्क्रमित हुन सक्छौँ त्यो लिएर आउन सक्छौँ अर्को चाहिँ अब देशभित्रै पनि अब लामखुट्टेको सङ्क्रमण त सुरु हुन्छ अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटो देखिन थालिसक्यो होइन र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने सकेसम्म छोप्ने होइन शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन त्यस्तो गन्ध भएको मलमहरू लगाउने अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने त्यो सबभन्दा महत्त्वपूर्ण भयो बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो पानीपुरी खान्छौँ चना चटपटे खान्छौँ अब त्यो सबै काँचो हुन्छ त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
4: भनेपछि सकेसम्म चाहिँ यो गर्मीयाममा बाहिरको खानेकुरा चाहिँ खाँदै
3: नखाउँ अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसके हुन्छ त्यो पानीमै कीटाणु हुन्छ त्यसैबाट सर्छ मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन पानी उमाल्ने अथवा फिल्टर गर्ने सफा पानीले भाँडाहरू पखाल्ने अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म
1: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पो चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाउ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
10: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
10: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
12: पूर्व कर्म पञ्चकर्म सेवा
13: छार सूत्र सेवा
12: जलौका सेवा
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
12: प्रयोगशाला सेवा बिहान
14: के मनमा धेरै विचार खेल्छ मन आत्तिएको छ वा डराएको छ शान्त ठाउँमा बस्नुहोस् र गहिरो सास तान्नुहोस् मानसिक स्वास्थ्य समस्या निको नहुने समस्या होइन उचित उपचार माया ममता र साथ सहयोगले निको हुन्छ समयमै उपचार सुरु गरौ
9: नेपाल रेड क्रस सोसाइटी चितवन जिल्ला शाखा एवं माडी स्थित उपशाखाहरू साथै माडी नगरपालिकाद्वारा सञ्चालित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग परियोजनाद्वारा जारी जनचेतनामूलक सन्देश
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
2: अब बाँकी खबर नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पर्यटन प्रवर्धन गर्न भारतीय ब्लगर युट्युबर पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमणमा आउन निम्तो गरेको छ नेपालको पर्यटन प्रवर्धनमा सघाउने विषयलाई प्रचारमा ल्याउने उद्देश्यसहित सार्वजनिक तथा सांस्कृतिक कूटनीतिक अभियानका रूपमा यो पहल सुरु गरिएको दूतावासले जनाएको छ नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय सोसल इन्फ्लुएन्सरलाई भ्रमणका लागि मे 30 भित्र आवेदन दिन आह्वान गरेको छ अन्तिम मितिभन्दा एक हप्ता अगाडि नै भारतीय मूलधारका सञ्चार माध्यम र सामाजिक सञ्जाल इन्फ्लुएन्सरबाट उत्साहजनक चासो देखिएको दूतावासले जनाएको छ। हामीले 3 दिनमै 200 भन्दा बढी आवेदन प्राप्त गरिसकेका छौँ र संख्या बढ्दो छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भन्नुभयो, मे 30 1,000 भन्दा बढी आवेदन आउने अपेक्षा छ। उहाँका अनुसार भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इन्फ्लुएन्सरको फेसबुक रिल्स र इन्स्टाग्राम लगायत विभिन्न प्लेटफर्म मार्फत दूतावासको सूचना प्रचार गरिरहेका छन्। नेपाल सरकारले पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलो पटक हो। आवेदकहरू मध्येबाट 5 जनालाई छनौट गरिनेछ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
1: अब विदेशको खबर। भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हिट स्ट्रोक अर्थात् लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इन्डियाका अनुसार जयशङ्कर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारङ्गल अर्बन करिमनगर निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुल्लाम्बा गढवाल रङ्गारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभागका अनुसार तेलङ्गानामा अधिकतम तापक्रम 46 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढेको छ। त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोस भएर जमिनमा खसेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दुधको व्यवस्था गर्न आग्रह गरेका छन्। मौसम विभागले विशेष गरी दिल्ली पन्जाब हरियाणा र चण्डीगढमा तापक्रम अझै बढ्ने जनाएको छ।
2: अब केही खेल खबर। मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रङ्गशाला कवर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट काजाकिस्तान र इरान लगातार दोस्रो जितसहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पन्जाब किङ्स दुवै प्लेअफ दौडबाट बाहिरिएका छन्। यो जित दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। यस्तै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लिगको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम 4मा स्थान सुरक्षित गरेको हो।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ। आकर्षक तलब, श्रमिक मैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्रले लेखेको छ।
2: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
1: सरकारले चालु आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झन्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसुल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो।
1: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झन्डै 200 अङ्कको गिरावट आएको छ।
2: महालेखा परीक्षकको कार्यालय ले 63 वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्त औल्याएको छ। आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,00 रुपियाँ बराबरको लेखा परीक्षण गरेकामा मन परि भत्ता विवरण वितरण घर भाडा भुक्तानी लगायत व्यतिथि उजागर गरेको हो।
1: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका जिल्ला र प्रदेशलाई समेटेर असार 5 सम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
1: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
2: चालु आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51 अर्ब 25 करोड 86 लाख 75 हजार रुपियाँ बराबर कुल खाद्यान्न आयात हुँदा 35 अर्ब 45 करोड रुपियाँ बराबर धान चामल आयात भएको हो।
1: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि सुरु हुने भएको छ। काया कैरनमा अब पालो उखानको
2: तातो पानीले घर डढ्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार समूहको प्रस्ताव नागरिक सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
1: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन। स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपिल।
2: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी। कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै।
1: भारतको तेलङ्गानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि। तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
2: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा। राजस्थान आइपिएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो। दिल्लीको सान्त्वना जित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। एमालेमा नेतृत्व छान्न ओलीलाई बढेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोडामाथि बसेका छन्। थाकेर लखतरान परेको, उठ्नै नसकेर लडिरहेको एमाले लेखिएको घोडा भन्दैछ थेग्न गाह्रो भयो। अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन् मलाई त सजिलै भइरहेछ त। आजको काया कैरन सकिएको छ।

0: बाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। हामी बहसमा राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ र सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा देशको पछिल्लो राजनैतिक घटनाक्रम देशले कूटनीतिक क्षेत्रमा खेल्न सकेको भूमिका लगायतका विषयलाई आजको प्रमुख विषय हामी बनाउन चाहन्छौँ र अब बजेटको पूर्व सन्ध्यामा छौँ र कस्तो खालको बजेट आउँछ। बजेटले सबैका नागरिकका समस्या समाधान हुने गरी पीडाबोध पीडालाई समाधान गर्ने गरी र विकास निर्माणको क्षेत्रमा कोसे ढुङ्गा साबित गर्ने गरी अबको बजेट ल्याउन सक्छ त अहिलेको सरकारले त्यस्तो बजेट आउन सक्छ त भन्ने खालका विषयहरू पनि आजको नेपाली बहसमा उठाउन चाहन्छौँ। र कूटनीतिमा संवाद छैन यतिखेर, रवि लामिछानेको भारत भ्रमण तय भएको छ, बालेनको अनिश्चित छ, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ र अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुङ्गो नलाग्नु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु एउटा अर्थपूर्ण रूपमा हेरिएको छ, किनभने भारतसँगको सम्बन्ध अहिलेको सरकारले चिस्याएको छ, भारत चिडिएको छ। अब कसरी भारतसँगको सम्बन्ध सुधार गर्ने भन्ने ढङ्गमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको हाईकमान्डलाई चिन्ता र चासोको विषय छ। त्यसैले रवि लामिछाने भारत भ्रमणमा जाँदैछन् र भारत भ्रमणमा जाने क्रममा त्यो प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने वा नहुने यसबारे अझै पनि तय भइसकेको छैन, तर भ्रमण उच्च स्तरीय नै रहने र भाजपाको मुख्यालयमा समेत रवि लामिछानेलाई स्वागत गर्ने लगायतका कामहरू हुने भन्ने विषय पनि यतिखेर आएको छ। र आज कूटनीतिमा हामी किन कमजोर बनिरहेका छौँ, किन छिमेकीहरूसँगको सम्बन्धलाई हामीले मजबुत र बलियो बनाउन सकिरहेका छैनौँ, आजको नेपाली बहसमा हामी उठान गर्न चाहन्छौँ। संसदमा मोर्चाबन्दी छ, प्रधानमन्त्रीले जवाब दिनुपर्ने विपक्षीहरू एकमत छन्।
1: वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका अध्यक्ष ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, तपाईँहरूले स्वतन्त्र नागरिकहरूको समूह हिजोबाट प्रादुर्भाव गर्नुभएछ, सुरुवात गर्नुभएछ, यसको उद्देश्य के हो? अब तपाईँहरू के गर्नुहुन्छ? यो समूहको काम, कर्तव्य र अधिकार के हो?
2: खेमजी, हाम्रो देशमा जब जब नागरिकहरू अथवा नागरिक समाज कमजोर हुन्छ, देशमा सङ्कटहरू आउँछ। 62-63 सालको जनआन्दोलनतिर तपाईँलाई म लिएर जान चाहन्छु। त्यतिखेर नागरिक समूह शक्तिशाली थियो, प्रभावकारी थियो, नागरिक समाजले भनेपछि राज्यले, सरकारले, दलहरूले मान्थे र नागरिक समाजले भनेको काममा दलहरू दत्तचित्त भएर लाग्थे र उनीहरूले देश र जनताको पक्षमा काम गर्नुपर्छ, लोकतन्त्रको पक्षमा काम गर्नुपर्छ, विधिको शासनको पक्षमा काम गर्नुपर्छ, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, सुशासन दिनुपर्छ भन्ने उनीहरूको मन र मस्तिष्कमा सोच र चिन्तन पलाउँथ्यो। तर हाम्रो देशमा पछिल्लो समय नागरिक समाज कमजोर भयो, नागरिक समाजले दलहरूलाई दबाब दिन सकेनन्। दलहरूले गरेका विकृति, विसङ्गति, अन्याय, अत्याचारको कुरा गर्न चाहन्छु, म समाजकै कुरा गर्न चाहन्छु, देशकै कुरा गर्न चाहन्छु। पुराना दलका ठुला नेताहरूले गल्ती गर्दाखेरि नागरिक समाजले दबाब दिएको भए, नागरिक समाज एक भएर आएको भए यो अवस्था देशमा आउँथेन। त्यसैले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा दुईटै मतको सरकार छ। बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ,
1: तपाईँहरू सक्नुहुन्छ अहिले अहिलेको सरकारलाई खबरदारी गर्न सक्नुहुन्छ, आवाज उठाउन सक्नुहुन्छ? बालेन्द्र शाहलाई तपाईँहरू खबरदारी गर्न सक्नुहुन्छ आजको दिनमा?
2: खेमजी, मैले तपाईँलाई विगतदेखि वर्तमानसम्मको र भविष्यको कुरा गरिराखेको छु। विगतमा नागरिक समाजले जसरी काम गर्न सक्थ्यो त्यो गर्न सकेन। त्यसैले हिजो हामीले स्वतन्त्र नागरिक एउटा अभियान सुरुवात गरेका छौँ। देशभरिका 3 करोड नेपाली जनता, विदेशमा रहेका नेपालीहरू पनि यो नागरिक समाजको सदस्य बन्न सक्छन्। त्यसैले हामीले प्रधानमन्त्रीको कुरा गरिराखेका छौँ। हामीले सरकारले अथवा अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको दुईटै मतको सरकारले यदि कमी कमजोरी गर्यो भने, गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ। हामी विरोधकोलाई विरोध गर्दैनौँ। हामीले के भनेका छौँ, यो देशमा सुशासन पहिलो एजेन्डा हो, सुशासन देऊ, भ्रष्टाचारलाई कारवाही गर, जनताको चाहना अनुसार काम गर प्रधानमन्त्री बालेन्द्र शाह भनेर हामीले भनेका छौँ। हिजो हामीले 33 बुझे एउटा बकस पत्र, वाचा पत्र भनेर उहाँले भन्नुहुन्छ नि, सहयात्रा पत्र हामीले अगाडि सारेका छौँ र त्यो पत्रको मूल उद्देश्य हो शिक्षामा, स्वास्थ्यमा व्यापक सुधार गर। अर्थमन्त्री सुरमी बागेले ल्याउने बजेटमा स्वास्थ्य र शिक्षालाई विशेष जोड देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर। र अहिलेको अवस्थामा हाम्रो देशमा पारदर्शिता चाहिन्छ, इमानदारिता चाहिन्छ, देश र जनता

0: ती काम गर्ने अवसर यो सरकारले जसरी प्राप्त गरेको छ, विगतमा दलहरू चुन्दाखेरि देशमा ठुलो सङ्कटहरू आयो, अब राष्ट्रिय पार्टीको नेतृत्व सरकारलाई चुक्ने कुनै पनि छुट छैन। यसले जनताको बाहेक अरू कसैको काम गर्न मिल्दैन। यो सरकारले बिचौलियालाई कारवाही गर्नुपर्छ, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, यो सरकारले नातावाद कृपावाद अन्त्य गर्नुपर्छ, यो सरकारले सेवा सुविधा लिने होइन, सेवा सुविधा जनतालाई दिने हो। मन्त्रीहरू प्रधानमन्त्रीहरूले सेवा सुविधा लिन पाउँदैनन्। मैले त के भनेको छु भन्दाखेरि सांसदहरूको पनि सम्पत्ति सार्वजनिक हुनुपर्छ, स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ, स्थानीय सरकार जनमुखी हुनुपर्छ, स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्छ, स्थानीय सरकारमा पनि भ्रष्टाचार भएको कुराहरू बाहिर आएको छ। हामी 753 सरकारमा जान चाहन्छौँ, हामी त्यहाँ गएर स्वतन्त्र अभियान सञ्चालन गर्न चाहन्छौँ, देशभरिका जनतालाई हामी सदस्यता वितरण गर्दैछौँ। यो एउटा अभियान हो, राष्ट्रिय अभियान हो, यो अभियानले देश र जनताको लागि मात्र काम गर्छ, लोकतन्त्रको लागि विधिको शासन र कानुन राज्यको लागि काम गर्छ। लोकतन्त्रको विकल्प छैन, लोकतान्त्रिक मूल्य र मान्यतामा सबै हिँड्नुपर्छ, दलहरू हिँड्नुपर्छ भन्ने हामीले स्पष्ट रूपमा अडानहरू दृष्टिकोणहरू अगाडि सारेका छौँ। हामी भनिरहेका छौँ बालेन्साको नेतृत्व सरकारलाई साथ दिन्छौँ, सहयोग गर्छौँ समर्थन गर्छौँ। यो सरकारले जनताको काम गर्नुपर्छ, यो सरकार पारदर्शी हुनुपर्छ, यो सरकार जवाबदेही हुनुपर्छ भन्ने स्पष्ट रूपमा रहन सहित अहिलेको समस्याको समाधान कसरी गर्ने, कसरी विकास निर्माणलाई अगाडि बढाउने, कसरी जनता
1: सरकार चाहिँ सुशासनको लाइनमा छैन, सरकार सुशासनको लाइनमा छैन, सरकार सही ट्र्याकमा छैन, सरकारले जनताका काम गर्न सकिरहेको छैन, सहकारीको रकमहरू फिर्ता हुँदैछन्, भ्रष्टाचारीहरू बिस्तारै बिस्तारै पक्राउ पर्दैछन्, सुशासन भन्दा अर्को हाम्रो कुनै नारा छैन भनेर सरकारले दावी गर्दैछन् त आफूलाई होइन।
0: होइन खेम बमजी, तपाईँको प्रश्न एकदम सान्दर्भिक छ, मार्मिक पनि छ। यो सरकारले काम गरेन भनेर म भन्दिनँ, यो सरकारलाई बाटो बिराउने अधिकार छैन मेरो पासमा, यो सरकारलाई गल्ती गर्ने छुट छैन मेरो पासमा, यो जनताको अपार समर्थन प्राप्त सरकार हो। इतिहासमा 2015 सालमा बिपी कोइरालाले जसरी विजय मतको सरकार बनाउनु भएको थियो त्यसै गरी एउटै दलको विजय मतको सरकार हो यो, गरिबहरू दुईटै मतको सरकार हो। यो सरकारले अब सिर्फ जनताको लागि मात्र काम गर्नु पर्यो, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्दाखेरि स्पष्ट रूपमा म भनिराखेको छु, हामीले भनेका छौँ, हाम्रो वाचा पत्रमा भनेका छौँ, हामीले सयात्रा पत्रमा भनेका छौँ, 40 साल यता जसले जति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ त, कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ, प्रहरीहरूको सम्पत्ति छानबिन गरौँ, सशस्त्र प्रहरी बलमा काम गर्नेहरूको सम्पत्ति छानबिन गरौँ, नेताहरूको सम्पत्ति छानबिन गरौँ, कसले कति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ। सम्पत्ति छानबिन आज त बन्यो, तर 62-63 साल यता सरकारमा नेतृत्व गर्नेहरूको लागि मात्र सम्पत्ति छानबिन गर्नुपर्छ भनिराखेको छ सरकारले। म भन्छु 46 साल यता हाम्रो देशमा भएका भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ न, काण्डै काण्ड छ हाम्रो देशमा, 35 काण्ड छ, ती काण्डहरू हामी बाहिर ल्याउँदैछौँ, कुन कुन काण्डमा कसरी भ्रष्टाचार भएको छ हामी अब सूक्ष्म रूपमा अध्ययन गरेर कसले कहाँ गल्ती गर्यो विगतमा, र अब यो सरकारले विगतको गल्ती दोहोऱ्याउनु हुँदैन, यो सरकार जनमुखी हुनुपर्छ भनेर हामी एउटा अभियान सुरु गरेका छौँ। यो अभियान निष्पक्ष हुन्छ, यो अभियान कसैप्रति आग्रह पूर्वाग्रह राखेर हामी रिसिभी साँधेर जनताको छ नि एजेन्डा मात्रै कुरा गर्छौँ हामी, पूर्वाग्रह भएर काम गर्छौँ।
1: भ्रष्टाचारले देश ठिल्ठिलो भयो, यहाँलाई थाहा छ, ग्रे लिस्टमा छ देश होइन, अझै 7-8 महिनासम्म राम्रो काम गर्न सकिएन भने ब्ल्याक लिस्टमा पर्ने खतरा पनि छ, सम्पत्ति शुद्धिकरणका स्थितिहरू त्यस्तै छन्, पहुँचका भरमा कानुन आफू अनुकूल व्याख्या गरेर कतिपय मान्छेहरू जेलबाट छुट्ने, पैसा नतिर्ने, भाग्ने, फरार हुने, विदेशतिर रकम लुकाउने, यस्ता धेरै खालका कामहरू यो देशबाट भए, अब यसमा तपाईँहरूको खबरदारी रहन सक्छ, खबरदारी गर्न सक्नुहुन्छ तपाईँहरू सुशासनको पक्षमा?
0: प्रधानमन्त्री बालेन्द्र शाहले त्यसमा ध्यान दिनै पर्छ, सम्पत्ति शुद्धिकरणलाई हामीले बलियो र प्रभावकारी बनाउनै पर्छ, त्यसमा सरकार चनाखो भएर अगाडि बढ्नुपर्छ, किनभने नेपाल यदि ग्रे लिस्टमा गयो भने देशको भविष्य अन्धकार हुन्छ, अर्थतन्त्र दामाडोल हुन्छ, अन्तर्राष्ट्रिय हाम्रो प्रतिष्ठामाथि प्रश्न उठ्छ, दाग लाग्छ खेमजी। त्यसैले म भनिराखेको छु ग्रेलिस्टबाट देशलाई बचाउनै पर्छ, त्यसमा अहिलेको सरकारले गम्भीर भएर छलफल गर्नुपर्छ र विगतमा भएका गल्ती कमजोरीलाई ढाकछोप गर्ने एक्सन ओरिएन्टेड प्रधानमन्त्री रूपमा बारेमा आउनुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ, विधि र प्रक्रिया पुर्याएर कारवाही गर्नुपर्छ, कानुन राज्यको प्रत्याभूति दिनुपर्छ। ग्रेलिस्टबाट नेपाललाई बचाउनको लागि हामीले एउटा अभियान सुरु गरेका छौँ। अब कुनै पनि नेपालीले पैसाको कुरा गर्दाखेरि हाम्रो देशमा एकजना नेपालीको एउटा मात्र ब्याङ्कमा खाता हुनुपर्छ, कुनै पनि नेपालीले दसवटा ब्याङ्कमा खाता खोलेर गलत काम गर्न छुट दिनु हुँदैन भन्छु म। खाताको लागि पनि मैले भनेको छु, अब 50,000 भन्दा बढीको रकमहरूको कारोबार छ नि, ब्याङ्क बाहेक कुनै पनि अरू माध्यमबाट प्रयोग गर्न पाइँदैन, त्यतातिर सरकार चनाएको हुनुपर्छ। सकेसम्म हामी त भनिराखेका छौँ 10,000 बाहेक अरू पैसा ब्याङ्कबाट मात्रै कारोबार गर, जनतालाई छ नि हामीले भन्न सक्नुपर्छ, हामी पारदर्शी बन्नुपर्छ, हामी इमान्दार बन्नुपर्छ, हामी देशको समग्र विकास र समृद्धिको यात्रामा अब अगाडि बढ्नुपर्छ। यो नेपालको लागि अवसर आएको छ, नयाँ दल आएको छ, शक्तिशाली दल आएको छ, शक्तिशाली सरकार छ, युवाहरूको बाहुल्यता रहेको सरकार छ। यो सरकारले त बिहानदेखि बेलुकासम्म 18 घन्टा 20 घन्टा खालि जनताको लागि मात्र काम गर्ने, जनताको समस्या समाधान गर्नको लागि पहल गर्ने, हामीले त पिटरको एजेन्डा उठाएका छौँ खेमबमजी। माइतीगढ मण्डलामा जानुहोस् त कति फ्री छन्, दलितहरूको समस्या कसले समाधान गरिदिने, यसरीका दलितहरू अधिकारको लागि लडिराखेका छन्, भेद छ, अन्याय छ, अत्याचार छ, देशमा शोषण छ, दलितमाथि कसले बोलिदिने, हाम्रो देशमा जाति भेद छ, त्यसको अन्त्य गर्नुपर्दैन। अहिले सरकारले संविधान संशोधनको खाका बाहिर ल्याएको छ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले 3 वर्ष अघिदेखि उठान गरेको मुद्दा हो। बालेन्साको नेतृत्व सरकारले संविधान संशोधन गर्नको लागि असीम शाहको नेतृत्वमा एउटा आयोग बनाएर काम सुरु गरेको छ, त्यो आयोगले केही कुराहरू बुदाहरू बाहिर ल्याएको छ। म भन्छु प्रदेशको संरचना घटाऊ, संख्या घटाऊ, सांसदहरूको संख्या घटाऊ, किन यति धेरै सांसद चाहियो प्रदेशमा, मधेस प्रदेशमा 100 जना सांसद छ, किन चाहियो 100 जना सांसद, त्यहाँ 40 जना सांसद पुग्छ मधेस प्रदेशमा, त्यो ध्यान दिउँ। र सरकार बनाउने प्रदेश सरकारको आकार भन्छु म, तपाईँलाई थाहा छ मुख्यमन्त्री सहित 5 जना भए पुग्छ, किन 20 जना मन्त्री चाहियो, किन 15 मन्त्री चाहियो, किन 12 जना मन्त्री चाहियो, किन 10 जना मन्त्री चाहियो प्रदेशमा। त्यसैले प्रदेशको आकार घटाउनुपर्छ, मन्त्रीहरूको सांसदहरूको संख्या घटाउनुपर्छ र संहिता आजको आवश्यकता हो।
1: धमलाजी जाँदा जाँदै जाँदा जाँदै अब तपाईँहरूको समूहमा जाँदा जाँदै तपाईँहरूको स्वतन्त्र समूहमा यो नागरिक समूहमा चाहिँ कस्तो कस्तो खालको व्यक्तिहरू चाहिँ आबद्ध हुनुहुन्छ, तपाईँहरूले यो अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ छोटोमा सठिकमा?
0: अब खेमजी यो नागरिक अभियानमा, यो स्वतन्त्र नागरिक अभियानमा देशका स्वतन्त्र नागरिकहरू हुनुहुन्छ। हिजो तपाईँले मञ्च देख्नुभयो, विमल कोइराला जस्तो एकदम कुशल प्रशासक, देशले अत्यन्त सम्मानित व्यक्तिको रूपमा हेरेको मानेको व्यक्ति, कृष्ण पारी जस्तो एकदम राम्रो मानवतावादी नेता, असल नेता। त्यसै गरी मञ्चको कुरा गर्दाखेरि रामप्रसाद श्रेष्ठ जस्तो तपाईँलाई थाहा छ कानुन परिषदमा बसेर, संविधान परिषदमा बसेर, होइन न्याय परिषदमा बसेर काम गरिसकेका व्यक्तिहरू र हरेक तह तहका व्यक्तिहरू हामीले तपाईँलाई कार्यक्रममा सुनिल जोशी जस्तो नागरिक समाजको राजनीतिक राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेको बुझेको स्वतन्त्र व्यक्ति, स्वतन्त्र अनुमति दिएको कसैप्रति आग्रह पूर्वाध नराख्ने व्यक्तिहरूको एउटा ठुलो सञ्जाल छ यसमा, देशभरिका नागरिकहरू छन् यसमा, तपाईँलाई थाहा छ प्रशासकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, कलाकारहरू, राय समाल जस्तो, भीमार्जुन आचार्य जस्तो व्यक्तिहरूसँग हामी सल्लाह लिइराखेका छौँ, उहाँहरूको छ नि सुझाव लिएर हामी अगाडि बढिराखेका छौँ, कल्याण क्षेत्र जस्तो पूर्व प्रधानमन्त्रीहरूसँग, सुशीला कार्की जस्तो पूर्व प्रधानमन्त्रीहरूसँग हामी सल्लाह गरिराखेका छौँ, कसरी नागरिक समाजलाई प्रभावकारी बनाउने, कसरी नागरिक समाजले जनताको लागि मात्र काम गर्ने, खबरदारी गर्नको लागि वातावरण बनाउने, अथवा सरकारले गरेको राम्रो कामहरू कसरी जनताको बिचमा लाने, सरकारले गलत काम गर्न थाले भने कसरी खबरदारी गर्ने भन्ने, यो महान अभियानमा देशका हरेक तरफका व्यक्तिहरू हुनुहुन्छ, नागरिकहरू छन्, देशभरिकै नागरिकहरू छन् र हामी 753 सरकारमा जान्छौँ, उडासम्म जान्छौँ, उडा समिति गठन गर्छौँ र खबरदारी गर्छौँ, विकास गर, भ्रष्टाचारलाई कारवाही गर, सुशासन देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर, देशमा अब विकासको विकल्प छैन, मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो राख, मैले त सुरुदेखि नै भनेको छु भारतसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, भारतसँग राम्रो सम्बन्ध राख्न सकेनौँ भने हाम्रो देशको विकास र समृद्धिको यात्रा पनि अगाडि बढ्दैन भन्ने मान्छे ऋषि धमला होइन, आज किन राष्ट्र सङ्घ पार्टीको सभापति रघुराम थेनालाई भारतले बोलायो किन बोलायो भन्दाखेरि सरकारसँग राम्रो सम्बन्ध राख्न नसके पनि अथवा सरकार गम्भीर नहुँदाखेरि मलाई थाहा छ बालेन्साको नेतृत्व सरकारले कूटनीतिक रूपमा जसरी भारतसँग चिनसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ आज आवश्यकता हो तर राष्ट्रिय जनता पार्टीको सभापति रविजी नयाँ दिल्ली जाँदै
1: हुनुहुन्छ
0: रविजीको भार भ्रमण उपलब्धिमूलक र फललाई हुन्छ किन भन्दाखेरि भारतीय जनता पार्टीले राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरेर जान चाहेको यो एउटा सन्देश हो एउटा सङ्केत हो यो सकारात्मक कुरा हो त्यतिर पनि हामीले ध्यान दिनुपर्छ मित्र राष्ट्रको सम्बन्ध राम्रो बनाउनुपर्छ भारतसँगको सम्बन्ध राम्रो
1: यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार थ्याङ्क यू सो मच स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: सुरक्षित भविष्यको लागि लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
3: हुन्छ
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
7: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
6: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
7: एसी रुम सहितको आधुनिक कक्षा कोठा
6: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
7: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
6: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
7: नियमित परामर्श तथा मार्गदर्शन
6: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
7: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
6: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206 98511 98550 63387 वा 98141 58748 सम्पर्क गर्न सक्नुहुनेछ
7: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
6: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056
1: हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष सांसद लीमा अधिकारी हुनुहुन्छ अधिकारी जी नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
9: नमस्कार
1: सरकारले जुन किसिमको जनताको लागि डेलिभरी र सुशासनको कुरा गरिरहेको छ अब अहिलेको अवस्थामा जनताको भावना अनुसार सरकार अगाडि बढेको छ सरकारको पर्फर्मेन्स चाहिँ अब जनताको पक्षमा छ जो यो देशमा रोजगारी सिर्जनादेखि लिएर नागरिकहरूका पीडा सुन्ने ठाउँमा छ सरकार आज
9: एकदमै हजुर अब यसको चाहिँ सरकार गठन भएदेखि नै यसको चाहिँ केही सङ्केतहरू हामीले देखेका छौँ सरकारको प्रमुख दायित्व या हाम्रो लक्ष्य भनेकै हामीले नागरिकसँग गरेका करारहरू निर्वाचनमा हुँदै गर्दा र सँगसँगै गरेको चाहिँ हाम्रो एउटा वाचा पत्र मेनिफेस्टो लिएर हामी घर घरमा भोट माग्न गएका थियौँ त्यो मेनिफेस्टो र करारलाई नै हामीले एउटा हाम्रो गाइडिङ प्रिन्सिपल मानेर चाहिँ अगाडि बढाएको थियो, सरकार अगाडि बढाएको थियो। सँगसँगै सरकार गठन भएको केही दिनमै सरकारले चाहिँ यो विकासमा बाधक रहेका केही ऐनहरू चाहिँ संशोधन पनि संशोधनलाई खारेजी नै गरेको छ होइन। त्यस्तै गरेर चाहिँ यो सर्भिस डेलिभरीहरूमा व्यापक सुधारहरू गर्दै आएको छ। सरकारको सबैभन्दा ठुलो अहिलेको दायित्व भनेको, प्रमुख दायित्व भनेको सुशासन कायम गर्ने र सार्वजनिक सेवा प्रवाहमा चाहिँ गुणस्तर यो त सार्वजनिक सेवा प्रवाह दिने एउटा चाहिँ कस्तो भने लाइन होइन अनलाइनबाट दिने, अनि त्यसपछि लाएर जुन किसिमको एकदम झन्झटिलो प्रक्रियाहरू थियो त्यसलाई चाहिँ सरलीकृत गर्दै लाने र सम्पूर्ण सेवा प्रवाह चाहिँ तिनै तहको सरकारको चाहिँ डिजिटल गर्ने, जसले गर्दा नागरिकले पनि एउटा चाहिँ सरकार अब आयो है, काम गर्ने सरकार आयो भन्ने एउटा अनुभूति पनि लिने र चाहिँ डेलिभरी पनि हुने खालको चाहिँ काम सरकारले गरेको छ। सँगसँगै अब आउँदै गरेको बजेट मार्फत धेरै कुराहरू नागरिकका चाहिँ अपेक्षा चाहनाहरू चाहिँ सम्बोधन हुन्छ भन्ने मैले चाहिँ अपेक्षा ल्याएको छु।
1: बजेटको पूर्व सन्ध्यामा यहाँसँग म कुराकानी गर्दैछु, मलाई थाहा छ भरत मोहन अधिकारी जो चाहिँ नेपालको पहिलो अर्थमन्त्री हुनुहुन्थ्यो, अर्थमन्त्री नियुक्त हुनुभयो, उहाँ चाहिँ तीन पटक यो देशमा अर्थमन्त्री बन्नुभयो। राजनैतिक परिवारको पृष्ठभूमिबाट या चाहिँ सानै छँदादेखि या नजिकबाट नियाल्नु पनि भएको छ। आज नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा कोषाध्यक्षको गरिमामय पददेखि लिएर सदनमा पनि यहाँको उपस्थिति छ। तत्कालीन बेला आफ्नो गाउँ आफै बनाऊदेखि महिला र पुरुषको नाममा संयुक्त रजिस्ट्रेसन पास र गाउँ गाउँमा सहकारी जस्ता कार्यक्रम आजसम्म नेकपा एमाले चाहिँ त्यसलाई अगाडि सारेर जनतासँग मत मागिरहेको परिस्थिति थियो। अब अहिले पनि जनताले एक किसिमको म्यान्डेट दिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीलाई, फागुन 21 गतिको चुनाव मार्फत दुईटै नजिक पुर्याएका छन्, त्यसको उभार चाहिँ यतिखेर छ। आजको दिनमा अहिलेको सरकारले यी बजेट मार्फत, हुन त समस्या धेरै छन् किनभने हिजोको जस्तो अवस्था आजको जस्तो अवस्था पनि विश्व एउटा मध्यपूर्व तनावमा छ, तैपनि जनताले सम्झिने खालको होइन जनताले चाहिँ अनुभूति गर्ने खालको बजेट आउन सक्ने सम्भावना कतिको छ, नागरिकहरूलाई विश्वासमा लिन सक्ने सम्भावना कतिको छ, यहाँले के देख्नु भएको छ?
9: एकदमै एकदमै राष्ट्रिय स्वतन्त्र पार्टी भनेको म हजुरलाई के स्मरण गर्न चाहन्छु भने सबै नेपालीहरूको उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो भनेर हामीले एकदम पटक पटक भन्दै आएछौँ होइन। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामीले चाहिँ सार्वजनिक निजी र सामुदायिक स्रोतको अधिकतम परिचालन गरेर उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि एकदम सक्षम नियामककारी निकाय बनाएर राष्ट्रिय आयकै अभिवृद्धि गर्ने र रोजगारी नै विस्तार गर्ने नै हाम्रो एकदम प्रमुख लक्ष्य रहेको छ। र आजको नेपालको सबैभन्दा समस्या हेर्नुहुन्छ भने हाम्रो बेरोजगारीको समस्या हो। म अलिकति हजुरलाई यहाँ कहाँनिर जोड्न चाहन्छु भने यो अर्थतन्त्रकै कुरा गर्दा चाहिँ हामी आज कहाँ छौँ भन्ने कुरा म अलिकति राख्न चाहन्छु। अर्थतन्त्रको हाम्रो आकार भनेको 66 खर्बको अहिलेको छ। उत्पादनमूलक अर्थ उद्योगहरूको त्यसमा कन्ट्रिब्युसन जम्मा 5.72% छ र आर्थिक वृद्धि दर जुन हामीले लक्ष्य लिएका थियौँ 6%को अब हामी 3.85% मात्र खुम्चिने जस्तो देखिन्छ। प्रति व्यक्ति आय चाहिँ $1535 हाम्रो अहिले छ र बेरोजगारी कति छ भने 11.4% छ। त्यसमा पनि युवा बेरोजगारी ठ्याक्कै डबल 22.7% छ। भनेपछि हाम्रो अहिलेको सबैभन्दा ठुलो समस्या भनेको हाम्रो युवाहरू निराश छन्। युवाहरू बाध्यात्मक हिसाबले चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्य छन् होइन। त्यसै कारण चाहिँ अब सबैभन्दा हाम्रो इम्पोर्टेन्ट कुरा भनेको हामीले सम्बोधन गर्नुपर्ने भनेको त रोजगारी विस्तारै हो। त्यस कारण रोजगारी विस्तार गर्नका लागि हामीले धेरै चाहिँ क्षेत्रहरू भन्दा पनि 4-5 क्षेत्रलाई चाहिँ हामीले प्रमुख त्यहाँ काम गर्नुपर्छ भनेर सोचेका छौँ। एउटा चाहिँ आइटी क्षेत्र हो। कस्तो भने अब यो तौलरहित उच्च प्रतिफल दिने अर्थतन्त्र विस्तार गर्ने भन्ने चाहिँ आइटी क्षेत्र सेवाको चाहिँ विस्तार गर्ने, आइटी सेवा निर्यात पनि गर्ने होइन। जस्तै आइआइडिएसको 2022 रिपोर्टले के देखाउँछ भने हामीले 2022 $15 मिलियन को आईटी सेवा निर्यात गरेछन् हैन नास आईडी 2025 ले के देखाउँछ भने हामीले $1 बिलियन को हामीले आईटी सेवा निर्यात गरेछन् यसले के देखाउँछ भने आईटी क्षेत्र यस्तो क्षेत्र हो जसले चाहिँ हामीले सानो समयमा कम समयमा पनि धेरै उच्च प्रतिफल दिने र हाम्रो चाहिँ अर्थतन्त्रलाई नेक्स्ट लेभल अर्को लेभलमा पुर्याउन सक्ने एउटा क्षेत्रको रूपमा र यसमा यसमा चाहिँ धेरै युवाहरूलाई चाहिँ जोड्न सक्ने रोजगारीमा जोड्न सक्ने क्षेत्र भएको हुनाले आइटी क्षेत्र हाम्रो चाहिँ विस्तार एउटा प्रमुख चाहिँ एउटा क्षेत्र रहेको छ त्यस्तै हामीले पूर्वाधार क्षेत्रमा पनि हामीले ब्याङ्कर धेरै नै ठुलो लगानी गर्ने भनेका छौँ होइन क्षेत्र क्षेत्रलाई विकास गर्ने भनेका छौँ नेपालको समस्या के रहेछ अर्को भने हाम्रो लजिस्टिक कस्ट चाहिँ अरू मरिन कन्ट्रीभन्दा 28-30% छ त्यसले गर्दा हाम्रा वस्तुहरू जुन विराटनगर भन्सार विराट जोगमनी भन्सारबाट विराटनगर आउँछ त्यसपछि अरू अरू चाहिँ अरू सहरहरूमा पुग्दा चाहिँ 2-3 times बढ्दो रहेछ त्यसको मूल्य भनेपछि हाम्रो भान्सा हाम्रो भान्सा महँगो भइरहेछ हाम्रो लजिस्टिक कस्ट एकदम त कस्ट अफ लिभिङ हाम्रो हाई भइरहेछ यसलाई नै मध्यनजर गरेर र सँगसँगै हाम्रा हाम्रा जुन स्वदेशी उत्पादन छन् तिनीहरू पनि प्रतिस्पर्धी छैनन् किनभने तिनको लागत खर्च बढिरहेछ एउटा चाहिँ लजिस्टिक कस्टले गर्दा पनि हो त्यस कारण व्यापक रूपमा हाम्रो इन्फ्रास्ट्रक्चर बिल्ड गर्ने 30,000 किलोमिटरको रोडहरू निर्माण गर्ने त्यसमा पनि 30,000 चाहिँ मेगावाटको चाहिँ जल विद्युत आयोजनाहरू निर्माण गर्ने भएपछि धेरै युवाहरूलाई चाहिँ निर्माण क्षेत्रमा हाइड्रो पावरको क्षेत्रमा पनि हामीले चाहिँ इन्भल्भ गराउने भन्ने छ त्यस्तै पर्यटन क्षेत्रमा पनि त्यस्तै हामीले ठुलो लक्ष्यका साथ काम गर्ने भनेका छौँ खनिज अर्को खनिज क्षेत्र छ हामीले खनिजमा हामीले काम गर्नै सकेका छैनौँ खनिज पनि हाम्रो चाहिँ भोलिका दिनमा धेरै ठुलो सम्भावना बोकेको एउटा क्षेत्र त्यहाँ पनि युवाहरूलाई रोजगारी सिर्जना गर्ने भन्ने एउटा चाहिँ हाम्रो चाहिँ लक्ष्यका साथ हामी अगाडि बढाएको छौँ
1: अब यस्तो छ जस्तो अब अहिलेको अवस्थामा देशले अर्थात् नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा कायम राखेका छन् किनभने पटक पटकका व्यवस्था परिवर्तन भए तर जनताको अवस्था परिवर्तन हुन सकेन रोजगारीको अवसर सिर्जना हुन सकेन यहाँले राखेका कतिपय दृष्टान्तहरू अब हिजो हामी एक ढङ्गले चाहिँ अगाडि बढाएको थियो देश हामीसँग स्रोत साधनहरूदेखि लिएर हामीसँग प्रविधिहरूदेखि लिएर त्यो किसिमको अभाव थियो आज हामी जुन प्रविधिको युगमा आएका छौँ जति कुराहरू यहाँले उल्लेख गर्नुभएको छ यो ढङ्गले यो तरिकाले राष्ट्र अगाडि बढ्नका निम्ति होइन जसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले डाक्टर सोनी मुवागले जुन अर्थमन्त्रीमा हुनुहुन्छ उहाँले सबै नागरिकका भावना समेट्न सक्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अबको 5 वर्षसम्म देश बनाउन चाहन्छ है देशलाई कायापलट गर्न चाहन्छ है नागरिकका आवाजहरूलाई नागरिकका हिजोका ती चाहनाहरूलाई पुरा गर्न सक्छ है भन्ने खालका आधारहरू चाहिँ के हुन् तपाईँहरूको
9: होइन मैले भनिहालेँ नि हजुरलाई अहिले भनेको सबैभन्दा प्रमुख कुरा भनेको 2-3 कुरा पहिला सुशासन कायम गर्ने सर्भिस डेलिभरी दिएर त्यो नागरिकलाई चाहिँ एउटा चाहिँ सरकार हाम्रो लागि छ अब धेरै सहज भयो सरकार भएको अनुभूति दिलाउने अर्को भनेको आर्थिक सुधार नै हो रूपान्तरकारी आर्थिक परिवर्तन नै हो त्यसका लागि हामीले जुन किसिमको अघि हजुरले यहाँले भन्नुभयो जुन किसिमको हामीले अर्थतन्त्रको रूपान्तरणको लागि जुन किसिमको लक्ष्य लिएको छौँ त्यसका लागि जुन ट्रेडिसनल फाइनेन्सिङ मेकानिजम भनेपछि बजेटरी प्रणाली ब्याङ्किङ प्रणालीबाट त्यो स्रोत हामीले जुटाउन सक्दैनौँ त्यो स्रोत चाहिँ आन्तरिक कसरी जुटाउने र बाह्य पनि हामीले कसरी स्रोत जुटाउने त त्यत्रो ठुलो स्रोत त्यत्रा ठुल्ठुलो लक्ष्य हामीले ल्याएको छौँ 5 वर्षमा 7 वर्षमा चाहिँ पर व्यक्ति आय $3,000 पुर्याउने $100 बिलियनको इकोनोमी बनाउने होइन आर्थिक वृद्धि दर 7% गर्ने भन्ने कसरी हामीले गर्छौँ त भनेर धेरै नागरिकले सोधिरहनु भएको छ कसरी गर्छौँ भन्दाखेरि हामीले आन्तरिक स्रोत कहाँनिर छ भन्दाखेरि हाम्रो भित्र पनि आन्तरिक स्रोतहरू धेरै छ जस्तै हामीसँग धेरै लगानी कोषहरू छ क्या जस्तै यो प्रोभिडेन्ट फन्ड भयो सिआइटी भयो एसएसएफ भयो नागरिक सुरक्षाका लगानी कोषहरू थुप्रै छन् त्यहाँ चाहिँ थुप्रै अरबौँ खरबौँ रुपियाँ चाहिँ पार्क भएर एकदम कम इन्ट्रेस्ट रेटमा ब्याङ्कमा पार्क भएर बसिरहेछ त्यस्ता निष्क्रिय भएका त्यो लगानी योग्य पुँजीलाई चाहिँ हामीले एसपिबी बनाएर हामीले यस्तै किसिमको इन्फ्रास्ट्रक्चरमा हामीले चाहिँ लगाउँछौँ होइन हामीले धेरै लक्ष्य ल्याएको भने अघि अर्को भनेको हाम्रो प्रवास हो है एउटा रेमिट फन्ड भनेर हामी रेमिट फन्ड बनाएर चाहिँ विदेशमा काम गरिरहेका नागरिकहरूको चाहिँ यो कमाएको पैसालाई चाहिँ हामीले एसपिबी बनाएर हामीले यसरी नै पूर्वाधारहरूमा हामीले लिएका विभिन्न चाहिँ क्षेत्रमा हामीले लगानी गर्छौँ अर्को भनेको हामी डायस्पोरा बन्ड बनाएर प्रवासी नेपालीहरूको पुँजीलाई पनि सुरक्षित हिसाबले यहाँ चाहिँ लगानी गर्ने एउटा एसपिभी बनाएर त्यसको लागि हामीले धेरै काम पनि गर्नु छ होइन त्यसको लागि चाहिँ अहिले अहिले हामीले चाहिँ गर्न नसकेको थियो
1: के छ सरकार र पार्टी बीचको तादम्यता मिलेको छ लिमा अधिकारीजी तपाईँ त पार्टीको कोषा अध्यक्ष हो सरकार र पार्टी एउटै लाइनमा रफ्तारमा अगाडि बढिरहेको छ
9: एकदम एकदम एकदम एउटै रफ्तारमा छ मैले भनिहालेँ नि यो सरकार अघि सुरुमै मैले के एउटा हजुरलाई निवेदन गरेँ भने यो सरकार पार्टी हामी सबै संसद हामी सबै चाहिँ कहाँनिर हामी चाहिँ जवाबदेही छौँ हुन्छौँ र छौँ भने हामीले नागरिकसँग गरेको करार र हाम्रो वाचापत्र त्यो नै हाम्रो गाइडिङ प्रिन्सिपल हो अब यति मात्र होइन सरकार गठन भएको केही दिनमै सरकारले यो आर्थिक एजेन्डामा चाहिँ कुनै एउटा पार्टीको हुनु हुँदैन सब यो आर्थिक एजेन्डा चाहिँ राष्ट्रिय हुनुपर्छ सबै पार्टीको समेटिनुपर्छ भनेर सबै पार्टीका आर्थिक एजेन्डाहरूलाई समेटेर हामीले एउटा राष्ट्रिय प्रतिबद्धता पत्र पनि जाहेर गरेका छौँ र त्यो प्रतिबद्धता पत्र नै हाम्रो एउटा यो सरकारको गाइडिङ एउटा चाहिँ लाइन हुन्छ त्यसलाई नै फलो गरेर यो सरकार अगाडि बढ्छ हजुर
1: तर अब जाँदा जाँदै संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर विपक्षीहरूले मोर्चाबन्दी गरेका छन् होइन नाराबाजी गरेका छन् उहाँ संसदमा आउनु भएन संसदलाई इग्नोर गर्नुभयो लोकतान्त्रिक पद्धतिबाट बाहिर जानुभयो भन्ने छन् त होइन प्रधानमन्त्रीमाथि आरोप
9: अहिले यो के अरे लोकतन्त्रमा अब विपक्षी प्रतिपक्षी दलका साथीहरूले आफ्नो हिसाबले कुरा उठाउनु उहाँहरूको कुरा हो यो कुरा ठिकै होला पनि उहाँहरूको हिसाबले सोच्दाखेरि तर कस्तो हुन्छ भने हाम्रो हामी चाहिँ लोकतन्त्र पनि विश्वास गर्छौँ र हामीले अघि मैले भनिहालेँ नि एकदम यो नागरिकको यो सरकारसँग रूपान्तकारी परिवर्तनको अपेक्षा नागरिकले गरेका छन् त्यस कारण हामीले सरकारमा रहनेले सरकारको काम गर्नु पर्यो 100 डेजसम्म हामीले 100 दिनसम्म चाहिँ हामीले हाम्रो प्रधानमन्त्रीलाई त्यति चाहिँ हामीले समय दिनुपर्छ
1: विरोध गरिन हालौँ भन्ने छ होइन
9: होइन उहाँले काम गर्न खोजिरहनु भएको छ काम गर्न दिउँ न हामी सांसदहरू छौँ उहाँले तोकेका मन्त्री उहाँले पत्रै काटेर मन्त्रीहरूलाई पठाउनु भएको छ सम्बन्धित मन्त्रीहरू त्यहाँ सदनमा उपस्थित भइरहनु भएको छ उठेका कुराहरूलाई जवाब दिइरहनु भएको छ भनेपछि उहाँलाई हामीले केही समय दिउँ उहाँ आउनुहुन्छ नागरिकलाई सम्बोधन गर्नुहुन्छ के अरे प्रतिनिधि सभाका सदस्यज्यूहरूलाई पनि सम्बोधन गर्नुहुन्छ र राम्रोसँग सबैको चित्त बुझ्दो हिसाबले उहाँले सम्बोधन गर्नुहुन्छ
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवं सांसद लिमा अधिकारी आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
11: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
12: It's 7 o'clock अहिले 7 बजेको छ
13: न पक्ष न विपक्ष स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
14: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
15: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगर प्रमुख तारक कुमारी काजी महतोले चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं कानून मन्त्री सोभिता गौतमसँगको सल्लाह अनुसार नै चितवन राष्ट्रिय निकुञ्जभित्र मोजाइक ब्लक राखी सड़क स्तर उन्नतिको टेण्डर खुल्न स्थगन गरिएको बताउनु भएको छ। नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा उठेको जिज्ञासाको उत्तर दिँदै उहाँले सो कुरा बताउनु भएको हो। जेएनजी आन्दोलनका क्रममा ओडामा विनियोजन गरेको 25-25 लाख रुपियाँ सहित नगरका अन्य योजनाबाट बजेट कटौती गरेर जंगलभित्र बाटोमा ब्लक बिछ्याउने तयारी गरिएको स्मरण गर्दै उहाँले निर्वाचन अवस्थामा संघीय सरकारबाट बजेट आउने सम्भावनालाई ध्यानमा राख्दै तत्काल ठेका प्रक्रिया अघि नबढाइएको बताउनु भएको हो। उहाँले आफू दुईजना वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित हालका कानून मन्त्रीलाई भेटेर जंगलको बाटो निर्माणबारे छलफल गरेको जानकारी दिनुभयो। सो क्रममा मन्त्री गौतमले हाल चालु रहेकै बाटो स्तर उन्नति गर्ने संकेत गर्नुभएको र वातावरणीय प्रभाव मूल्याङ्कन टोली पठाउनु भएको नगर प्रमुख महतोले जनाउनुभयो। नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय निर्णय सहित कार्यपालिकाको निर्णय समेत संघीय सरकारलाई पठाइसके भन्दै नगर प्रमुख महतोले असार मसान्तसम्म संघीय बजेट विनियोजन भएमा सोअनुसार काम अगाडि बढाइने बताउनुभयो। उहाँले अहिले नै ठेक्का गर्दा काम भदौ असोसम्म लम्बिन सक्ने र त्यति बेलासम्म संघीय सरकारबाट पनि सोही सड़कमा बजेट आए दोहोरो ठेक्का पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले केही समयका लागि प्रक्रिया रोकिएको स्पष्ट पार्नुभयो। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले कानून अनुसार आफ्नो दायित्व पूरा गर्ने कर्मचारी कहिले त्रसित हुन नपर्ने र कसैको दबाव वा सोर्स फोर्समा जान नपर्ने बताउनु भएको छ। माडी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा कर्मचारीहरूको सरुवाबारे उठेको जिज्ञासाको जवाब दिँदै उहाँले सो कुरा बताउनु भएको हो। कर्मचारीहरू त्रसित छन् भन्ने भनाईप्रति प्रतिक्रिया दिँदै उहाँले कर्मचारी प्रशासन नियम र कानून अनुसार सञ्चालन हुने बताउनुभयो। काम नगर्ने वा जनताको करको सदुपयोग नगर्ने कर्मचारीप्रति आफ्नो निगरानी कानूनी कार्यवाही निरन्तर रहने उहाँले चेतावनी समेत दिनुभयो। उहाँले कर्मचारी व्यवस्थापनको जिम्मेवारी भएकाले लापरवाहीलाई सह्य गर्न नसकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भूषालले कर्मचारी सरुवा सम्बन्धी व्यवस्था स्पष्ट पार्दै सरुवा कर्मचारीको अधिकार भएको र त्यसको व्यवस्थापन सम्बन्धित निकाय तथा मन्त्रालय स्तरबाट हुने बताउनुभयो। सरुवा गर्ने निकाय र स्थानीय तहको व्यवस्थापन भूमिका फरक हुने भएकाले सो विषयमा स्पष्ट हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो। माडी आठ स्थित माडीकै प्रमुख पर्यटन स्थल वैकुण्ठ धाममा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था गरेको छ। यसअघि वैकुण्ठ धाममा चौरमा वितरण हुँदै आएको खानेपानीको मुहान सुक्दा त्यहाँ पुग्ने पर्यटक तथा दर्शनार्थीहरूले पिउने पानीको समस्या भोग्दै आएका थिए। समस्या बढ्न थालेपछि वडा नम्बर 8 का वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीको पहलमा वडा कार्यालयको विपद व्यवस्थापन शीर्षकबाट बजेट विनियोजन गरी 230 मिटर टाढाको 12 घरे बस्तीबाट वैकुण्ठ चौरसम्म बिछाएर वैकल्पिक खानेपानी आपूर्ति शुरू गरिएको हो। वडा अध्यक्ष भण्डारीले दैनिक 100 को संख्यामा आउने पर्यटक तथा दर्शनार्थीहरूलाई पिउने तथा अन्य प्रयोजनका लागि पानीको अभाव हुन नदिन वडा कार्यालय लागेको बताउनुभयो। बागमती प्रदेश सरकारबाट नमुना विद्यालय घोषित माडी 8 खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयले शिक्षक अभिभावक तथा विद्यार्थी लसित उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयले प्रशिक्षक एवं मोटिभेटर ईश्वर श्रेष्ठको प्रमुख प्रशिक्षणमा सो कार्यक्रम सञ्चालन गरेको हो। आइतबार बिहान विद्यार्थी र दिउँसो शिक्षकहरूलाई उत्प्रेरित गरिएको र सोमबार अभिभावक उत्प्रेरणाको कार्यक्रम रहेको विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले बताउनुभयो। उत्प्रेरणा कार्यक्रममा शिक्षकहरूको पेसागत विकास, अभिभावकको भूमिका तथा विद्यार्थीहरूको शैक्षिक विकास, अनुशासन र अध्ययनप्रतिको प्रेरणाका विषयमा विशेष प्रशिक्षण दिने शिक्षक भण्डारीले जनाउनुभयो। कार्यक्रमको उद्घाटन गर्नुहुँदै माडी नगर प्रमुख तारक कुमारी काजी महतोले सधैँ किताब पढ्नुभन्दा अन्य सबै क्षेत्रको ज्ञान लिनु आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रमबाट शिक्षक, विद्यार्थी र अभिभावक तीनवटै पक्षमा आउने परिवर्तनले विद्यालयको शैक्षिक विकासमा निकै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। उनको भरतपुर महानगरपालिका बीच ददरेनीमा अज्ञात समूहले घरमा बसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको घटना सार्वजनिक भएको छ। स्थानीय 51 वर्षीय झलक कुमारी घिमिरेमाथि शुक्रबार राति करिब 12 बजे अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको हो। अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर भित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिट गरेका थिए। कुटपिटपछि
कुटपिटपछि उनीहरूले घिमरेले लगाएको करिब 2 तोलाको सुनको रिङ लुटेर फरार भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय वासीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता इन्स्पेक्टर मणि श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो। शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो। नेपाल चिकित्सक संघले हिजो 16 र 17 गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ। आधुनिक सुलभ किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रबन्धन मार्फत प्राथमिकता स्वास्थ्य सेवा सुदृढीकरण नाराका साथ संघले आफ्नो 30 सम्मेलन बीपी कोरेला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरू सहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने तालिका रहेको छ। निकुञ्ज र वरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ। गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको हो। टिकोलीबाट देवनगरसम्मको 9 किलोमिटर नहरमा पानी छाडिएको हो। यो सँगै निकुञ्ज तथा वरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भलका लागि समेत पानी छोडिएको छ। उद्योग वाणिज्य संघले अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्ने र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। संघले आइतबार एक अपिल जारी गर्दै शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायलाई आग्रह गरेको हो। विगत लामो समयदेखि प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास व्यावसायिक अनुशासन ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक अभ्यासका रूपमा रहँदै आएको भन्दै संघले नेपाल सरकारले शनिबार आइतबारलाई सार्वजनिक विधा लागू गरिसकेको अवस्थामा सोमबार समेत बजार बन्द हुँदा व्यवसाय उपभोक्ता तथा सेवाग्राहीमा अन्यल सिर्जना भएको जनाएको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। 2 दिनसम्म विश्वासको मत प्राप्त गरेका मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव संकटमा पर्नु भएको छ। मन्त्रालय भागभण्डामा गठबन्धन दलहरूबीच कुरा नमिल्दा यादव सरकार संकटमा परेको हो। सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा जेठ 8 गते विश्वासको मत प्राप्त गर्नुभएको थियो। बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छ। यद्यपि प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन अभ्यास मार्गचित्र नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने तथा आर्थिक विकास सामाजिक विकास भौतिक पूर्वाधार जलस्रोत तथा ऊर्जा अन्य प्राकृतिक स्रोत मानव स्रोत व्यवस्थापन सुशासन र व्यवस्थापन लगायतका क्षेत्रमा रणनीति नीति तथा योजना तयार गर्ने निकाय भने पदाधिकारी विहीन रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचन सम्बन्धी प्रक्रियाहरूको समय सीमा तय गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्र अनुसार 77 वटै जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिएको छ। जसअनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्छ सक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ। सरकारको गलत कार्यशैली विरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ 12 गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन्। नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला चितवनका प्रवीण भट्टराई ललितपुरका महेश्वर भक्त श्रेष्ठ काठमाडौँका रूपा लामिछानी र स्याङ्जाका लीलाज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। भूमि व्यवस्था तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइन मार्फत गर्दा देखिएको समस्या समाधान गर्न 9 बुधे परिपत्र जारी गरेको छ। नेपाल बैंकर्स संघको आग्रह अनुसार विभागले पाम प्रणाली लागू भएका सबै भूमि प्रशासन कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो।
नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशको भिलामा शेरबहादुर देवपक्षी नेताहरूले सभापति गगन थापा विरुद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी 15 गते महाधिवेशनमा उनलाई ठेगा लगाउने खुला चेतावनी दिएका हुन्। कञ्चनपुर काङ्ग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आइतबार आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 को बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब 15% बढाएका थिए, तर त्यसैता निजामती कर्मचारीहरूको तलब वृद्धि भएको छैन। कानूनी व्यवस्था अनुसार सरकारले 2 वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने हुन्छ, तर पछिल्लो 3 वर्षदेखि निजामती कर्मचारीहरूको तलब वृद्धि हुन सकेको छैन। सरकारी निकायले आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको पाइपलाइनमा 1 वर्षमै 6.5 करोड रुपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6.59 लाख रुपियाँ बराबरको क्षति भएको हो। रौतहट सिन्धुलीको सीमास्थित बागमती नदी किनारमा 2 जनाको शव भेटिएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका 9 बस्तीपुर घर भएका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 ढुकढुकी एफएम टोल बस्ने 20 वर्षीय गणेश महतो रहेका छन्। जेठ 9 घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताउनुभयो। नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्ला भएको छ। नगरपालिका 32 स्थित नरेफाटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। काठमाडौँमा आक्रमणमा परेर सिराहाको कञ्चनगाह नगरपालिका 10 घर भएर नरेफाट बस्ने 18 वर्षीय करण कुमार शाह घाइते भएका हुन्। शाहले आक्रमणकारीलाई कार्यवाहीको माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन्। धारिलो हतियार प्रहारबाट पीड़ितको हात ढाड, घाँटी र टाउकोमा चोट लागेको छ। र गएको वैशाख महिनामा गाडी दुर्घटनामा परेर देशैभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाडी दुर्घटना हुँदा 339 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरुष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाडी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप, कार र माइक्रो बस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्याङ्कर, टिप्पर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क रहेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: अहिलेको अवस्थामा नेपालको कूटनीतिक स्थिति कस्तो छ? नेपालले छिमेकी राष्ट्रसँग आफ्नो मित्रता कायम गर्न सकेको छ कि छैन? भनिन्छ छिमेकी फेर्न सकिँदैन, छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्नु पर्छ, कायम राख्नुपर्छ। दुई शक्तिशाली देशको बीचमा छौँ आज हामी। नेपाल अहिले कुन परिस्थितिमा हो?
1: नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि नै, त्योभन्दा अगाडिको कुरा प्रसङ्ग अलि लामो होला, नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन हुनुपर्छ, कुटनीति सञ्चालन हुनुपर्छ भन्ने कुरा जुन बारम्बार उठ्दै आएर खास गरी नेपालको संविधानको धारा 51(10) जुन कुरालाई लेखियो, तदनुकूल नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालित भएको छैन। यो व्यक्ति केन्द्रित, सत्ता स्वार्थ केन्द्रित, अझ भन्ने हो भने कतिपय सन्दर्भमा राष्ट्रिय हित विपरीत छ। अब अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईटै बहुमत प्राप्त सरकार छ, यो त्यो दिशामा जान्छ कि जाँदैन भन्ने कुरा हेर्नुपर्छ। योभन्दा अगाडि जुन अन्तरिम सरकार थियो, त्यो अन्तरिम सरकार त्यो राष्ट्रिय हितमा केन्द्रित भएर गएको देखिएन। त्यसैले अब यसको व्यवहार हेर्नुपर्छ। अहिलेसम्मको व्यवहार हेर्दा नेपालको राष्ट्रिय हितका केन्द्रभागमा रहेका जुन विषयहरू हुन्, ती विषयहरूमा कुनै गम्भीर रूपमा चिन्तन मनन गरेर सरकार प्रवेश गरेको देखिन्न।
0: होइन, अहिले पछिल्लो समय चाहिँ छिमेकी भारतसँगको सम्बन्ध चिडिएको हो, चिसिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण तय भएको विषय आएको छ, तर पालेन्द्र शाह प्रधानमन्त्रीको भ्रमण चाहिँ तय हुन सकेका छैन। सम्बन्धमा केही दरार आएको हो छिमेकीहरूसँग?
1: तपाईँको स्वर केही पनि सुनिएन।
0: छिमेकीहरूसँगको हाम्रो सम्बन्ध अहिले अलिकति चिसिएको सम्बन्ध हो, चिडिएको सम्बन्ध हो नजिकका छिमेकीसँग? डाक्टर
1: तपाईँको स्वर राम्रो सुनेको छैन। मैले सुनेसम्म चिसिएको छ कि छैन भन्ने जुन प्रश्न छ, हेर्नुहोस्, कुनै पनि देशसँगको सम्बन्ध चिसिने वा न्यानो हुने भन्ने कुरा आफ्नो देशको राष्ट्रिय हित अनुकूल यो सरकारले काम गर्न खोज्दा त्यसमा अरू देशको प्रतिक्रिया के हो भन्ने कुरामा आधारित हुन्छ। जस्तो अहिलेको विश्व राजनीतिमा हेर्नुहोस्, भारत हेर्नुहोस्, यत्रो छिमेकी मुलुक हाम्रो चिन हेर्नुहोस्, अमेरिका र इरानसँगको सम्बन्ध हेर्नुहोस्, लडाइँ भइराखेको ठाउँमा पनि, रुसको स्थिति हेर्नुहोस्, अझ जापान जुनसुकै देशको स्थिति हेर्नुहोस्, सबै देशले आफ्नो राष्ट्रिय हितलाई केन्द्रभागमा राखेर त्यो अरू देशको सम्बन्ध चिसिएको हो कि न्यानो हो भन्ने कुरा निर्धारण गर्छन्। हाम्रो देशमा दुर्भाग्यवश के भइरहेको छ भने, लामो समयदेखि कुनै देशसँगको सम्बन्ध चिसो हो कि न्यानो हो भन्ने कुरा त्यो देशको ताबेदारी, त्यो देशको अगाडि एकदम समर्पित भएर घुँडा टेकेर यहाँका शासकहरूले कतिको सेवा चाकरी गर्न खोजे भन्ने अर्थमा लिएको मैले पाएको छु। यो एकदमै दुःख लाग्दो कुरा हो। त्यसकारण अहिलेको वर्तमान सरकारको सम्बन्ध, चाहे भारतसँग होस्, चिनसँग होस्, अमेरिका जसकै देशहरूसँग सम्बन्ध होस्, ती देशहरूसँग हाम्रा विगतमा राजनीतिक, आर्थिक, सुरक्षा, व्यापार, जे जे विषय छन् सिमाना, ती विषयहरूमा यो सरकार प्रवेश गरेका अवस्थामा, अर्थात् यो सरकारले ती सम्बन्धित देशहरूसँग वार्ता गरेको अवस्थामा, त्यहाँ फलदायी कुरा हुन्छ, दुई देशको बिचमा समझदारी हुन्छ, नेपाल र ती सम्बन्धित देशहरूको पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर दुवै पक्षको हित एउटा सार्वभौम समानताको आधारमा अगाडि जान्छ भने, त्यति बेला हामीले न्यानो भएको या अझ कहिलेकाहीँ शब्द प्रयोग गर्छन् नयाँ उचाइमा पुग्यो जनतालाई झुक्याउनुको लागि, केपी ओलीको सर प्रधानमन्त्री भए बेला खुब प्रयोग गर्थ्यो त्यो शब्द क्या, अनि के त्यो जनतालाई कहिले नयाँ उचाइ, त्यो कहाँ उचाइ हो, त्यसको कुनै अत्तोपत्तो थियो हुँदैन हो। त्यसै गरेर अब भारतसँग हुने विभिन्न विषयमा, व्यापारदेखि लगायत जुन व्यापार घाटा छ यत्रो ठुलो, या चिनसँग हुने अरू देशसँग जुन निर्माणात्मक कतिपय आयोजनाहरू अधुरा छन्, माथिल्लो कर्णाली भन्नुहोस्, यत्रो हाम्रो राष्ट्रलाई डुबाउने गरेर थियो व्यापार, त्यो विकास आयोजना सम्झौता विपरीत सरकारहरूले पटक पटकका प्रधानमन्त्रीले काम गरेका छन्। त्यो साँच्चीकै भन्ने हो भने राम्रो अदालतमा त्यो मुद्दा चलाउने हो भने लिडरहरूले राष्ट्रिय हितमा आघात पुगेको भनेर मुद्दा चल्न सक्थ्यो होला, तर यो चल्दैन, त्यो मलाई थाहा छ। त्यसकारण त्यो चिसो र न्यानो हुने भन्ने कुरा परिणाममा हेर्नुपर्छ, यत्तिकै गफ गरेर प्रचार गरेर
0: होइन। एउटा कुरा के डाक्टर साहब मैले भन्न खोजेको, जस्तो राष्ट्रसभाका सभापतिको भारत भ्रमण हुँदैछ होइन, तपाईँलाई थाहा छ प्रधानमन्त्रीको भ्रमण तय हुन सकिरहेको छैन. यो सम्बन्धलाई सुधार गर्न सक्छ त अहिलेको सरकारले. हाम्रा धेरै समस्याहरू छन् होइन, सीमाका समस्याहरू छन् होइन, हाम्रा भूमिका समस्याहरू छन्, कूटनीतिक सम्बन्धका कुराहरू छन्. हिजो त धेरै आवाजहरू उठ्थे, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति राम्रो रहेन भन्ने खालका विषयहरू उठ्थे. अब यसले उचाइ लिन सक्छ, विश्वास गर्न सकिन्छ आज?
1: यो कुरा पनि बुझिन सक्नुहोस् है. हेर्नुहोस्, कुनै पनि देश बलियो हुनुको लागि त्यसका औपचारिक निकायहरू संस्थागत रूपमा सक्रिय हुनुपर्छ. जस्तो हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने हो भने सबभन्दा पहिले हाम्रो परराष्ट्र मन्त्रालय सुदृढ हुनुपर्छ. हाम्रा राजदूतावासहरू बलियो हुनुपर्छ. हाम्रा राजदूतावास, राजदूत, हाम्रो परराष्ट्र मन्त्रालयले त्यसमा काम गर्नुपर्छ. जस्तो भन्नुहोस्, कतिपय विषय पहिले नै सबै खुला भइहाल्दैन. आन्तरिक रूपमा कुटनीतिक स्तरमा ती छलफल हुन्छन्, त्यहाँ समझदारी एउटा मोटामोटी विषय एकले अर्कालाई बुझ्ने सम्झने प्रयासहरू पनि हुन्छन्. अब त्यो प्रयासमा नजाने सरकारका सम्बन्धित औपचारिक निकायहरूले के गरेका छ त्यसको अत्तो पत्तो नहुने. अब भरभर कसले गर्थ्यो भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति. यसले के सङ्केत गर्छ भन्दाखेरि रवि लामे छानेजीले भारतमा के गरेर आउनुहुन्छ, कसो गरेर आउनुहुन्छ त्यो उहाँले नै भन्नु होला, पछि थाहा होला. अहिले नै म पूर्वानुमान गर्न चाहन्न, तर अहिलेसम्म गरेका यस्ता प्रकारका भ्रमण राज्यका औपचारिक निकायहरू, कूटनीतिक निकायहरू र तिनीहरूले चाहिँ के पनि नगर्ने या गरेको थाहा नहुने जनतालाई, अनि अनौपचारिक निकायहरू र खास गरी राजनीतिक तहका जसको जोसँग सम्बन्ध राम्रो छ उनीहरूले चोचोमोचो मिलाएर अनि चाहिँ अनेक प्रकारका क्रियाकलाप गर्ने र ती क्रियाकलापका परिणामहरू राष्ट्र हितको विपरीत हुन्छ. अहिलेसम्मको यो चितो अनुभव हो. अहिले पनि नेपालको परराष्ट्र मन्त्रालय त्यत्रो लेखुलेखको प्रसङ्ग आएको छ. अस्ति सियाको तहरी समाधान भयो, अब त्यसमा राम्रै भयो भन्ने ठान्छु म. त्यस्ता अरू थुप्रै समस्याहरू छन् भारतसँग त धेरै डुबानदेखि अनेक समस्याहरू पटक पटक उठेर कयौँ कुराहरू ती थातिरहेका छन्. हुँदाहुँदा 1950 सन्धि पुनरावर्तन गर्ने भन्ने मनोमन अधिकारी प्रधानमन्त्री हुँदा भारत भ्रमण हुँदा गरेको सहमति समेत जसलाई बाबुराम भट्टराई र छिपी ओलीजीले ध्वस्त गर्नुभयो त्यो पनि थाहा छ. यस्ता कुराहरूमा अनि सरकारका निकायले काम नगर्ने, संस्थागत निकायले के गर्यो थाहा नहुने, अनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजी गएर अनि भारतमा गएर कुराकानी गर्ने, अब यो पनि के हो त? पहिले नेपाल र भारतको सम्बन्धमा पहिलेदेखि सोझो प्रत्यक्ष राम्रो तरिकाले कूटनीतिक माध्यमबाट देशलाई बलियो हुने गरी नगरेर खेल खेलेर अगाडि बढाउने जुन पहिलेको चरित्र थियो कतै त्यसकै पुनरावृत्ति त होइन भन्ने कुराको यो एउटा सङ्केत जस्तो देखिएको छ. यद्यपि म अहिले नै निष्कर्ष निकाल्न चाहन्न, परिणाम हेर्छु, परिणाम सबैले हेर्नुपर्छ, मैले मात्र होइन. त्यस कारणले गर्दा अब यस्तो खालको यो कूटनीति नै नेपाल जस्तो एउटा संवेदनशील राजनीतिक अवस्थामा रहेको देशको लागि
0: होइन. एउटा कुरा अब तपाईँलाई राम्रोसँग थाहा छ राहुलजी, पछिल्लो समय चाहिँ अब सरकारले सुशासनको क्षेत्रमा काम गर्छु भनिरहेको छ, जनताका पीडाहरू, जनताका पीडामा मलम लाउँछु भनेर अगाडि बढिरहेको छ. सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर आज सहकारी होइन रकम जसको लुटिएको छ, सहकारी पीडितहरूले बिस्तारै बिस्तारै रकम फिर्ता पाउँदैछन्. सरकार अब जनमैत्री र सुशासन मैत्री बन्न खोजेको, जनताको सरकार बन्दै उसले आफ्ना डेलिभरीहरूलाई त्यो ढङ्गले अगाडि बढाउन खोजिरहेको हो. तपाईँको
1: स्वर त यति सानो आइरहेछ कि त्यो मलाई सुन्न एकदमै गाह्रो भइरहेछ. तर अब तपाईँले सरकारको यो
0: जनताप्रति उत्तरदायी हुने कुरा होइन, सहकारीको रकम फिर्ता हुने कुरादेखि लिएर हरेक कुरामा चाहिँ सरकार अलिकति अगाडि बढिरहेछ, यसले चाहिँ अलिक सुशासन केन्द्रित गतिविधिहरू गर्न खोजिया हो भन्नु.
1: सहकारीको जुन रकम छ नि, सबभन्दा पहिले त सहकारीको ठगी रकम जुन सरकारी सहकारीको रकम जसले ठगी गर्यो करोडमा होइन अरबमा, सबभन्दा त तिनी व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु भयो. त्यसको सबभन्दा एउटा उदाहरणको रूपमा जितेन्द्र बाबु राई
0: हो जीवी राई.
1: सबभन्दा पहिले किन गर्दैन सरकार? के हुन्छ भने मूलभूत कुरामा नजाने अनि चाहिँ तपसिलका कुरामा गएर जनतालाई झुक्यो भने यो चरित्र नेपालको राजनीतिमा लामो समय देखिन्छ, म अहिले मात्र भन्दिनँ, त्यसको पुनरावृत्ति यहाँ भइरहेको देखिन्छ. एक दोस्रो कुरा, जुन जुन व्यक्तिहरूले जनताले गरेको बचतलाई दुरुपयोग गरे, ठगे जनतालाई, तिनीहरूबाट रकम वसुल गर्नु पऱ्यो नि. जनताले तिरेको कर, जनताको टाउकोमा ल्याएको विदेशी ऋण र सहयोगबाट अनि त्यो रकम तिर्न पाइन्छ अनि त्यो त्यो सरकारको ढुकुटीबाट तिर्ने रे जसले सरकारी ठगी गरेका छ उनीहरूको चाहिँ सम्पत्तिबाट अनि त्यो रकम असुल नगर्ने रे कस्तो खालको कुरा हो मैले यसको अर्थ सहकारीमा जो पीडित भएका छन् खास गरी सानोतिरो रकम राखेर जसले चाहिँ आफूलाई दुई पैसाको दोहो गरेर अप्ठ्यारो परेको बेला रकमको सदुपयोग गरौँला भन्ने जसले सोचेका थिए उनीहरूलाई रकम दिनु हुँदैन मैले भनेको होइन उनीहरूको कल्याण हित गर्नु सरकारको
0: कर्तव्य
1: भनेको छु जनताको सुरक्षा सिमानाको रक्षा सरकारको पहिलो कर्तव्य कमजोर वर्ग कमजोर समुदायलाई आवास भोजन रोजगारी दिनु सरकारको कर्तव्य उनीहरूलाई उठिवास लगाउने कुनै पनि जनमुखी सरकारले गर्न सक्दैन त्यो जनविरोधी सरकारले मात्रै गर्न सक्छ भनेर मैले पहिले भनेको हो त्यस अर्थमा सहकारीमा पनि मैले रकम दिनुहुन्न भनेको होइन तर सहकारी ठगहरूको सम्पत्तिबाट असुल गरेको है कुन चाहिँ सहकारी ठगको सम्पत्ति सरकारीकरण गरेर निजको सम्पत्ति लिएको भन्ने त हामीले मैले त सुनेको छैन अहिलेसम्म यदि तपाईँले सुन्नु भएको छ भने नेपाली जनतालाई जानकारी गराइदिनुहोस् यो बाटो पनि के भने जनताले रकम त दिनुपर्छ तर नेपाली जनताले तिरेको रकम नेपाली जनताको नाममा आएको रकम राज्यको ढुकुटीबाट तिर्ने अनि सहकारी ठगहरूको सम्पत्तिबाट असुल नगर्ने जुन कुरा छ नि कतै यसमा मलाई शङ्का के लागेको छ भने कतै यो सरकारका पनि अनेक नजिक रहेका कतिपय व्यक्तिलाई जुन मुद्दा लागेको छ रवि लामा छानजी लगायत अनि त्यसमा
0: होइन सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा त फिर्ता भयो नि त रविजीको
1: त्यसमा अनि त्यो निजहरूले आफ्नो खल्तीबाट उनीहरूको सम्पत्ति बिक्री नहोस् उनीहरूको सम्पत्तिबाट असुल गर्न नपरोस् बरु राज्यलाई नै ठाकपल्टौ भनेर यो कतै त्यो दुराशयबाट त प्रेरित छैन भन्ने यहाँनिर प्रश्न उठ्छ
0: अनि यसलाई थाहा छ रवि लामा छानेजीको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा त कास्की जिल्ला अदालतले अतिशयोक्ति नदेखिएको त्यो मुनासिब नरहेको भनेर चाहिँ फिर्ता गर्यो नि त होइन
1: हेर्नुहोस् यसमा एउटा रहस्य छ जति बेला सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्थ्यो नि त्यति बेला उहाँको मान्य अधिवक्ताले दुईटा काम गर्नु होइन सबैलाई थाहा छ यो कुनै पनि पूर्वाग्रह गरे होइन कि तथ्य सम्झनु त पर्यो नेपाली जनताले बिर्सिदिने एउटा निर्णय के गर्नुभयो भने उहाँको कुनै आफन्त पर्नेको यो किशोरीहरूको डिम्ब बिक्रीमा जस्तो त्यस्तो गम्भीर कुरामा त्यो मुद्दा लाग्दैन भनेर उहाँले त्यसमा त्यो सिधाइदिनुभयो अर्को कुरा रवि लामा छानेजीको प्रश्नमा त्यसमा यो सङ्गठित अपराध हो कि होइन भन्ने प्रसङ्गमा महान्यायाधिवक्ताले नै होइन यस्ता मुद्दा नलगाउनु भनेर उहाँले आदेश फरमान गरिदिनुभयो त्यो त देखेको छैनौँ नि हामीले त्यस कारण आफ्नो हातमा हुँदाखेरि मैले प्रतिनिधि सभाको नियावली हेर्नुहोस् न के भयो त्यहाँ त्यो प्रतिनिधि सभाको नियावलीमा पहिलेकाहरूले सुशासन गरेन भ्रष्टाचारीलाई प्रश्रय दियो भनेर ठुल्ठुलो स्वर गरियो होइन ककले गरे त्यो सबैलाई थाहा चलेछ अनि नियावलीमा के ल्यायो त भने अब उपन्त कुनै व्यक्तिलाई भ्रष्टाचार मुद्दा लागेर त्यो निलम्बन भयो ठगी के भयो भने निजको पद के अरे त्यस्तो मुद्दा लाग्यो भने निजको पद निलम्बन नहुने पहिलेकाहरू जसलाई सुशासन गर्यो भ्रष्टाचारलाई प्रश्रय दियो भनेहरूले चाहिँ निलम्बन भनेर नियावली ल्याएका थिए प्रतिनिधि सभामा त्यो नियावली नै हटाइदिए जम्मै प्रसङ्ग हेर्दाखेरि हेर्नुहोस् दुःखका साथ मैले भन्नुपर्छ यो कुनै व्यक्तिको आलोचना भन्दा पनि यो त

0: नजाने यसको मतलब उहाँले प्रतिनिधि सभा नियमावलीको नियम 38 एक र 3 सम्झाइरहनु भएको छ, तर हिजोको दृश्य हेर्ने हो भने त सभामुखलाई समेत सभामुख समेत गएर रिक्वेस्ट गर्दा पनि उहाँ संसदमा नआउने भन्ने कुराले म चाहिँ काम गर्छु, म बोल्दिनँ धेरै, हिजो बोलेर बिग्रियो, म काम गरेर देखाउँछु भनेर उहाँको अडान हो भन्ने खालका विषयहरू पनि आउँछन्। संसदमा किन उहाँ जानु हुँदैन, संसदमा नजानुको कारण के होला?
1: यसमा दुःख प्रकट गर्ने कि हाँस्ने कि चिन्ता व्यक्त गर्ने कि बडा विस्मयपूर्ण कुरा हो। अब त्यसो भए चिनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अघि शक्तिशालीवाला नाम लिएँ मैले है, अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प, सबैले मनव्रत धारण गरेका छन् त, त्यहाँ काम भएको छैन। यस्तो तर्क गर्ने भनेको यो जनतालाई दुःख छान्ने हो कि बोल्ने भनेको नचाहिने कुरा बोल्न बोल्ने हो, अनावश्यक ठाउँमा गएर नबोल्ने हो। जहाँ जनताको सार्वभौम सत्ताको अभ्यास हुन्छ, जहाँ त्यो सार्वभौम सत्ताको अभ्यासमा जनताबाट निर्वाचित व्यक्तिहरूले उत्तरदायी हुनपर्छ, जहाँ गएर जवाबदेही हुनपर्छ, त्यहाँ उठेका प्रश्नहरूको जवाब दिनुपर्छ। तपाईँ कतिपय यो संसदीय प्रणाली भएका मुलुकमा संसदीय समितिमा हेर्नुहोस् त, त्यहाँ मन्त्रीहरूलाई गरेका प्रश्नहरू, त्यहाँका राष्ट्रपति प्रधानमन्त्रीहरूलाई गरेका प्रश्नहरू हेर्नुहोस्, उनीहरूले नेपाल आफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुरक्षा सम्बन्ध बोलेका कुराहरू हेर्नुहोस्, बोल्नु पर्दैन? अनि देशको मुखलाई, देशको आवाजलाई मुखरित गर्ने हो पो त प्रधानमन्त्री, देशको मुख्य कार्यकारी अधिकार लिएको व्यक्ति कुनै कुरामा नबोल्ने, देशको राष्ट्रिय हित नेत्र सुरक्षा विषयमा मौन धारण गर्ने, संसदमा उठेका प्रश्नको उत्तर नदिने, अनि त्यहाँ नियावलीमा मन्त्री पठाए पनि हुन्छ भन्ने आउनाले गएन भन्ने कुरा, त्यो त के हो भन्नुहुन्छ भने मन्त्री, त्यसको अर्थ के हो भने म त संविधान निर्माणदेखि त्यहाँका प्रत्येक नियावलीमा छु, त्यसको आशय के हो भने त्यो बुझौँ राम्ररी सबैले, त्यसको आशय के हो भने कहिलेकाहीँ प्रधानमन्त्री बिरामी पर्न सक्छन् होइन, कहिलेकाहीँ विदेश भ्रमणमा हुनसक्छन्, कहिले अरू कुनै काममा हुनसक्छन्, त्यस्तो एकदमै भइपरि आउने अवस्थाका लागि प्रधानमन्त्री नभएको बेला निजको तर्फबाट संसदमा विधेयक पेस गर्न सक्ने भनेको र त्यो कहिलेकाहीँ संसदीय समितिका बैठकहरूमा पनि त्यस्तो स्थितिमा प्रधानमन्त्रीले मेरो यस्तो काम पऱ्यो है, हामी त संसदीय सदस्य यत्रो वर्ष काम गर्छौँ त, प्रधानमन्त्रीले त्यहाँ खबर पठाउनु पर्छ, पछिल्लो कालमा एक दुईजना प्रधानमन्त्रीले त्यस्तो हट देखाएका थिए, त्यसको परिणाम देखिसके, नभए प्रधानमन्त्री आउन नसक्ने मेरो यस्तो परेको हुनाले भनेर खबर पठाउनु, त्यो एउटा शिष्टाचार पनि हो, मर्यादा पनि हो र त्यो प्रणाली पनि हो, जनताप्रतिको उत्तरदायी बोधको कुरा पनि हो। अब त्यो केही पनि गर्नु पर्दैन भने अनि चाहियो किन त प्रधानमन्त्री देशमा, अन्त मन्त्रीले नै गर्ने हो भने सबै मन्त्री बनाउने भइपो त सिधै त किन चाहियो चाहियो, त्यस कारण यो के हो भने विधि प्रणालीबाट नचल्ने चरित्रको परिचायको, चाहे भालेन्जीले गर्नुहोस् चाहे कोही युबिसिडी जसैले गर्नुहोस्, किनभने कति कुराहरू जनताले बुझ्नुपर्छ, जनताले ध्यान दिनुपर्छ, कुनै पनि व्यक्ति कानुनलाई माथि हुन सक्दैन, प्रणाली र विधि निचेर जाने अधिकार कसैलाई पनि हुँदैन, यी कसैलाई अर्को प्रणालीमा जाने इच्छा छ भने नलुकाएर भन्न पऱ्यो, जस्तो अहिलेको यो जुन संसदीय प्रणाली छ यसका कयौँ त्रुटिहरू छन्, यहाँ कयौँ विसङ्गति पनि छन्, त्यो कुरा साँचो कुरा हो, त्यसको हामीले भोगी पनि सक्यौँ, यो अभ्यासमा कतिपय नेताहरूले गरेका क्रियाकलाप गलत पनि छन्, तर त्यो गलत क्रियाकलापलाई सच्याउने नाममा अर्को ठुलो गल्ती गर्न सक्नुहुन्छ नि, तावामा रहेको माछा म तातिएँ भनेर भुङ्रोमा त जान सक्दैन, नेपाली जनताले विगतमा गरेका कतिपय नेताले गल्ती गर्यो भनेर अहिले आउनेहरूलाई त्यहाँभन्दा ठुलो छुट दिएर महागल्ती गर्न दिने त त्यो हुन सक्दैन नि। त्यस कारण हेर्नुहोस्, यदि जनताको जनताप्रति उत्तरदायी हुने अहिलेकै संसदीय जुन प्रणाली छ, त्यो जुन संसदीय अभ्यास छ, संविधान छ, कानुन छ, नियावली छ, र संसदमा के हुन्छ भने विगतमा गरेका कतिपय अभ्यासहरू परम्पराहरू ती मान्यताको रूपमा मात्र होइन, ती कानुन र प्रचलनको रूपमा घोषित रूपमा स्थापित हुन्छन्, बेलायतमा लिखित संविधान नभए पनि त्यसरी चलेको छ, त्यो प्रणालीको मूल एउटा धारा भनेको यो बेलायतको संसदीय प्रणालीसँगै सम्बन्धित छ। अब कि त झन्डै बितै आएको व्यक्तिले सरकारले भन्नु पऱ्यो त, भन्न सक्नु पऱ्यो जनतालाई, म यो कुरा केही पनि मान्दैन, म यस्तो नयाँ प्रणालीमा जान्छु, अब यो प्रणालीमा यसरी परिवर्तन हुन्छ भन्नु पऱ्यो। त्यस कारणले गर्दा यस्तो कुराहरू भनेको यो नेपालको मर्यादा विदेशीले हेर्दाखेरि पनि नेपालको विदेशीका अगाडि संसार अन्तर्राष्ट्रिय समुदायको बिचमा नेपालको प्रतिष्ठा मर्यादा शासन प्रणालीप्रतिको यो दृष्टिको गलत नहोस् भन्नुको लागि पनि तपाईँले भनेका जस्ता अभ्यासहरू थिए, कदापि उचित हुन सक्दैनन्।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेकपाका नेतापूर्व प्रधान।

0: रक्षा एवं गृहमन्त्री डाक्टर भीम रावल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ। विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: समसामयिक राजनीतिक घटनाक्रम बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेका शीर्ष नेता एवं पूर्व उप प्रधानमन्त्री ईश्वर पोखरेल। आउनुहोस् सुरु गरौँ ईश्वर पोखरेलसँग। जनता जान्न चाहन्छन्। ईश्वर पोखरेलजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: हजुर, धन्यवाद।
2: नेकपा एमाले चुनावमा मरि चाउरिया यसरी चाउरियो, अहिले पनि आत्मसमीक्षा गर्ने भन्दै हुनुहुन्छ, सुध्रिने छाटकाट चाहिँ छैन होइन एमालेको?
3: मरी तपाईँले भनेको मरी चाउरे जस्तो चाउरियो भनिसकेपछि तपाईँको यदि त्यो हो, पार्टीको स्थिति त्यस्तो हो भने किन चाउरिनु पर्ने स्थिति आयो भनेर समीक्षा त गर्नु परेन, फर्केर हेर्नु परेन। हाम्रो विचारमा कहाँ समस्या भए, सङ्गठनमा कहाँ समस्या भए, कार्य सम्पादन गर्ने शैलीमा कहाँ समस्या भए, हाम्रो परिचालनमा कहाँ समस्या पैदा भए भनेर फर्केर हेर्नु पर्दैन।
2: किन चाउरियो मरिज? आफ्नै पिरोले आफू झगडा गर्ने, नेतृत्वलाई घेराबन्दी गर्ने अनि जनतामा वितृष्णा जगाउने।
3: होइन, त्यसमा यस्तो नि, घेराबन्दी यो बुझाइ नै एकदम यो कस्तो भने नि खण्डित बुझाइको हो। त्यो खण्डित बुझाइको डमरू बजाएर तपाईँ नहिँड्नुहोस्। कुरो कस्तो भन्नुहोला भने कुनै पनि चिज सीमावलोकन भन्छ नि, सिंह त केही कदम हिँडिसकेपछि पछाडि फर्केर हेर्छ अरे, म कुन बाटो आएँ, कस्तो बाटो आएँ, आउने बाटो कस्तो हुनसक्छ भनेर उसले विचार गर्छ अरे। भनेपछि त हामी एउटा आन्दोलनमा अभियानमा लागेका मान्छेहरूले आफू कुन कोर्सबाट गुज्रियो, त्यो विगतमा भएका कतिपय कुराहरू कहाँ कहाँ समस्या रह्यो भनेर फर्केर हेर्नुपर्छ नि। यो भनेको त वस्तुवादी हुनु हो, यो सही सोचबाट निर्देशित हुनु हो, यो अन्यथा कहाँ हो र? यसलाई यो बुझाइ कस्तो भन्दाखेरि समीक्षा गर्नु, आलोचनात्मक चेत राख्नु भनेको चाहिँ नेतृत्वको विरोध गर्नु हो भन्ने मात्रै बुझेर यो चाहिँ नजानिदो किसिमले प्रकारान्तरले अधिनायकवादी सोच, निरङ्कुशवाला सोच, निरङ्कुशतावाला सोच त होइन, यो यसरी सोच्नु हुँदैन। त्यस कारणले कुरो के हो भने तपाईँको निजी पारिवारिक कुरा, व्यक्तिगत कुरा, संस्थागत कुरा, कुनै स्कुलको कुरा, पुस्तकालयको कुरा, क्लबको कुरामा त हुन्छ भने हामी 5 वर्ष कसरी गुज्र्यौँ, 2 वर्ष कसरी गुज्र्यौँ, 10 वर्ष कसरी गुज्र्यौँ, फर्केर हेर्नु पर्यो।
2: तर बेलैमा आत्मसमीक्षा गर्न सक्नु भएन, सीमावलोकन गर्न सक्नु भएन, अब त रात गई बात गई भन्ने स्थितिमा पुगिसक्नु भयो क्या?
3: यसमा यस्तो नि, तपाईँले भनेको कुरा के हो भने समयमै गर्नुको पर्थ्यो, तपाईँको राम्रो कुरा हो त्यो, समयमै गर्नु पर्थ्यो। जुनसुकै घटना घटिसकेपछि समीक्षा गर्नुपर्छ, काम भइसकेपछि समीक्षा गर्नुपर्छ, तर समीक्षा हुनको लागि अलिकति परिस्थिति सन्तुलित पनि भइसक्नुपर्छ। असन्तुलितै अवस्था, मनस्थिति असन्तुलित भइरहेको बेलामा
2: छिर्के हान्नलाई दाउ हेरेर बस्नु भएन नि त।
3: छिर्के हान्न दाउ भन्ने, छिर्के हान्नलाई दाउ हेर्नुपर्ने जरुरतै होइन। पार्टी आफ्नो हो, घर आफ्नो हो, परिवार आफ्नो हो, संस्था आफ्नो हो, कसलाई छिर्के हान्न लडाउनु र? हामी अगाडि बढ्नु छ, हामी गिर्दा लड्दा पछारिँदा हामी पछारिन्छौँ।
2: निर्मम बन्नुपर्ने बेला चाहिँ फड्के किनाराको साक्षी बन्ने, अनि अहिले बेमौसमको बाजा बजाउने भनेर पार्टीभित्र बहस सुरु त भएको छ नि, होइन?
3: होइन, यसमा त्यो सोलो डोलो तपाईँले नभन्नुहोस्। यो मलाई तपाईँले भन्नुभएको व्यक्तिगत ढङ्गले मसित त लागु नै हुँदैन, तपाईँको यो कटाक्ष त्यो फिटै हुँदैन है। तर समग्रतामा भन्नुहुन्छ भने समग्रतामा त्यो निष्कर्ष ननिकाल्नुहोस्, व्यक्तिगत ढङ्गले भन्नुहुन्छ भने विश्लेषण हुनसक्छ होइन। जस्तो अब बेलामा नगर्ने, बेलामा नगर्ने, सबै मान्छे एउटै गतिका साथ कसरी गसी, गतिको गति असमान ढङ्गको हुन्छ, समान त हुँदैन। एक नासको त सबैको, सबै मान्छे एकै किसिमले हिँड्ने, एकै किसिमले बुझ्ने, त्यो त हुँदैन नि। कोही कति बेला बुझ्छ, कोही कति बेला बुझ्छ, कोही कति बेला बुझ्छ, कुरो मिलाएर बुझ्न त बुझ्यो नि, यो सकारात्मक कुरा हो। तर
2: गतिको नियमलाई अझसम्म नि बुझ्न सक्नु भएको,
3: यो त गतिको नियम भनेको के हो भने गतिको नियम असमान हुन्छ, एकै नाचको हुँदैन, एकै किसिमले हुँदैन, त्यसलाई हामीले त्यसरी बुझ्नुपर्छ। त्यस कारणले मान्छेहरू पनि तपाईँ परिवारभित्र हेर्नु न, तपाईँको दाजु, तपाईँको भाइ, तपाईँको बुवा, तपाईँको आमा, तपाईँको छोराछोरी, तपाईँको श्रीमती छन् भने है, भनेपछि अनेक ढङ्गले एकै नाचले त बुझिरहेको हुँदैन नि त्यही विषयलाई। विषय एउटै छ, तर बुझाइ फरक फरक हुनसक्छ, तर प्रकारान्तरले सबै एक ठाउँमा त आउँछन् तर एकै एकैचोटि सबैले बुझ्दैलान् बुझिदिनुपर्छ भनेर भनियो भने यो मिल्दैन।
2: अहिले चाहिँ नेकपा एमालेको झगडा भुसको आगो जसरी सल्किएको छ क्या, धुवै धुवाले खतम गर्ने स्थिति पुगिसक्यो।
3: नेकपा एमालेको झगडा यो के को झगडा, झगडै होइन, पार्टीलाई अगाडि बढाउनको लागि, पार्टीलाई ठिक ढङ्गले अगाडि बढाउनको लागि बितेका दिनमा कहाँ कहाँ कमजोरी भए, कहाँ कहाँ सच्याउनुपर्छ, के गर्नुपर्छ भनेर एउटा सोच बनाउने कुरा झगडा। यो त कस्तो भने अराजनीतिक टर्मिनोलोजी प्रयोग गर्नुहुन्छ, झगडा यो के को झगडा,
2: बैठकमा चर्का चर्की गर्नुहुन्छ
3: अनि बहस छलफल त के सधैँभरि एउटै डिग्रीमा 15 डिग्रीमा बोल्ने भने चाहिँ 15 डिग्रीमा मात्रै बोलिँदैन नि, बोल्दाखेरि त अलिकति कोही 30 डिग्रीमा बोल्ला, कोही 40 डिग्रीमा बोल्ला, कोही
2: 180 डिग्रीमा पुग्यो, एकाएक मिलाउने अनि त्यसपछि काँध मिलाउने तर्फ शक्तिशाली सरकारको रूपमा त स्थापित हुने भयो।
3: सरकार हो भने
2: बालेन्द्र शाहको नेतृत्वमा अहिले जुन सरकार छ पुराना दलका नेताहरूको चिरचिर पसिना निकालिरहेको छ।
3: होइन त्यो त जसुकै पनि गलत कुरा भएका छन् भने, गलत कुरा गरिएको छ भने, भएका छन् भने ती दण्डका भागीदार हुनुपर्छ जसुकैले गरे पनि।
2: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छान्ने
3: ठिक छ नि त्यो, तर नेपालको अभ्यास के छ भने आयोग भन्ने अनि सम्पत्ति छानबिन गर्ने लगेर त्यो फाइल डम्पिङ हुने, तर त्यसको चाहिँ निश्चित एउटा मापदण्डको आधारमा त्यो कुरा गर्नुपर्छ। होइन कुनै पनि राम्रा कुरा हुन्छन् भने रुल एन्ड रेगुलेसन बसाउनको लागि, सुशासनको लागि, पारदर्शिताको लागि त्यो चिज गरिन्छ भने त्यस्ता चिजहरूप्रति नकारात्मक ढङ्गले टिप्पणी गर्नु उचित।
2: विगतको परम्परालाई त ब्रेक गर्ने भनेर उहाँहरू लागिसक्नु भयो कतिपय सन्दर्भमा,
3: होइन
2: परम्परा ब्रेक पनि गरिसक्नु भयो नि,
3: होइन त्यो त देखिरहनु भएको छ नि कस्ता कस्ता परम्परा,
2: संवैधानिक परिषदको देख्नुभयो तपाईँले, न्यायालयको देखिरहनु भएको छ,
3: प्रधानमन्त्रीको गैर
2: न्यायाधीश नियुक्ति विषय देखिरहनु भएको छ।
3: तपाईँले एउटा महत्त्वपूर्ण छ, प्रधानमन्त्रीले पार्लियामेन्टमा जसरी प्रस्तुत हुनुपर्ने हो त्यो नभएर गैर जिम्मेवारीको एउटा पराकाष्ठा देखाउनु भएको छ, यो पनि छ नि।
2: विगतमा प्रधानमन्त्रीहरू घन्टौँसम्म बोल्थे,
3: होइन
2: काम गर्दैनथे,
3: प्रधानमन्त्री
2: रुमल लिएर बस्थे, अल्मल लिन्थे,
3: होइन
2: अहिले चाहिँ प्रधानमन्त्री कुरातिर होइन कामतिर, तपाईँले अघि भने जस्तो
3: तपाईँ के बुझ्नुहोस् भने नि संसद भनेको जनताको सर्वोच्च निकाय हो कि होइन, सर्वोच्च निकाय हो, प्रधानमन्त्रीको काम गर्ने प्लेटफर्म हो कि होइन, त्यो सबै कुरा बुझ्नुपर्ने जरुरत हो कि होइन, प्रधानमन्त्रीले जवाब दिनुपर्ने हो कि होइन, प्रधानमन्त्रीले जवाब दिनुपर्ने हो, यति गैर जिम्मेवार ढङ्गले प्रस्तुत हुनु यो त इतिहासमा यसको कसरी चर्चा हुने हो त आउने दिनमा हेर्ने।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सांसदहरूले चाहिँ गैर जिम्मेवार तर्क गरेर संसदमा हावी हुनुभन्दा बरु खुरु खुरु काम गर्ने, अनि नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने अवस्था आयो।
3: होइन मेरो भनाइ के भने कुनै पनि कुरा विधि पद्धति प्रक्रिया नियम कानुन भन्ने हुन्छ कि हुँदैन, काम गर्छु म विधि मान्दिनँ, विधि मान्दिनँ, प्रक्रिया मान्दिनँ, परम्परा मान्दिनँ, थिति मान्दिनँ भन्यो भने कस्तो सुनिन्छ, त्यस्तो भन्नु पाइन्छ कस्तो काम जो विधिसित मेल खाँदैन, पद्धतिसित मेल खाँदैन, अनि परम्परासित मेल खाँदैन, कानुनसित मेल खाँदैन, अभ्याससित मेल खाँदैन,
2: अनि त्यही विधि पद्धति परम्परा प्रक्रिया भत्काउन भनेर आएको हो नि त राष्ट्रिय स्वतन्त्र।
3: त्यो भत्काउने कुरा चाहिँ गलत कुरा छन् भने अलग कुरा हो, होइन भनेदेखि त्यस्तो भत्काउने कुरा त्यो अराजकता एमाले सहँदैन।
2: अहिले सरकारले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा अध्यादेशको विषय होइन, न्यायालयमा चाहिँ प्रधान न्यायाधीश नियुक्तिको विषय, यो सबै विषयहरू काम गरिरहँदाखेरि तपाईँको बुझाइ र टिप्पणी चाहिँ के छ?
3: विधि र पद्धति मिच्ने, विधि र पद्धतिको पालना नगर्ने, पालना गर्नु नपरे हुन्थ्यो भनेर ठान्ने यो टेन्डेन्सी देखिएको छ, जो गलत हुन्छ, त्यसले अराजकता निम्त्याउँछ, अस्तव्यस्तता सिर्जना गर्छ, त्यो गर्नु हुँदैन।
2: सुकुम्बासी बस्ती विगतमा व्यवस्थित गराउन चाहिँ सक्नु भएन नि,
3: यस्तो नि हामीले गर्यौँ तर सरकार त अस्थिर रह्यो, सरकार पुरा समय अवधि टिक्न नपाउने स्थिति भयो, त्यसले गर्दाखेरि एउटा निष्कर्षमा पुर्याउने विधिसम्म ढङ्गले प्रक्रियासम्म ढङ्गले पुर्याउन खोज्यो, त्यो कन्क्लुजनमा पुग्नुभन्दा पहिले नै सरकार गएपछि फेरि नयाँ सरकार आउने यस्तो स्थिति रह्यो। अहिले पनि म के भन्छु भने ठिक छ, अव्यवस्थित र असुरक्षित बसोबास गरेका जनतालाई व्यवस्थित र सुरक्षित बसोबासको प्रबन्ध गर्नुपर्छ, तर त्यसको पनि एउटा टाइम बाउन्ड केही प्रोग्रामिङ हुनु पर्यो, त्यतिकै अब ल्यायो डोजर ल्याएर पेलिदियो भत्काइदियो त्यसरी गएर न सूचना छ न मान्छेले आफ्नो हटाउने समय पाएका छन्, यस्तो कुरा गर्नु हुँदैन।
2: अवसर त तपाईँहरूले पटक पटक पाउनु भएकै थियो नि 2051 पछि,
3: होइन
2: 2082 त तपाईँहरूले हालिमुहाली गर्नुभएको थियो, तपाईँहरूको चल्थ्यो।
3: हामीले त्यस बेला गऱ्यौँ, कति हजारलाई त्यस बेला चाहिँ सुकुम्बासीको व्यवस्थित बसोबासको प्रबन्ध गऱ्यौँ। त्यसपछि हामी सरकारमा रहेनौँ, त्यसपछि त्यो लटर पटर गर्दै गयो। पछिल्लो चोटि केपी ओलीको नेतृत्वको सरकारको बेला लगभग 3 वर्ष रह्यो। त्यस बेला सुकुम्बासी आयोग अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने आयोग भन्नु, त्यसले काम लगभग टुङ्गाइसकेको थियो, त्यो नै खारिज भयो। सरकार गएपछि त खारिज भयो, त्यो त्यसलाई मेटलाइज गर्ने स्थिति नै बनेन। जहाँसम्म अहिलेको कुरा छ, अहिलेको कुरा अव्यवस्थित र असुरक्षित बसोबासीलाई सुरक्षित र व्यवस्थित बसोबास गर्नुपर्छ, तर त्यसको एउटा चाहिँ नोटिस हुन्छ, के हुन्छ, जनताप्रति जवाबदेही लिनुपर्छ पर्दैन। हिजो के भने, सरकारको जमिन सरकारी जमिन सरकारी प्रोपर्टी भन्दा मान्छेको ज्यान ठुलो हो भनेर तर्क गर्ने, अहिले चाहिँ अब मान्छेको ज्यान ठुलो हो के अरे त्योभन्दा सरकारी जमिन चाहिँ प्रोपर्टी चाहिँ ठुलो हो भन्ने तर्क गर्ने, यस्ता खालका कुरा गर्नु हुँदैन।
2: अध्यादेशको विषयमा चाहिँ बुझाइ के हो तपाईँहरूको? अध्यादेश आयो संवैधानिक परिषद सम्बन्धी, सहकारी सम्बन्धी, जुन अब सहकारी पीडितहरूले पनि रकम पाउँदैछन्, राज्यले पैसा दिँदैछ, सबै प्रश्नको जवाफ दिनु होला, म सोधिहालेँ एकैपटक। त्यसपछि त्यही अध्यादेश पछि नै प्रधान न्यायाधीश नियुक्तिमा पनि निरन्तरतामा क्रम भङ्गता भयो।
3: यसमा यस्तो नि, सबैभन्दा पहिलो त अध्यादेशको प्रबन्ध संविधानमै अध्यादेश ल्याउनु पाइन्छ पाइँदैन भन्दा पाइन्छ, हो,
2: धारा 114 निर्दिष्ट गरियो।
3: तर चाहिँ संसद अधिवेशन नबोलाएको बेलामा त्यस्तो बिचमा अपरझट केही पर्यो भने गर्नै पर्ने कुरा आइलाग्यो भने गर्ने कन्डिसन कुरा त्यो हो। तर के भयो त भन्दाखेरि, संसद बोलाइसकेका छ, बोलाएर अनि पछि फेरि झल्यास्स भए जस्तो छ, झल्यास्स भएर चाहिँ संसद बोलाएकोलाई स्थगित गर्न लाएर अनि अध्यादेशको कुराले गरेर अध्यादेशको कुरा ल्याएर अनि त्यो अध्यादेश पारित भइसकेपछि अनि हतार हतार फेरि संसद बोलाएको छ, नियत खराब छ, नियत राम्रो देखिएन। एउटा कुरा यो संसदलाई छल्ने कोसिस गरियो, यो गलत कुरा हो। बहुमत छँदै थियो, झन्डै 2/3 थियो, संसदको प्रक्रियाबाट छिटो फास्ट उसबाट ट्र्याकबाट गरे त भइहाल्थ्यो, त्यो कुरा किन नगरेको, एउटा नियत राम्रो देखिँदैन, एउटा कुरा यो है। दोस्रो कुरा, जुन एउटा स्थापित परम्परा थियो ती परम्परालाई भत्काउने जुन कोसिस गरिएको छ, यी चिजहरू गलत हुन्, त्यसरी गर्नु हुँदैन। आज त सङ्ख्याको स्ट्रेन्थको बलमा गरिएला कि, तर त्यसले के नजरी स्थापित गर्छ, अराजकतातर्फ मुलुकलाई लैजान्छ, त्यो हुन दिनु हुँदैन। त्यो कहिलेकाहीँ के हुन्छ भने, संविधानमा त लेखिएको हुँदैन तर अभ्यासले स्थापित गरेका कुराहरू पनि कानुन सफा हुन्छन्। अभ्यासले स्थापित गरेका कुराहरू, हामीले कतिपय कामहरू अभ्यासबाट स्थापित गरेका कुराहरूलाई निरन्तरता दिएका छौँ, त्यो कानुनी हैसियतकै ठाउँमा हुन्छन् तिनीहरू, त्यो कुरालाई बुझ्नु पर्यो नि। तर जे मन लाग्छ त्यही, तपाईँ भन्नु न, तपाईँसित अहिले के, तपाईँसित के आँट देख्दिनँ मैले भने, मुलुकको प्रधानमन्त्री, देशभरि जनताले निर्वाचित गरेको प्रतिनिधिहरू बसेको ठाउँमा जो कानुन बनाउने केन्द्र हो, गर्न त कानुन अनुसार गर्ने होला नि, त्यो कानुन बनाउने ठाउँमा मुलुकको प्रधानमन्त्री जनतालेका प्रतिनिधिले उठाएका प्रश्नको उत्तर दिँदैन, यो कस्तो देखियो, कस्तो सुनियो? जुन हरकत प्रदर्शन भएको छ त्यो कहिले बिर्सिन नसक्ने।
2: अनि अहिले बहस चाहिँ नीति तथा कार्यक्रम, अब कस्तो बजेट आउनुपर्छ, जनतामा के कुराहरू लैजानु पर्नेछ भन्नेमा हुनुपर्ने हो कि संसद अवरुद्ध गर्ने, बैठक चल्न नदिने, प्रतिपक्षीहरूले भाँजो हाल्ने भन्ने कुरामा हो?
3: यसमा यस्तो नि, नीति कार्यक्रम भनेको के, कुनै खुत्रुको केही चिज हो, यसो कसैले प्रवचन गरे, सरकारको जसको जवाबदेही प्रधानमन्त्री हो, प्रधानमन्त्रीले लगाएर दिइसकेपछि सुन्दै नसुन्दै राष्ट्रपति, मुलुकको प्रथम व्यक्ति राष्ट्राध्यक्षले पढ्दै गरेको बेलामा बस्दै नबसी हिँडे हो, एउटा कुरा यो काउन्टेबल कुरा। अर्को कुरा, जो नीति कार्यक्रममाथि बहस छलफल भइरहेको छ, त्यो सबभन्दा पहिलो प्रथम महत्त्वको विषय हो कि होइन, प्रथम महत्त्वको विषय हो, कुन एङ्गलबाट प्रश्न उठ्छन् सुन्नुपर्ने, त्यसको जवाब दिनुपर्ने, जवाबदेही लिनुपर्छ यो पर्दैन, कार्यकारी प्रमुखले जवाबदेही लिनुपर्ने, त्यो चिज मतलबको कुरै भएन। काम गर्छु, के काम गर्छु भनेको, त्यस्तो कुरा गैर जिम्मेवार कुरा गर्नु पाइन्छ?
2: जनतालाई डेलिभरी दिने
3: भनेको त एउटा प्रक्रियासम्म ढङ्गले पो दिनु पर्यो त।
2: विगतका सरकारहरूले बिगारेको काम विभिन्न काण्डहरूको उत्खनन गर्ने,
3: त्यो सूर्यै देखाएर मात्रै त हुँदैन, विधिसम्म ढङ्गले हुनु पर्यो सबै कुरा, प्रक्रियासम्म ढङ्गले हुनु पर्यो, कानुन सम्मत हुनु पर्यो,
2: अनि विभिन्न फाइलहरू पल्टाउने भनिरहेछ यो सरकार।
3: पल्टाए भइहाल्यो नि, पल्टाए भयो नि त, त्यो त गजब छ नि, त्यो पल्टाएर गरेर देखायो, यो फाइल पल्टाउने गर्ने नि त
2: उहाँहरूले भनिरहनु भएको छ,
3: होइन गरे हो नि त, भन्नुभन्दा पनि गर्ने गरेर देखायो भयो नि भनेको,
2: यति ओम्नी वाइट बडी
3: ठिक छ,
2: बाँसबारी होइन, बाल मन्दिर, टिकापुर,
3: त्यो भन्ने मात्रै कुरो होइन कि, तपाईँलाई म के भन्छु भने
2: आयोगै बनाइसक्नु भयो,
3: होइन बनाउनु गरेर देखाए भयो नि त, गरेर देखाए भयो नि, हामी त सबै यही छौँ नि, त्यो त गरेर देखाए भयो, त्यो भन्ने मात्रै कुरो होइन, गर्नु पर्यो, गरेर देखाउनु पर्यो, तथ्य प्रमाणले पुष्टि हुन्छ भने म त के भन्छु भने विगतका कुनै पनि चिज तथ्य प्रमाणले पुष्टि हुन्छ भने, गलत कुरा हुनु भने ती दण्डका भागीदार हुनु,
2: उहाँहरूले गर्नु चाहिँ हुँदो रहेछ नि होइन, आयोगको प्रतिवेदन पनि तुरन्त कार्यान्वयन गर्नु हुँदो रहेछ, भदौ 23 र 24 गतेको गौरीबहादुर कार्की,
3: त्यो
2: आयोगको प्रतिवेदन तुरन्त कार्यान्वयन गर्नुभयो, व्यक्तिहरूलाई पक्राउ गर्नुभयो,
3: तर त्यो
2: तत्कालीन नेतृत्वलाई
3: एउटा त भदौ 23 र 24 गतेको आयोगको बारेमा त्यसले दिएको प्रतिवेदन नै त्यो चाहिँ एक ढङ्गले भन्यो भने वास्तवमा अपूर्ण छ, त्यसले 23 गतेको बारेमा जुन किसिमले कुरा भन्यो, 24 गतेको बारेमा केही कुरा भनेन होइन, केही कुरा भन्न सकेन, केही कुरा अगाडि ल्याएन, त्यत्रो ठुलो विध्वंस गरेको कुरा, त्यसलाई त टिवार त्यही दिएको थियो नि, त्यो टिवार दिए पनि गर्न सकेन, एउटा कुरा यो। दोस्रो कुरा, अब कारवाही गरेका हो नि त, कारवाहीहरूका कुन ग्रेभिटीमा रहेछ, कुन हैसियतमा रहेछ, कुन ताकतमा रहेछ, त्यो कारवाही कति दमदार रहेछ भन्ने कुरा त देखियो नि,
2: पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीहरूलाई कानुनी दायरामा ल्याउनु पक्राउ गर्नुभयो,
3: भयो के त, भयो के, तपाईँलाई सोध्छु,
2: ठुला माछा समातिए
3: के, यत्रा माछा, ठुला माछा के गो, ठुला माछा समातिएर भयो के त, पुष्टि भयो, प्रमाणित भयो,
2: अनुसन्धान जारी छ,
3: होइन त्यही त, पुष्टि भयो, प्रमाणित,
2: आँट हिम्मत र साहस त उहाँहरूमा देखियो नि,
3: त्यो दुस्साहस हो, पुष्टि र प्रमाणित भयो, यो स्टन्टबाजी हो, यो स्टन्टबाजीले के,
2: अनुसन्धान जारी हुँदाखेरि त
3: होइन,
2: पुष्टि हुने कुरा भएन नि त, अहिले अनुसन्धान जारी भएको विषय हो,
3: अनुसन्धान त होस् न, के भयो र अनुसन्धान हुनु त ठिक छ नि त, तर एकदम रातारात भागिहाल्छ कि जस्तो गरेर जुन किसिमले समातियो, यो त अशोभनीय कुरा गरे हो,
2: उहाँहरू भनेको अन द स्पट एक्सन गरिहाल्ने, तत्कालीन गृह मन्त्री हुनुहुन्थ्यो सुदन गुरुङ, विषय उठ्यो पक्राउ गरिहाल्नु, अनि उहाँको माथि पनि विषय उठिसकेपछि राजीनामा दिनुभयो, नैतिकता चाहिँ कम्तीमा नि यो सरकारबाट सिक्नुपर्छ,
3: त्यो त तातो पानी नैतिक रूप
2: भन्ने कुरा हेरिनु भएको छ नि तपाईँले, होइन
3: हेरेको छैन, त्यो हेर्ने लायककै कुरा छैन, के भयो नैतिकताको कुरा, मेरो भनाइ हिजो गिरफ्तार गरेको कुराको के पुष्टि भयो भन्नुहोस् त, हाम्रो पार्टीको अध्यक्ष उहाँलाई जुन किसिमले गिरफ्तार गर्ने कुरा गरियो, एकदम रातारात पुरै भयङ्कर ठुलो क्रिमिनल जस्तो गरेर गिरफ्तार गरियो, ठिक छ, उहाँ त एउटा राज्यले गरेको कुराप्रति ठिक छ, त्यसमा केही कुरा भएन भनेर भन्नुभयो,
2: विधिको शासन स्थापित गर्नुभयो उहाँले,
3: त्यो होइन,
2: ठुलालाई चाहिँ सानालाई ऐन भन्ने कुरा तोड्नु भयो,
3: के पुष्टि भयो त्यो, के प्रमाणित भयो, अनि मुलुकको पूर्व प्रधानमन्त्री भइसकेको मान्छेलाई जुन लछार पछार शैलीमा जसरी ल्याइयो, भयो के त, बेकारको कुरा
2: हुनुपर्छ के त,
3: होइन त्यो
2: तपाईँ सुझाव दिनुहोस् न,
3: होइन म तपाईँलाई किन दिन्छु सुझाव, तपाईँलाई म किन दिन्छु सुझाव,
2: मलाई सुझाव होइन सरकारलाई सुझाव, सरकारलाई तपाईँको सुझाव के छ,
3: होइन दिनुपर्ने ठाउँमा दिउँला, मेरो जनताको मत ठिक छ गर्नुहोस् कि केही भएन, मेरो भनाइ के भने कुनै कुरा पुष्टि स्टन्टबाजी गरेर के हुन्छ, आज गृहमन्त्री भएको छैन त्यही रात त्यही गरेर रातारात समातेर ल्याएर भागिहाल्ने कुनै अपराधी जस्तो कुनै देशद्रोही जस्तो के भयो त, त्यस्तो पनि हुन्छ, त्यही हो सुशासन, त्यही हो डेलिभरी, अनि के हो त प्रमाणित पछि के हो, के भनेर छोड्यो, तपाईँलाई सोध्छु मैले,
2: अदालतले छोडिदियो,
3: के भयो अदालतले छोडिदियो, अदालतले किन छोड्यो भने पुष्टि भएन, होइन त, मेरो भनाइ के भने यो आयोगको प्रतिवेदन यो अपूर्ण रह्यो, आग्रह पूर्ण रह्यो, अपूर्ण रह्यो, र त्यसलाई कार्यान्वयन गर्ने कुरामा जुन वितण्डा खडा गरियो त्यो गलत थियो,
2: बालेन शाहसँग छलफल सम्वाद भएको छैन तपाईँहरूको,
3: होइन अब मलाई थाहा छैन,
2: अनि सस्मित पोखरेल तपाईँ उहाँको प्रतिद्वन्दी होइन त, काठमाडौँ क्षेत्र नम्बर 5 उहाँ अहिले सरकारको प्रवक्ता हुनुहुन्छ।
3: त्यही त नि के त
2: शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्छ, उहाँसँग कुराकानी हुन्छ कि हुँदैन?
3: मेरो भएको छैन, पहिले चुनावभन्दा पहिले भेट भएको थियो, अहिले भेट भएको छैन।
2: तपाईँको भतिजो पर्नुहुन्छ होइन
3: उहाँ? नाता त खोज्दै जाँदा के पर्छ पर्छ नि।
2: कस्तो समय आउँदो रहेछ है, सस्मित पोखरेलसँग ईश्वर पोखरेलले चुनाव हार्नु पर्यो।
3: यो बेला बेलाको कुरा हो, बेला बेलाको कुरा हो, बुझ्नु हो नि,
2: समय समय कि बात।
3: त्यही त बेला बेलाको कुरा हो,
2: कतै सरसल्लाह छलफल त थिएन नि चुनाव अगाडि नै। नातेदार पर्नुहुन्छ त्यही भएर मैले सोधेको।
3: तपाईँलाई भनिदिनु यो जम्मै कुरा
2: भनिदिनुहोस् न,
3: के जरुरी छ
2: जनताले जान्न चाहन्छन्,
3: यी जनताको नाममा तपाईँ
2: जनता त यस्तै कुरा जान्न चाहन्छ,
3: जनतालाई उराल्ने
2: धेरै विचार सिद्धान्त आदर्शका कुरा गर्दा गर्दै गर्दा गर्दै जनता थाकिसके।
3: हाम्रो त यही छ,
2: चुनावको हारलाई चाहिँ कसरी समीक्षा गर्नुहुन्छ?
3: ठिक छ, त्यो हार भनेको त कमजोरीहरू रह्यो, कमजोरीको कारणले भयो, हामीले सबै स्थिति विपक्षीहरूको कुरा राम्रो बुझ्न सकेनौँ, हाम्रो कमजोरीहरू हाम्रो सीमाहरू के छन् ख्याल गर्न सकिएन, त्यो परिणाममा
2: सरकारले संविधान संशोधन गर्ने भनेर प्रक्रिया अगाडि बढाएछ, कार्यदल नै बनाएछ, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा। तपाईँको सुझाव के छ?
3: मैले सुनेको छु संविधान सुझाव बनाएको छ, समिति भने बनाएको छ भन्ने सुनेको छु, लिँदै होला सुझाव तयार गर्दै होला, अरू के चाहियो?
2: तपाईँको दलभित्र पनि सुझाव सम्बन्धी कार्यदल बनाउँदै हुनुहुन्छ होइन?
3: हाम्रो तर्फबाट त हाम्रो आन्तरिक रूपमा संविधानमा संशोधन गर्ने सन्दर्भमा विषयहरू के हुन सक्छन् भने हाम्रो आफ्नो गृह कार्य हुन्छ नि।
2: अनि अब व्यवस्था नै परिवर्तन गर्ने, पूर्व राजा ज्ञानेन्द्र शाह फेरि गद्दीमा आउने भन्ने हल्ला चर्चा चाहिँ तपाईँ कतिको सुन्नुहुन्छ?
3: हेर्दै जाउँ न के हुन्छ। त्यस्ता कुरा अनिर्वाचित र वंश परम्परामा आधारित जुन शासन सत्ताको कसरी परिकल्पना गर्छ भने त्यो सम्भव देख्दिनँ।
2: रवि लामिछाने र बालेन्द्र शाह बीचको एकतामा तपाईँलाई शङ्का छ कि छैन?
3: उहाँहरूको एकता टिकिरहोस् शुभकामना।
2: तपाईँसँग त लामो राजनीतिक अनुभव छ नि त, अहिले पनि धेरै व्यक्तिहरूले विगतको गिरिजाप्रसाद कोइरालाको अनि केपी शर्मा ओलीको 2074 सालको त्यो घटना सम्झिएर फेरि पनि त्यस्तै घटना घट्न सक्छ भन्छन्,
3: के
2: तपाईँ चाहिँ के भन्नुहुन्छ?
3: होइन, त्यो त घटना दुर्घटना त हुन सक्छन्, जे जे आउँछ त्यो त फेस गर्दै जाने हो।
2: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
3: हस्
2: हस् नमस्कार।
4: स्वदेश FM 93.2 MHz। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5576 2640।
5: It's 8 o'clock. अहिले 8 बजेको छ। ख्याल राखौ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। आगामी आर्थिक वर्ष 83-84 बजेट मार्फत सरकारले सार्वजनिक पूर्वाधारमा निजी र वैकल्पिक वित्त परिचालन नीति लिने भएको छ। सही प्रयोजनका लागि सरकारले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित गरिसकेको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेका अनुसार यसपालि पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति सरकारले लिँदैछ। सीमित सार्वजनिक वित्तको खामबाट बाहिर गएर खरबौं रूपियाँ परिचालन गर्ने लक्ष्य सहित उक्त विधेयकलाई बजेट अगाडि जसरी पनि पास गर्नुपर्ने बाध्यता रहेको मन्त्री वाग्लेले बताउनु भएको थियो। सोही अनुसार विधेयक प्रतिनिधि सभाबाट पारित समेत भएको छ। चालू आर्थिक वर्ष 82-83 दश महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51,25,86,75,000 रूपियाँ बराबरको कुल खाद्यान्न धान चामल मकै गहुँ कोदो जौ आयात हुँदा 35,45,00,000 रूपियाँ बराबरको धान चामल आयात भएको हो। गत वर्षको सोही अवधिमा 52,61,90,00,000 रूपियाँको कुल खाद्यान्न आयात हुँदा 35,53,00,000 रूपियाँको धान चामल आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सो अवधिमा 8 करोड रूपियाँ बराबरको कम धान चामल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ। कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्ष 82-83 दश महिना बितिसक्दा समेत 30% बजेट पनि कार्यान्वयन भएको छैन। कुल बजेटको 29.3% बजेट मात्र खर्च भएको छ। चालू आर्थिक वर्षका 2 महिना मात्रै बाँकी रहँदा बजेट खर्च निकै नाजुक अवस्थामा देखिएको छ। अहिलेसम्म खर्च भएको बजेटमा पनि विकास बजेट कार्यान्वयन थप कमजोर रहेको छ। प्रदेश सरकारले यो अवधिमा 21.53% मात्रै पुँजीगत बजेट कार्यान्वयन गरेको छ, जबकि चालू खर्चतर्फको बजेट भने 41.37% खर्च भएको छ। कुल बजेट मध्ये 9,63,51,49,830 रुपियाँ बराबरको बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 32,79,66,55,000 बजेट ल्याएको थियो। अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष पनि विगतका वर्षमा जस्तै बजेट कार्यान्वयन कमजोर हुने देखिन्छ। गण्डकी प्रदेश सरकारले लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ। प्रदेशको आर्थिक विकास र लगानी बढाउनका लागि निजी क्षेत्रको सहयोग मागेको हो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीका लागि वातावरण अझै बन्न नसकेको बताएका छन्। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशमान श्रेष्ठले लगानी गर्ने वातावरण सरकारले नै बनाउन नसकेको बताउनुभयो। त्यस्तै उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष नरेश कडेलले प्रदेश सरकारले निजी क्षेत्रलाई अभिभावकत्व प्रदान गर्न नसकेकोमा गुनासो गर्नुभएको छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा शंका नगर्न र निजी क्षेत्र राज्यको विकासको सहयात्री हो भन्ने कुरालाई व्यवहारमै कार्यान्वयन गर्न उहाँहरूको सुझाव रहेको छ। प्रदेशले पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने निजी क्षेत्रले सुझाएका छन्। टुरिज्म सर्किट निर्माण गर्ने र ठूला उद्योगका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा सरकारले लगानी गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र 10 व्यापारिक फर्ममाथि कारवाही उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अन्तर्गत 10 व्यापारिक फर्ममाथि कारवाही गरेको छ। विभागले 28 वैशाखदेखि 3 जेठसम्म विशेष बजार अनुगमन अभियान सञ्चालन गरेको थियो। त्यस अवधिमा विभाग टोलीले विभिन्न बजार पुगेर 205 व्यावसायिक फर्म तथा पसलको विस्तृत अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानून उल्लङ्घन गर्ने 10 वटा फर्म तथा कम्पनीलाई विभागले तत्कालै कारवाहीको दायरामा ल्याएको जनाएको छ। दोषी देखिएका फर्मबाट जरिवाना स्वरूप कुल 5,45,000 रुपियाँ असुल गरिएको पनि जनाइएको छ। जरिवानामा परेका बाहेक अन्य 4 फर्मका सम्बन्धमा थप अनुसन्धान र प्रमाण परीक्षण गर्नुपर्ने देखिएकाले आवश्यक कागजात माग गरी विभागले अध्ययन अघि बढाएको छ। अनुगमन गरिएका कुल संख्यामध्ये 191 फर्ममा भने सामान्य प्रकृतिका त्रुटि र कमजोर भेटिएकाले उनीहरूलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन र सुझाव दिएको छ।
डेरी घिउ जस्तो देखिने वनस्पति घिउलाई शुद्ध घिउ भन्दै उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने गरेको खुलेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तमौली तनहुले आफ्नो कार्यक्षेत्रभित्र पर्ने छिमेकी जिल्ला अनुगमन र कार्यवाही शुरू गरेसँगै यस्तो अनुचित व्यापारिक क्रियाकलाप सार्वजनिक भएको हो। डिभिजन कार्यालय पालुङटार नगरपालिका गोर्खा र इलाका प्रहरी कार्यालय ठाटी पोखरीको संयुक्त अनुगमन टोलीले ठाटी पोखरी बजारमा बेकरी सर्टेनिङ लक्षित अनुगमन गरी अवैध सामग्री जफत समेत गरेको छ। टोलीले संघीय सरकार तथा स्थानीय तहले समेत प्रतिबन्ध लगाएको 10 केजी तौलभन्दा कमका बेकरी सर्टेनिङ जफत गरी नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ। अधिकतम खुद्रा मूल्य एमआरपीका आधारमा जफत गरिएको सामग्री करिब 33,880 रुपियाँ बराबरको रहेको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलर एकको खरिद दर 152.81 रुपियाँ र बिक्री दर 153.41 रुपियाँ कायम गरिएको छ। यसै गरी युरोपियन युरो एकको खरिद दर 177.31 रुपियाँ र बिक्री दर 178 रुपियाँ रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.23 रुपियाँ र बिक्री दर 206.04 रुपियाँ निर्धारण गरिएको छ। स्विस फ्रान्क एकको खरिद 194.20 रुपियाँ र बिक्री दर 194.57 रुपियाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 108.85 रुपियाँ तथा बिक्री दर 109.27 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुवादिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलता।

0: को उन्नाइस भएन,
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसनाङ्गी गाइडको सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै कामले। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार, रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: खुसी बाबु, म बेसरी खुसी। म त अहिले त
3: अब त म त बचेँ भनेको छ नि। म
4: सुमै सुधार रामराजीपुर कलिमपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555509034।

भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 मा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
1: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
2: निशुल्क पाठ्यपुस्तकको व्यवस्था
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
2: नियमित परामर्श तथा मार्गदर्शन
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206 98511 0091 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ
2: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
3: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61356
3: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै Job Guarantee सहित 6 महिने Cook तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: इस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7701 र 98 550 7703
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4493 580 र 98 550 2640
0: इट्स 9 o'clock अहिले 9 बजेको छ
4: दावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका ललितपुर

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गरेर सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको समन्वयकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको समन्वयकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढाएको विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा केही दिनदेखि बढिरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगञ्ज, धनगढी, रिपाल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढेपछि अस्पतालहरूमा बिरामीको चाप बढेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुटुको धड्कन बढेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ। यसैपछि अत्यधिक गर्मी बढेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन समेत प्रभावित भएको छ। गर्मी बढेपछि कतिपय क्षेत्रमा विद्यालय बिदा दिएको छ। गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढाइ बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सिसम्म 3 दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विदेशी लगानी कुल गृहस्थ उत्पादन जिडिपीको झन्डै 0.2% सीमित छ। पछिल्लो 3 वर्षमा विदेशी लगानीको प्रभाव बढ्न नसकेको लगानीकर्ताहरूको भनाइ छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारले दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड दिन आग्रह गरेका छन्। उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाइ छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झन्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रुख ढल्दा अवरुद्ध भएको विद्युत आपूर्ति मर्मत तथा सञ्चालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रुख ढल्दा लाइन अवरुद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मर्मत तथा पुनः सञ्चालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मर्मत कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनिघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रुख ढल्दा प्रभावित प्रसारण लाइन

0: घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाडी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका इजरायलले सुरु गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले गएको अप्रिल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको हो। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा नेपाली समयअनुसार दिउँसो 4:15 हुनेछ। खेलमा दुवै टोली विजय सुरुवातको खोजीमा छन्। यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भुटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनलभन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
2: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
7: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 98119 32811 र 98653 73687।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दियौ त।
9: न्यू खोजिरा हो।
1: वेल गाइज, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, 0 सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन ₹25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत ₹1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98727738899, 98011034455, 98011163 र 97650 73877।
10: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
11: I'm sorry. एउटा माइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
12: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
13: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
14: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी
1: जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाली साहित्य र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जेठ 15 गतेदेखि मङ्स जेठ 22 गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स हुने भएको छ। विश्वका प्रसिद्ध कवि, उपन्यासकार, संस्करण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान, पत्रकारको उपस्थितिमा 8 दिन हिमालयन लिटरेचर फेस्टिभल एन्ड आर्ट्स आयोजना हुने भएको हो। कार्यक्रम ठमेलको मल्ल होटलका साथै काठमाडौँका विभिन्न ऐतिहासिक मन्दिर, गुम्बा र पर्यटक स्थलमा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। यसले सहभागीहरूलाई नेपाली परिवेश र संस्कृतिसँग नजिक गराउने अपेक्षा छ। काठमाडौँ महानगरपालिकाले चर्या नृत्य प्रवाह र साधक गुरु सम्मान कार्यक्रम गरेको छ। सम्मान कार्यक्रममा गुरु वन्दना, रत्नमण्डल अर्पण, पञ्चोपचार अर्पण, नाम सङ्गीति, गुरुकुल्ला, वज्र सरस्वती, काल भैरव, जय जय बागेश्वरी, वज्रवीर महाकाल र वज्र सत्व सत्ताक्षर लगायतका नृत्य प्रस्तुत गरिएका छन्। नृत्यहरूमा 75 जनाले प्रस्तुतिकरण दिएका छन्। वज्रयान बौद्ध दर्शनमा आधारित विभिन्न देवी देवताको स्वरूप, भाव र मुद्रामा आधारित यो नृत्य काठमाडौँ उपत्यकामा बसोबास गर्ने बौद्ध मार्गी समुदायले देवी देवता र प्रीति आह्वान तथा आराधना गर्दा गुप्त नृत्यका रूपमा लिइन्छ। बौद्ध विहार सङ्घ ललितपुरले भावी रणनीतिक योजना तयार पार्न छलफल गरेको छ। काठमाडौँको चन्द्रगिरी रैसठमा भएको 2 दिने छलफलमा बौद्ध विहार सङ्घलाई अगाडि बढाउनका लागि छलफल हुनका साथै विभिन्न विषयमा प्रस्तुति समेत भएको छ। हिजो र अस्ति भएको छलफलमा विभिन्न बौद्ध ज्ञाता, बौद्ध विहार सङ्घका संरक्षक, पूर्व अध्यक्षहरू, बौद्ध विहार सङ्घ महिला समूह र युवा समूहका प्रतिनिधिहरूको सहभागिता थियो। र सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा कला क्षेत्रमा पुरस्कारबाट सम्मान गरिएको छ। राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोक कला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव 2026 पुरस्कार प्रदान गरिएको हो। अर्गनाइजेसनका महासचिव डाक्टर प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका 3,500 भन्दा धेरै कलाकारहरूले भारत नाट्यम, कथक लगायतका लोककला प्रस्तुत गरेका थिए। मे 16 22 तारिकसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा गरिएको थियो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना, पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउनु सुझाव। हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स जेठ 15 हुने, नेपाली परिवेश र संस्कृतिसँग नजिक बनाउने उद्देश्य। र काठमाडौँ महानगरद्वारा चर्या नृत्य तथा साधक गुरु सम्मान कार्यक्रम सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक नारगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
5: न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9750-73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
10: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
11: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855-63938 र 9855-65542।
12: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
13: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
14: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855-51584, 9651-54998।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पुष अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली काँग्रेसमा एकता कायम राख्न नेता डाक्टर शेखर कोइरालाले 5 प्रस्ताव राख्नु भएको छ। आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल लगायतसँग डाक्टर कोइरालाले पार्टीमा एकता कायम राख्न भन्दै 5 प्रस्ताव राख्न सचिवालयले जानकारी दिएको हो। डाक्टर कोइरालाले आइतबार भएको कुराकानीमा पनि आफूले पार्टीमा एकता कायम राख्नका लागि केही प्रस्ताव सभापति र पदाधिकारी समक्ष राखेको बताउनु भएको थियो। कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने 5 प्रस्तावमा 15 महाधिवेशनको लागि क्रियाशील सदस्यता आदवादीलाई अनिवार्य नगर्ने, 14 महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा 15 महाधिवेशन गर्ने, 14 महाधिवेशनको केन्द्रीय कार्य समिति र विशेष महाधिवेशनको केन्द्रीय कार्य समितिलाई समायोजन गरेर एउटै बनाउने, कार्य सम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने लगायतका प्रस्ताव रहेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको हो। गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली ब्युताएमा त्यसले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उहाँले चेतावनी दिनुभयो। त्यस्तै उहाँले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने समेत बताउनु भएको छ। प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै अध्यक्ष मिश्रले संवैधानिक परिषद मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी समेत गर्नुभयो। अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने उहाँको भनाइ थियो। बागमती प्रदेश सभाको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदैछ। बैठक दिउँसो 1 बजे शुरू हुने प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 उपदफा 1 बमोजिम प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गर्नु भएको थियो। वर्षीय अधिवेशन आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
2: आईएमई गरौं।
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो 2 बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेश गर्ने लगायत कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन आह्वान गर्नुभएको थियो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि तयार गरिएको उक्त आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडेलमा निर्माण भइरहेको छ। यस मोडल अन्तर्गत डिजाइन, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन ₹25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत ₹1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372, र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: कक्ष 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशयुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखाली जलविद्युत आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशयुक्त आयोजनालाई राष्ट्र प्राथमिकताका रूपमा अघि बढाउनु पर्ने बताउनु भयो। मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशयुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पार्नु भएको छ। उहाँले यस्ता आयोजना विद्युत उत्पादन का लागि मात्र नभई पानी व्यवस्थापन, बाढ़ी नियन्त्रण, सिंचाई विस्तार र पर्यटन प्रवर्धनका लागि समेत मेरुदण्ड बन्ने उल्लेख गर्नु भएको छ। नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। एमाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन समेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तह केन्द्रित र जनसंगठनको इन्चार्जको जिम्मेवारी दिएको हो। एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिम रूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दै पार्टीमा एकता कायम राख्न आग्रह गर्नुभएको थियो। पार्टीको केन्द्रीय कमिटिको बैठक आउँदो असार दोस्रो साता बस्ने तय भएको छ। एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रतिनिधि सभा नियमावलीको प्रावधानको विपक्षमा उभिएको छ। एमाले नेता गुरूप्रसाद बरालले यो सम्भव नै नरहेको र यस्तो गलत चीजलाई पास हुन नदिने भन्दै विरोध गर्नु भएको छ। नयाँ नियमावलीको नियम 140 उपनियम 11 दुवै सदनको दुई तिहाई मतले संविधान संशोधन विधेयक पारित गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको हो। गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली ब्युताएमा त्यसले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ थकेल्ने उहाँको चेतावनी थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आउने आलोचना र गालीप्रति आफू विचलित नहुने बताउनु भएको छ। उहाँले आफू एकल संघर्षबाट यहाँसम्म आइपुगेको उल्लेख गर्दै आफ्नो लडाई व्यक्तिगत नभई विधि र प्रणालीका लागि भएको बताउनु भएको हो। उक्त अभिव्यक्तिलाई समर्थकहरूले प्रणाली सुधार र स्वतन्त्र राजनीतिक अभियान प्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले यसलाई उनको राजनीतिक शैलीसँग जोडेर टिप्पणी गरिरहेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन्। अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै त्यहाँ स्थित सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागि बन्द हुने ती नगरपालिकाले जनाएका हुन्। भीमदत्त र कृष्णपुर नगरपालिकाले सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ 13 गतेसम्म स्थानीय विदा दिइएको उल्लेख गरिएको छ। जेठ 14 बिहिबार बकरी तथा 15 गते गणतन्त्र दिवसको सार्वजनिक विदा रहनेछ। त्यसपछि 16 र 17 गते दुई दिन शनिबार र आइतबार लगातार विदा रहनेछ। यससँगै भीमदत्त र कृष्णपुर नगरपालिकाका विद्यालयहरूमा एक साताको सार्वजनिक विदा हुने भएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइफ चौक नारगढ, फोन 0556951174, मोबाइल 98550509034।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456453।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बीकेएस मोटर्स फिल्म हल चोक बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 034 55, 98 011 16 372 र 97 650 73 877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर,
8: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98 459 64 977 र 98 020 35 212।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 5570 2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: खबर सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर केही दिन कायमै रहने भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी आयोजनाको 68% भौतिक प्रगति पुरा आज सुनचाँदीको भाव बढ्यो सुनतोलाको 2,92,800 रुपियाँमा कारोबार अमेरिका र इरान बीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार र महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर पर्सिसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा तातोपानी तथा तातो दिन तथा तातो लहर कायमै रहने भएको छ मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने बुलेटिन अनुसार भोलि मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ पर्सि पश्चिम तराईका जिल्लाहरूमा तातो दिन रहनेछ आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ यो क्रम पर्सिसम्म नै रहने महाशाखाले जनाएको छ अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ तराईमा केही दिनदेखि बढिरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ तापक्रम बढेपछि अस्पतालहरूमा बिरामीको चाप बढेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटौल पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढाएको जनाएको छ आयोजनाका अनुसार सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ 5 वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन इपिसी मोडलमा निर्माण भइरहेको छ यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो आज सुन चाँदीको भाव बढेको छ सुनको भाव तोलामा 1,900 रुपियाँले बढेको हो हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2,800 रुपियाँले घटेकोमा आज 1,900ले बढेर तोलाको 2,92,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ यस्तै आज चाँदीको भाव पनि बढेको छ हिजो 105 रुपियाँले घटेको चाँदीको भाव आज 140 रुपियाँले बढेर 5,150 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ चाँदीको भाव हिजो तोलाको 5,010 रुपियाँ थियो तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केभी प्रसारण लाइनका लागि चितवनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रुख छपान कार्य सम्पन्न भएको छ आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितवनतर्फका सबै रुखहरूको छपान कार्य पुरा भइसकेको छ भने तनहुँमा काम अझै चलिरहेको छ प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकार मा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरुवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ डिभिजन वन कार्यालयबाट रुख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र बाढीका कारण ताप्लेजुङ र पाँचथरमा 55 मेगावाट विद्युत अवरुद्ध लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौँ। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि सुरु गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जनौ संरचना रहेका छन्। अहिलेसम्म झन्डै 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढाउने महानगरले जनाएको छ। वर्षा र बाढीका कारण ताप्लेजुङ र पाँच थरको सिमाना भएर बग्ने खोलाबाट उत्पादन हुने 55 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढीका कारण 25 मेगावाटको काबेली B1 सहित 4 आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका 2 र इन्द्रावती खोलाबाट उत्पादित 2 आयोजनाको विद्युत ठप्प भइरहेको अमरपुर सब स्टेसनले जनाएको छ। अरुण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट 10 मेगावाट रिडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढीले बाँधस्थल इन्टेक पाइपलाइन विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक सङ्केतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महिनौदेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल झन्डै 1.5% घटेर $99 झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारल झन्डै $92 कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृङ्खला सुध्रिने सङ्केत गरेको छ। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। दुई टोलीबीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा नेपाली समयअनुसार दिउँसो 4:45 सुरु हुनेछ। खेलमा दुवै टोली विजय सुरुवातको खोजीमा हुनेछन्। यी दुई समूह एको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भुटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनलभन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024का संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने। भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बोटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पुरा। आज सुन चाँदीको भाव बढ्यो। सुनतोलाको 2,92,800 रुपियाँमा कारोबार। अमेरिका र इरानबीच शान्तिवार्ताको सकारात्मक सङ्केत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल $99 कारोबार। र महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भन्दा खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्सोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: SFM 93.2 MHz.
1: धन्यवाद।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेको नमस्कार। आगामी जेठ 15 गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टोलीखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्री शाहले आफूले सम्बोधन गर्नुको साटो राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा औपचारिक पत्राचार गर्नुभएको छ। मन्त्री परिषदको निर्णय अनुसार मुख्य सचिव सुमनराज अरियालले सो पत्र शीतल निवास पुर्याउनु भएको हो। मन्त्री परिषदको निर्णयमा गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा उहाँले नै सम्बोधन गरिनु वाञ्छनीय हुने तर्क गरिएको छ। संविधानको धारा 66 को उपधारा 2 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले समारोहलाई सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परम्परागत रूपमा गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आउनु भएको थियो। प्रधानमन्त्रीको यो कदमलाई परम्परा तोड्ने निर्णयका रूपमा हेरिएको छ। यद्यपि मन्त्री परिषदले प्रधानमन्त्रीको नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिसकेको छ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयबाट सम्बोधनका लागि सिफारिस सहितको पत्र प्राप्त भएको पुष्टि गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पूर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिट निवेदनमाथि सुनवाई भइरहेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा आज सुनवाई भइरहेको हो। यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले पक्राउ पूर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई आजका लागि बोलाएको थियो। विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जीको अनुमति लिएपछि देउवाले क्षेत्राधिकारको प्रश्न उठाउँदै वारिस मार्फत सर्वोच्च अदालतमा पुग्नु भएको हो। रिटमा जिल्ला अदालतलाई पक्राउ अनुमति दिने क्षेत्राधिकार नभएको जिकिर गरिएको छ। साथै आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको दावी गरिएको छ। सर्वोच्च अदालतले दुवै पक्षको बहस सुनेपछि पक्राउ पूर्जी रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशबारे निर्णय दिनेछ। निर्वाचन अघि हङकङ जानुभएका देउवा दम्पति हालसम्म पनि नेपाल फर्कनु भएको छैन। बागमती प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। अहिले केही बेरमा बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। यो अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम बजेट तथा प्रदेश सरकारका प्राथमिकतामाथि केन्द्रित रहनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। देशभरका 338 स्थानीय तहले भू उपयोग वर्गीकरणको काम सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमार कार्यान्वयन स्वरूप ती स्थानीय तहले आधार मापदण्ड र नक्सा अध्यावधि गरी कित्तागत विवरण तयार पारेका हुन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार थप 169 स्थानीय तहले विवरण संकलन र नक्सा अध्यावधिको काम गरिरहेका छन् भने 134 स्थानीय तह मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्ने क्रममा रहेका छन्। त्यस्तै 50 स्थानीय तहले आधार तथा मापदण्ड निर्माण गरिरहेका छन्। हालसम्म 47 स्थानीय तहले भने विविध कारणले कार्य शुरू गर्न सकेका छैनन्। जग्गाको वैज्ञानिक वर्गीकरणले कृषि योग्य जमिनको संरक्षण, खण्डीकरण, नियन्त्रण, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। सरकारले बाँकी रहेका स्थानीय तहलाई पनि भू उपयोग वर्गीकरणका लागि आगामी असार मसान्तसम्मको समय सीमा तोकेको छ। र रोजगार अनुमति प्रणाली IPS अन्तर्गत भाषा तथा सिप उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएका युवाहरूले प्रदर्शन गरेका छन्। भाषा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले दबाव स्वरूप आज काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरूले रोस्टरमा रहेको 2 वर्षसम्म पनि रोजगारदाताको छनौटमा नपरे नाम हट्ने भएकाले 2 वर्ष म्याद थप गर्न माग गरेका छन्। साथै भाषा तथा सिप परीक्षा उत्तीर्ण भएकाहरूको फाइल पुनः रोजगारदातासम्म पुर्याउन पनि माग गरेका सन। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
3: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-33-18-98, मोबाइल 98-512-40-934।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट सोलो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98-52-0828-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
12: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
13: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656569653 9855770061 र 9855770053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर स्थित वन फोन 0564934404 93580 र 98550 26440
2: It's 2 o'clock अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। उपराष्ट्रपति रामसाय प्रसाद यादव र सभामुख डोल प्रसाद डीपी अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। सभामुख अर्याल लैनचोरी स्थित उपराष्ट्रपति निवासमा पुगेर भेट गर्नुभएको हो। भेटका क्रममा उहाँहरूका बीचमा समसामयिक राजनैतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदलाई कसरी अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरोजगार रकम 13,24,70,00,000 पुगेको छ। आज सार्वजनिक लेखा समिति बैठकमा सचिव मदन भुजेलले चालू आर्थिक वर्षमा कुल बेरोजगारको 2.73% मात्रै फर्सेट भएको जानकारी दिनुभयो। मन्त्रालयको 99% बेरोजगार भूमि व्यवस्थापन विभाग र अन्तर्गतका मालपोत कार्यालयसँग सम्बन्धित छ। काठमाडौँ उपत्यकाका चावल, दिल्ली बजार, कलंकी, ललितपुर र भक्तपुर सहित देशका प्रमुख मालपोत कार्यालयमा बेरोजगार देखिएको छ। यो बेरोजगार खर्चसँग भन्दा पनि राजस्व असुली, आयकर, पोषीगत लाभकर र सार्वजनिक जग्गा अतिक्रमणसँग बढी सम्बन्धित छ। जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको 12.5 करोड रुपियाँ हिनामिना गरेको आरोपमा कंग्रेस नेता धनराज गुरुङकी पूर्व पत्नी ज्योति गुरुङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले उनलाई तोकिएको म्यादभित्र आवश्यक प्रमाणसहित अदालतमा उपस्थित हुन आज सूचना जारी गरेको हो। यो प्रकरणमा नेता गुरुङ विरूद्ध भने मुद्दा नसल निर्णय यससँगै नै भइसकेको छ। यता प्रसाद प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई विरूद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ। IME गरौँ। IME गरौँ।
2: यो हो नेपाली रेडियो। यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कोशी प्रदेश सरकारले विपदका घटनामा परेका नागरिकको उद्धार तथा राहतका लागि नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। हालैको मुसलधारी वर्षाका कारण पाँच थर तापलेजुङ र सुङ्खुवा सभामा जलविद्युत आयोजना निर्माणाधीन पुल र सड़क संरचनामा ठूलो क्षति पुगेको छ। प्रदेश सरकारले विपद प्रतिकारीलाई प्रभावकारी बनाउन नीति तथा कार्यक्रममै आकस्मिक कोषको व्यवस्था पनि गरेको छ। र तनहुमा 126 मेगावट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर लगानीमा निर्माण हुन लागेको यो अर्ध जलाशयुक्त आयोजना 70% ऋण र 30% सोपुजी रहने आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भन्दा खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजमै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773787।
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12 17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 034 55, 98 011 16 372, र 97 650 73 877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज, र बजाजले दिन्छ न्यू खोज्नेलाई।
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
4: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
4: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
4: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
4: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387, वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: 60 र 98557053
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0564-93-440, 493-580 र 98550-26-440
2: It's 3 o'clock. अहिले 3 बजे को साथ.
3: हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ.
4: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड.

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया सुरु गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानुनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरुद्ध गरे र अर्थमन्त्री डाक्टर स्वर्णिम वागले जवाफ दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण सङ्कलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै सुरु गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित सहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानुनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रुपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यति ठुलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठुला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरुषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरुषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढी हुने भएकाले यो रोग बढी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थि हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउन्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारिकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र

0: शीर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रुसी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साझ कोटका गणेश बहादुर राउत, कृष्णबहादुर राउत र गुन्जुबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौँ रुपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखिएको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्धचित्तका दाना प्रति माला 5,000-5,00,000 रुपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोसी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड रुपियाँ बराबरको बुद्धचित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली सेयर बजारहरू पनि बढेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्च मार्क ब्रेन्ट क्रुड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने विशेष सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारिकमा द्वन्द्व सुरु भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख सेयर निकेई 225 सूचकाङ्क 3% बढेर पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विधाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको सुरुदेखि नै इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढाव भइरहेको छ। अप्रिलको सुरुमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर। मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेसन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौँले माफी दिएपछि घर फर्किएका हुन्। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारिकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासङ्घ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेसन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेलले सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 वटाले प्रक्रिया नै सुरु गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानुनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने

0: अको माग अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उक्लियो र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए
1: साली नदीको शिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: सहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 81 वेबसाइट झुले .com.np
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रको खबरमा तपाईँलाई स्वागत छ रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन् भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरका लागि लामो समयसम्म नाम रहँदा पनि जान नपाएको उनीहरूको भनाइ छ उनीहरूले भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको 2 वर्षसम्म पनि रोजगारदाताहरूको छनौटमा नपरे नाम हट्ने भन्दै अब अरू 2 वर्ष म्याद थप गर्न माग गरेका छन् साथै उनीहरूले भाषा तथा सिप परीक्षा उत्तीर्ण भएकाहरूको फाइल पुनः रोजगारदातासम्म पठाउन माग गरेका छन् उनीहरूले लामो समयदेखि बालकुमारीमा रहेको इपिएस कार्यालयमा पनि प्रदर्शन गर्दै आएका छन् जिल्ला अदालत ललितपुरले मितिरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङका नाममा 21 दिने सूचना जारी गरेको छ अदालतले आज गुरुङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो गुरुङमाथि ललितपुरको मितिरी सहकारीको 12.5 करोड रुपियाँ हिनामिना गरेको आरोप छ गुरुङ काङ्ग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुनुहुन्छ धनराज विरुद्ध भने मुद्दा नचल्ने निर्णय भएको थियो अदालतले जारी गरेको सूचनामा गुरुङको 3 पुस्ते विवरण उल्लेख छ जसमा उनका पति धनराज गुरुङले लेखिएको छ म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन अनुसार हुने अदालतको सूचनामा भनिएको छ काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाएपछि बागमती नदी किनार क्षेत्र अहिले खुल्ला र सफा देखिन थालेको छ वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका टहरा र अस्थायी संरचना हटाएपछि नदी किनारको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ बागमती करिडोर विस्तार र नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालित यस अभियानलाई काठमाडौँ महानगरपालिकाले शहरी सौन्दर्य र सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक बताएको छ आउँदो दिनमा त्यहाँ हरियाली पैदल मार्ग र सार्वजनिक संरचना निर्माण गर्ने योजना रहेको महानगरको भनाइ छ तर विस्थापित परिवार पुनर्स्थापनाको विषय भने अझै अनिश्चित छ मानव अधिकार कर्मीहरूले विकास कार्यसँगै नागरिकको आवास अधिकारलाई पनि प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सञ्चालन गरेको जाँचका क्रममा 2453 जना गाडी चालकलाई कारवाही गरेको छ। कारवाहीबाट 11,51,000 रुपियाँ राशि सङ्कलन भएको छ। जाँड रक्सी खाएर गाडी चलाउने, अफलाइनमा राइड सेयरिङ गर्ने, रातो बत्तीको नियम उल्लङ्घन गर्ने, तीव्र गतिमा गाडी चलाउने, लेन मिस्ने, अनावश्यक हर्न बजाउने, एकातर्फी गाडी चलाउने लगायतका कसुरमा उनीहरू कारवाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुविदीले जानकारी दिनुभयो। र नेपाली काङ्ग्रेसका नेता एवं काठमाडौँ महानगरपालिकाको वडा नम्बर 16 पूर्व अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 16 आयोजनामा हिजोदेखि लैनचोर मैदानमा प्रतियोगिता सुरु भएको। हिजो भएका खेलमा आयोजक वडा नम्बर 16 र वडा नम्बर 5 विजयी भएका छन्। प्रतियोगितामा 13 टोलीको सहभागिता छ। प्रतियोगिता आउँदो बिहिबारसम्म चल्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ मित्रका खबर सुरु गर्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइती घरमा प्रदर्शन, 2 वर्ष म्याद थप्न र पुनः फाइल रोजगारदातासम्म पठाउन माग। र मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा उपस्थित हुन ज्योति गुरुङलाई अदालतको आदेश। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

मलाई स्वाहिनी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दै नमाथ्दिने।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्च भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-33-18-98, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

Allez.

0: 2011 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
2: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
4: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119-32811 र 98653-73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 98727-2738-89, 98011-0034-55, 98011-16372 र 97650-73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड।
1: पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च, घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउन्ड गराउनु पर्ने। आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिनयुक्त नुनले सेवन गर्नु पर्यो, दिनमा आधी घन्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा CTEVT अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: CTEVT तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डङ्गोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। सञ्चारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यस्तै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यस्तै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार पार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सहमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कडा आपत्ति जनाउँदै संसद अवरुद्ध समेत गरेका छन्।
0: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले जेठ 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले साथै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। यसका साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जनाभन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइडसहित 900 जनाभन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि सुरु भएको वसन्तकालीन आरोहण मे 29 तारिक अर्थात् जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झन्डै 1.8 करोड रुपियाँ रोयल्टी सङ्कलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत सङ्ख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्रान्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चितता जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएका छन्। सिनियर डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढाउने र आर्टिफिसियल इन्टेलिजेन्स एआईको सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटकको औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाइ अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले सुरु गरेको हुलाक कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पङ्गेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम सुरु भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 470,000 बढी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकारी बढाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा प्रयोगशाला नमुना ढुवानी सेवा पनि सुरु भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा सुरु गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रभाव प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण सङ्कलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै सुरु गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित सहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकारको सेवा, 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगञ्ज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मी जन्य समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढिरहेको छ। चर्को घाम र तातो हावाले सडक, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ्दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घन्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
0: पुरुषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरुषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढी हुने भएकाले यो रोग बढी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हार्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छौँ।
2: थाइरोइड भन्नाले हामी ग्रन्थि बुझ्छौँ, रुद्र घन्टी वरिपरि एउटा सानो पुतलाकारको ग्रन्थि भन्ने हुन्छ, र यो ग्रन्थिले विशेषतः शरीरमा थाइरोइडका रसहरू हामीले चाहिँ थाइरोइड हर्मोन भनिन्छ, यसलाई स्टोर गरेर रक्त सञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ, र यसका समस्याहरूलाई चाहिँ हामीले जनावरसमा थाइरोइड वा थाइरोइडको समस्याहरू भन्ने गरिन्छ भने विशेषतः चारवटा समस्याहरू हुन्छन् यो थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ गाँठा गुठी भनिन्छ, त्यसलाई जन्मनुसमा हामीले गलगाँड भनेर भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यतः हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चारवटा कुराहरूलाई बुझिन्छ।
1: कतिको जटिल हुन्छ यो,
2: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थि अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलाएमा राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, ओजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ ओजन घट्ने, मुटुटुटु हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्। अब यो मध्येमा दुवै जटिल हुन्छन्। कतिपय थाइरोइडको समस्याले चाहिँ ओजन बढाउने, कोलेस्ट्रोल बढाउने देखेर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्क्रिय हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुका समस्याहरू पनि ल्याउन सक्छन्। यो दुईवटा फरक खाले थाइरोइड। अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ। 100 एकजना 2 हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, माटो हुने जस्तो देखिन्छ, हाइट अलिकति नबढ्ने, घुचुपन बढी मात्र हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठुलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरुषहरूमा गल्ने थाक्ने देखेर ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडा खाले स्वरूप लियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ।
1: यसलाई कम गर्न अपनाउनु पर्ने जीवनशैली चाहिँ के हुन्छ?
2: थाइरोइड ग्रन्थको मूल कारण के छ भनेको थाहा हुनुपर्छ पहिला। त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयरनयुक्त तत्त्व चाहिँ शरीरमा कमी भए पनि हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पहाडी व्यक्तिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयरनयुक्त नुन नै सेवन गर्नु पर्यो हुन्छ। शरीरमा आयरन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलगाँडदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ ओजन मेन्टेन गर्ने, कमसेकम आफ्नो हाइटको अनुपातमा अलि ओजन बढ्दो छ भने 5-10% ओजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म, र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा 1/2 जति हिँड्न सकियो भने र शरीरलाई चाहिँ चलाएमा राख्न सकियो, शरीरको भित्र मेटाबोलिज्म भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलाएमा राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: हुनुहुन्थ्यो त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुली। आज मे 25 विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेका छन्। घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउन्ड गराउन उनीहरूको सुझाव छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.85 अङ्कले बढेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्सी झन्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्सी 2796 बिन्दुमा पुगेको थियो। आज म्युचुअल फन्ड बाहेक सबै समूहका सूचक बढेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड किता सेयर 5.98 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झन्डै एक महिनाकै धेरै हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
12: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
4: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
4: हाम्रा सेवाहरू
3: ओपिडी सेवा
4: विशेषज्ञ ओपिडी सेवा
3: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
3: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
3: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
3: पूर्व कर्म पंचकर्म सेवा
4: छार सूत्र सेवा
3: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696-98514-2403
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढे विद्यमान बेरोजगार उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगार फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोजगार गर्ने र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्याङ्कनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्त्वपूर्ण कागजात नष्ट भएका र कानुनी अस्पष्टताका कारण बेरोजगार रकम थप बढेको बताउनुभयो।
0: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानुनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण भूमि सुधार धितोपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झन्डै 19,000 मेगावाटका आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षका लागि बाधक कानुन थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रुपियाँ लगानी आवश्यक रहेकाले कानुनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
1: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैङ्कको 22,70,00,000 अमेरिकी डलर अर्थात् झन्डै 34,61 करोड रुपियाँ लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झन्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।
0: काभ्रेको रोसी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेशबहादुर राउत कृष्णबहादुर राउत र गुन्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रुपियाँ आमदानी गरेका थिए तर यसपालि नेपाली व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
1: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभ्याइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति बिरगन्जबाट पक्राउ गरेको हो।
0: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पुर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
1: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरुङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरुङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड रुपियाँ हिनामिना गरेको आरोप छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरै यसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भने दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्धविराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रिलको सुरुमा युद्धविराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो लागेको छ।
1: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गयो। राति सोनझौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जियु उकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिसनको सबैभन्दा महत्त्वपूर्ण पक्ष 3 सदस्यमध्ये एकजनालाई टियङगोङ अन्तरिक्ष स्टेसनमा लगातार पुरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोनझौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा अहिले नेपाल र भुटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लम्जेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भुटान र श्रीलङ्का रहेका छन्। समूह बीमा साबिक विजेता बङ्गलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमा जोड।
1: पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउन्ड गराउनु पर्ने। आयोडिन नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटान बीचको खेल चल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास सापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 58748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 0034 55, 98 011 16372, र 97 650 73 877।
2: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज, र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।
3: स्वदेश FM 93.2 MHz।
4: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको।
0: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता।
5: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

माडीमा मंगलबारदेखि अनुदान सहितको धानको बिउ बिक्री वितरण शुरू हुने। माडी नगरपालिकाले किसानलाई लक्षित गर्दै निशुल्क माटो परीक्षण सेवा शुरू। चितवनका प्रमुख जिल्लाधिकारीले माडी छ लक्ष्मी निवास स्थित मनमोहन बालग्रामको आकस्मिक अनुगमन। माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफएमको अनलाइन श्रोता संख्या 1.5 करोड़ बढे। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते टुडेखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने। आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयगत सिलिङ घटाउने तयारी। र नेपाली काँग्रेसले 15 महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधि गर्ने कार्यलाई तीव्रता। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा धान खेती गर्ने कृषकहरूका लागि ज्येष्ठ 12 गते मंगलबारदेखि अनुदान सहितको धानको बिउ बिक्री वितरण शुरू हुने भएको छ। धान रोपाईका लागि उपयुक्त समय आइसकेको अवस्थामा माडी नगरपालिका कृषि शाखाले माडीमा रहेका 4 साना किसान कृषि सहकारी संस्था मार्फत 50% अनुदानमा बिउ उपलब्ध गराउन लागेको हो। वितरण गरिने धानका प्रजातिहरूमा हर्दिना 6, सावित्री, सावा, रामधान, राधा 4 र सुक्खा 3 रहेका छन्। 50% अनुदानपछि सावा, हरदिनाथ र रामधान जातको बिउको मूल्य प्रति किलो 36 रुपियाँ तथा सावित्री, राधा 4 र सुक्खा 3 जातका बिउको मूल्य प्रति किलो 34.50 रुपियाँ कायम गरिएको कृषि शाखाले जनाएको छ। प्रति एक किसानले अधिकतम 30 किलोग्राम बिउ अनुदानसहितको मूल्यमा पाउने र बिउ वितरण बिहान 7 बजेदेखि शुरू हुने माडीका साना किसान कृषि सहकारी संस्थाहरूले जनाएका छन्। बरुवा स्थित गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 1 र 2 बसन्तपुर स्थित बगौडा महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 3, 4 र 5 कीर्तनपुर स्थित कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 6 र 7 तथा खरकट्टा स्थित ऐदापुरी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 8 र 9 हनुमान जिल्लामा समेत बिउ वितरण गर्ने व्यवस्था मिलाएको कृषि शाखा प्रमुख सुरेश सिंह खडाले जानकारी दिनुभयो। पालिकाले किसानलाई लक्षित गर्दै निशुल्क माटो परीक्षण सेवा शुरू गरेको छ। गत साताबाट कृषकहरूले ल्याएको माटोको निशुल्क परीक्षण तथा उपचार सिफारिस सेवा गरिएको नगर कृषि शाखाका अधिकृत अनिल बस्यालले बताउनुभयो। चालु आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन भएको हो। किसानहरूले आफ्नो बारीको माटो परीक्षण गराउन कृषि शाखा बसन्तपुर वा मातहतका कृषि सेवा केन्द्रहरू माडी 1 गर्दी र माडी 9 कृष्णनगरमा माटोको नमुना बुझाउन सक्ने अधिकृत बस्यालले जानकारी दिनुभयो। माटो परीक्षणबाट प्राप्त नतिजाका आधारमा उपयुक्त बाली छनौट तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने कृषि शाखाको भनाइ छ। नगरपालिकाले किसानलाई आफैले माटोको नमुना संकलन गरी ल्याउन अनुरोध गर्दै आवश्यक परे प्राविधिक सहयोग कृषि शाखाबाट लिन सकिने समेत जनाएको छ। क्षेत्रबाट सञ्चालित स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुरमा रिले प्रसारण हुने स्वदेश प्लस एफएम 102.1 मेगाहर्जको अनलाइन श्रोता संख्या 1.5 करोड़ बढी पुगेको छ। लोकप्रिय मोबाइल एप्स हाम्रो पात्र मार्फत स्वदेश एफएम सुन्ने तथा सुनेका श्रोताहरूको कुल संख्या 1.60 करोड़ पुगेको हो। नेपालीहरूले सर्वाधिक प्रयोग गर्ने मध्येको सो एप्सबाट रेडियो सुन्नेहरूले स्वदेश एफएमलाई मनपर्ने रेडियोका रूपमा बुकमार्क गरी सकारात्मक प्रतिक्रिया पोस्ट गर्दै आएका छन्। देश विदेशबाट सञ्चालित नेपाली भाषाका करिब 700 रेडियोहरू समेटेको हाम्रो पात्र एप्समा 1 करोड़ बढी श्रोताहरू पाएको रेडियोहरूमा स्वदेश एफएमसँगै उज्यालो नेटवर्क, रेडियो कान्तिपुर, कालिका एफएम, रेडियो नेपाल, इमेज एफएम र नेपाली रेडियो नेटवर्क मात्रै रहेका छन्। यस्तै अर्को लोकप्रिय मोबाइल एप्स नेपाली पात्रबाट थप 32 लाख बढीले स्वदेश एफएम सुनेको तथ्याङ्क छ। यसबाहेक अमेरिकी रेडियो प्लेटफर्म जोनो मिडियाबाट समेत मासिक करिब 2 लाखजनाले नियमित रूपमा स्वदेश एफएम सुन्ने गरेका छन्। यस्तै अन्य दर्जनौ नेपाली रेडियो एप्सहरूमा समेत स्वदेश एफएम प्रयोगकर्ताहरूको प्राथमिक रोजाइको रेडियोका रूपमा रहेको देख्न सकिन्छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्यले माडी छ लक्ष्मी निवास स्थित मनमोहन बालग्रामको आकस्मिक

राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुम खोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी गर्दै हात्ती लगाई घर भत्काउँदा घरबार विहीन हुन पुगेका बाल बालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मी निवास स्थित विद्यालय भवनमा राखेको थियो। त्यस कार्यका निम्ति नगरपालिकाको अनुरोध सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको थियो। शुरूआतदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीवासी नागरिकहरूले सहयोग गरिआएका छन्। हाल बालग्रामलाई संस्थागत र भौतिक सुधार गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं कानून मन्त्री सोभिता गौतमसँगको सल्लाह अनुसार नै चितवन राष्ट्रिय निकुञ्जभित्र मोजाइक ब्लक राखी सड़क स्तर उन्नतिको टेण्डर खुल्न स्थगन गरिएको बताउनु भएको छ। नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले सो कुरा बताउनु भएको हो। वडामा विनियोजन गरिएको 25-25 लाख रुपियाँ सहित नगरका योजनाबाट बजेट जेएनजी आन्दोलनका क्रममा कटौती गरेर जंगलभित्र बाटोमा ब्लक बिछाउने योजना गरिएको स्मरण गर्दै उहाँले निर्वाचनपछिको अवस्थामा संघीय सरकारबाट बजेट आउने सम्भावनालाई ध्यानमा राख्दै तत्कालका लागि ठेक्का प्रक्रिया अघि नबढाइएको बताउनुभयो। दुईजना वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकारी सहित आफूले कानून मन्त्रीलाई भेटेर जंगलको बाटो निर्माणबारे छलफल गरेको जानकारी दिँदै मन्त्री गौतमले हाल चालु रहेकै बाटो स्तर उन्नति गर्ने संकेत गर्नुभएको र वातावरणीय प्रभाव मूल्याङ्कन टोली पठाउनु भएको नगर प्रमुख महतोले जनाउनुभयो। नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय निर्णय सहित कार्यपालिकाको निर्णय समेत संघीय सरकारलाई पठाइसकेको भन्दै उहाँले असार मसान्तसम्म संघीय बजेट विनियोजन भएमा सोही अनुसार काम अगाडि बढाइने बताउनुभयो। अहिले नै ठेक्का गर्दा काम भदौ असोजसम्म लम्बिन सक्ने र त्यति बेलासम्म संघीय सरकारबाट पनि सोही सड़कमा बजेट आए दोहोरो ठेक्का पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले केही समयका लागि प्रक्रिया रोकिएको उहाँले स्पष्ट पार्नुभयो। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले कानून अनुसार आफ्नो दायित्व पूरा गर्ने कर्मचारी कहिले त्रसित हुन नपर्ने र कसैको दबाब वा सोर्सफोर्समा जान नपर्ने बताउनु भएको छ। माडी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा कर्मचारीहरूको सर्वबारे उठेको जिज्ञासाको जवाब दिँदै उहाँले यस्तो कुरा बताउनु भएको हो। कर्मचारीहरू त्रसित छन् भन्ने भनाइप्रति प्रतिक्रिया दिँदै उहाँले कर्मचारी प्रशासन नियम र कानून अनुसार सञ्चालन हुने बताउनुभयो। काम नगर्ने वा जनताको करको सदुपयोग नगर्ने कर्मचारीप्रति आफ्नो निगरानी र कानूनी कार्यवाही निरन्तर रहने उहाँले चेतावनी समेत दिनुभयो। उहाँले कर्मचारी व्यवस्थापनको जिम्मेवारी भएकाले लापरवाही सहय गर्न नसकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भूषाले सरुवा हुन पाउनु कर्मचारीको अधिकार भएको र त्यसको व्यवस्थापन सम्बन्धित निकाय तथा मन्त्रालय स्तरबाट हुने गरेको समेत बताउनुभयो। सरुवा गर्ने निकाय र स्थानीय तहको व्यवस्थापन भूमिका फरक हुने भएकाले सो विषयमा स्पष्ट हुनुपर्ने उहाँको भनाइरहेको थियो। यस खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते टोडीखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतका अनुसार सो पत्रमा संविधानको धारा 66 को धारा 2 बमोजिम जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा टोडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ भन्ने वाक्यांश लेखिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयको सिलिङ घटाउने तयारी गरेको छ। विशेष गरी भौतिक पूर्वाधार, ऊर्जा, खानेपानी र कृषि जस्ता उत्पादनमूलक तथा विकास निर्माणको जिम्मा पाएका मन्त्रालयहरूको बजेट घटेर आउने भएको छ। मन्त्रालयहरूले संसदीय समितिमा दिएको जानकारी अनुसार धेरै मन्त्रालयको बजेट कटौती भएर प्रस्तावित गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताउनु भएको छ। सोमबार मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको वैदेशिक भ्रमणका सम्बन्धमा यस्तो बताउनु भएको हो। उहाँले वर्तमान सरकार अहिले आफ्नो कार्य सम्पादनको शुरूआती चरणमा रहेको र आन्तरिक काममा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको बताउनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिक मैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ। राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधि मैत्री र सहज बनाउँदै लगेको हो। हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका 60 जिल्लामा विस्तार भइसकेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले सोमबार उहाँहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।

15 महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई तीव्रता दिएको छ। सोमबार ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन साथै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ। सहकारीको बचत दुरुपयोग सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि गठित सहकारीमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघमा आबद्ध देशका गैरावासी राष्ट्र तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाडौँको शम्बा डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउ सहितका कार्यक्रमहरू सार्वजनिक गरेको छ। देशभर 338 पालिकाले भूपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भूपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गरिएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्यागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्यागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम सुरु गर्न सकेका छैनन्। र नेपालको प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक ठमेल क्षेत्रबाट प्रहरीले सोमबार 5 विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी वृत्त सोरखुट्टे समेतको टोलीले 5 विदेशी महिलालाई पक्राउ गरेको छ। परिसर काठमाडौँका प्रमुख तथा एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा 4 युगाण्डाका महिला छन् भने 1 केन्याकी महिला छन्। उनीहरू पक्राउ पर्नुको मुख्य कारण यौन धन्दा रहेको जनाइएको छ। माणिको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माणिको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माणिमा यतिखेर हावाको गति 10 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा मङ्गलबारदेखि अनुदान सहितको धानको बिउ बिक्री वितरण सुरु हुने। माडी नगरपालिकाले किसानलाई लक्षित गर्दै निशुल्क माटो परीक्षण सेवा सुरु। चितवनका प्रमुख जिल्ला अधिकारीले माडी छलक्ष्मी निवास स्थित मनमोहन बालग्रामको आकस्मिक माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफएमको अनलाइन श्रोता संख्या 1.5 करोड बढी। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते टोडी खेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने। आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयगत सिलिङ खटाउने। नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई नेपालको महिल सुकुम्बासी तथा व्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी सङ्घर्षका कार्यक्रम सार्वजनिक हवस्त। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: काखमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98 5 50 26 4 40
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँ स्थित युरोपेली संघ ईयूका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले सुरु गरेको कुरियर सेवा 60 जिल्लामा विस्तार र अमेरिका इरान तनावको मध्यस्थता र क्षेत्रीय स्थिरताका विषयमा चीनका राष्ट्रपति सी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै गरी बैठकले सहकारीमा भएको बेथिती जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँ स्थित युरोपेली संघ EU आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि चैत्र 25 प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेरीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर डिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेस र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पार्टीको 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ 21 भित्र सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउवा दम्पतिलाई काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगराउनु भनेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यौनजन्य हिंसा पीडितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। बैठकमा मन्त्री गौतमले सबै कानून सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्ने गर्ने आवश्यकता उल्याउँदै संक्रमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढाउन जनशक्ति व्यवस्थापन तथा पीड़ित मैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री गौतमले रेडियो नेपालबाट प्रसारित कानून सम्बन्धी कार्यक्रमले गाउँघरमा कानूनी शिक्षाको पहुँच बढाउनमा टेवा पुर्याएको समेत बताउनुभयो। बैठकमा सांसदहरूले गरिबीको रेखामुनि रहेका समुदायका लागि न्याय सुनिश्चितता, एआईको दुरूपयोग नियन्त्रण र स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबार विहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सृजना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बालबालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लंघन नदेखिए पनि दीर्घरोगी बिरामी तथा सुत्केरीलाई भने औषधि र पौष्टिक खानाको कमी देखिएको पाइएको तथा आफ्नो घर र जीवनशैली छाडेर होल्डिङ सेन्टरमा बस्नु पर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,00,000 रुपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्च्युट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेताको अभावका कारण देशको बेरुजु फर्च्युटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्च्युटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधन बारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र मातहतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजु फर्च्युटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनु भएको थियो। द्वन्दकालमा बन्द भएको बाँकेको नरेनापुर छोटी भन्सार सञ्चालनमा आउने भएको छ। भन्सार नियमावली 2083 बाँकेको नरेनापुरमा छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि नरेनापुर स्थित छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने भएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
0: नरेनापुर छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउनेछ। 7 छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भए पनि नरेनापुरमा मात्रै छोटी भन्सार पुनस्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगंजले जनाएको छ। छोटी भन्सार पुनस्थापनाका लागि काम अघि बढाइएको छ। भन्सार प्रमुख जनार्दन पौडेल।
4: छोटी भन्सार स्थापना गर्ने बारेमा भन्सार विभाग, सिडिओ साहब र नेपालगंज भन्सार कार्यालयको टोली नरेनापुर पुगेर स्थानीय वासीहरूसँग छलफल भएको र जनप्रतिनिधिहरूसँग पनि छलफल भएको थियो। त्यहाँको माग बजारमा स्थापना गर्नु पर्यो भन्ने छ, तर बोर्डर बगौडामा छ, त्यसले गर्दाखेरि बगौडातिर भन्सारको जग्गा छैन। अहिले भन्सार विभागको निर्देशन आएपछि मात्रै प्रक्रिया सुरु हुन्छ।
0: अहिले पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको लागि गृह कार्य भइरहेको छ। सम्भवत आगामी आर्थिक वर्षदेखि छोटी भन्सार कार्यालय सञ्चालनमा आउने भन्सार अधिकारीहरू बताउँछन्। नरेनापुरमा छोटी भन्सार पुनस्थापना हुने भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी, व्यापारी र सर्वसाधारण खुसी देखिएका छन्।
5: कुनै काम पर्यो सानातिना लगायत अनि ठुला काम पर्यो भने त नेपालगञ्ज जानुपर्छ। भन्सारको यता कुनै पनि सुविधा साधन छैन। भन्सार यता राखिदियो भने हामीहरूको लागि धेरै सहुलियत हुन्छ।
6: अब स्थानीय के लिए हम लोग के बहुत बढ़िया फायदा रही है। मान लो छोटी भन्सार खोल दी, जुन टैक्स जमा हुई तो हमारे गाँव पालिका में रही, उसे एक फायदे हुई। और दूसरा बात, जो केला लेके आओ, सब्जी लेके आओ, उका पुलिस वहाँ के जो बैठे वाले सुरक्षा कर्मी लोग थोड़ा तंग त्रास करते हैं, वो से हम लोग मुक्ति पाई जावा जी।
0: छोटी भन्सार पुनस्थापनाले राजस्व संकलन सँगै तस्करी नियन्त्रणमा सहयोग पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेहरूका लागि सहज हुने। धेरै लामो समयदेखिको प्रयास सफल हुन लागेको भन्दै स्थानीय सरकारले पनि खुसी व्यक्त गरेको छ। नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह।
7: नरेनापुरमा एकदम आवश्यकता थियो भन्सारको, त्यसको प्रयास गर्दा गर्दा भन्सार आयो। भन्सार तो एकदम ठुलो कुरा हाम्रो लागि, यहाँ भन्सार धेरै राजस्व जुगाड हुन्थ्यो।
0: तत्कालीन द्वन्दकालमा बाँकेमा सञ्चालनमा रहेका 7 छोटी भन्सार असुरक्षाका कारण बन्द गरिएका थिए। भन्सार विभागले भन्सार नियमावली 2083 अन्य 6 छोटी भन्सार खारेज गरी ऐनापुर छोटी भन्सार मात्रै पुनर्स्थापना गर्ने उल्लेख गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखानी जलविद्युत आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थालाई आग्रह गर्नुभएको छ। संस्थानको 15 स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ्नुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले स्वास्थ्य विज्ञान संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभयो। नोपली सेनाको कल्याणकारी कोष अन्तर्गत 2067 सालमा स्थापना भएको संस्थानले उच्च शिक्षाका माध्यमबाट चिकित्सक, नर्स र स्वास्थ्य क्षेत्रका जनशक्तिहरू उत्पादन गरिरहेको छ। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको आज दिउँसो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा 65 वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा 2 सातादेखि मुटु तथा उक्त रक्तचाप सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य रहेकोले जारी निर्माण कार्यलाई तीव्रता दिइएको बताउनुभयो। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात् लू लाग्न सक्ने जोखिम बढेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई

0: हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। डाक्टर दर्नालले अस्पतालमा गर्मीजन्य रोगका बिरामी आउने क्रम बढ्दै गएको पनि जानकारी दिनुभयो। यस्ता बिरामीमा टाउको दुख्ने, वाकवागी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या हुने गरेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी समाचार संस्था सिन्हुवाका अनुसार राष्ट्रपति सी जिनपिङसँगको भेट अघि प्रधानमन्त्री शहबाज शरीफले चीनका प्रधानमन्त्री ली क्वाङसँग पनि वार्ता गर्नुभएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी संचार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनिरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। गत महिना पाकिस्तानले अमेरिका र इरान बीच ऐतिहासिक आमने सामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो। बेजिङमा चिनिया नेतृत्वसँगको भेटका क्रममा शरीफले विश्व अहिले महत्वपूर्ण मोडबाट गुजिरहेको बताउनु भएको पाकिस्तानी सरकारी टेलिभिजन पीटीभीले जनाएको छ। उहाँले अमेरिका इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दावी पनि गर्नुभएको छ। प्रधानमन्त्री शरीफले शनिबार पूर्वी चीनको झेन्जियाङ प्रान्त स्थित हाङझोउबाट आफ्नो चार दिने आधिकारिक चीन भ्रमण सुरु गर्नुभएको हो। अस्ट्रेलियाका वैज्ञानिकहरूले टाउ भनिने प्रोटिनको अभावका कारण अल्जाइमर भएका बिरामीहरूले लामो समयसम्म कुनै कुराको स्मरण गर्न नसकिएको बताएका छन्। यो तथ्यले भविष्यमा बिर्सने रोग अल्जाइमरको उपचारका लागि नयाँ जानकारी प्रदान गर्ने मानिएको छ। अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शरीरमा टाउ नामक प्रोटिन आवश्यक रहेको र यसले कुनै कुराको स्मरणलाई लामो समयसम्म टिकाई राख्न सहयोग गर्ने बताएको छ। अध्ययनका वरिष्ठ लेखक र न्युरो वैज्ञानिक फ्लिन्डर्स विश्वविद्यालयका एसोसिएट प्रोफेसर आर्ने इटनरले टाउ बिना पनि स्मरण शक्ति हुने तर ती कमजोर र कम टिकाउ हुने अध्ययनका क्रममा पाइएको बताउनुभयो। शोधकर्ताहरूले माउस मोडल प्रयोग गरेर गरिएको अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो। अध्ययनका क्रममा टाउले मस्तिष्कमा अतिरिक्त पहुँच वा हल्लाजन्य गतिविधि रोक्न मद्दत गर्दछ र केवल विशिष्ट कोषहरूलाई स्मृति भण्डारण गर्ने जिम्मेवारी सुनिश्चित गर्छ, जसको परिणाम स्वरूप प्राणी जगतमा स्पष्ट अधिक लामो स्मृति रहन्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: देशभरका 338 स्थानीय तहले भूमिको उपयोगका लागि भूमिको वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत समेत गरिसकेको जनाएका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कितागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएका छन्। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न नसकेको जनाइएको छ। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाएका छन्। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तहहरू रहेको र 50 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिनुभयो। कृषि र गैर कृषि जग्गाको वर्गीकरण छिटै भएमा त्यसको आधारमा कृषि योग्य जग्गाको संरक्षण, खण्डीकरण, नियन्त्रण, चकलाबन्दी कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित शहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने, पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ। तनहुँमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण सुरु हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर, 30% स्वपुञ्जी र 70% ऋण लगानीमा आयोजना निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार

0: विश्वले जानकारी दिनुभयो। अर्ध जलाशय युक्त सो आयोजनाको बाँध तनहको बन्दीपुर छ र देवघाट गाउँपालिका तीनमा पर्दछ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 27.85 अङ्कले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2786 अङ्कमा पुगेको छ। सोमबार नेप्से परिसूचक मात्र नभई बजारको कारोबार रकममा पनि उल्लेखनीय रूपले वृद्धि भएको छ। अघिल्लो दिन शुक्रबार 4.48 अर्ब कारोबार भएको बजारमा सोमबार 5.98 अर्ब कारोबार भएको छ। यो रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। सोमबार बजारमा 235 कम्पनीहरूको मूल्य बढेको छ भने 28 कम्पनीहरूको मूल्य घटेको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहोर संकलन गरेर प्रशोधन गरी मोहोर बनाउने लक्ष्य सहित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 2 सेलमा स्थित ओखर बोटेमा प्रङ्गारिक मल तथा बायोग्यास प्लान्ट बनाउने शुरूआत गरे पनि आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ। करिब 5 करोड लगानीमा स्थापना गरिएको उक्त उद्योगमा नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदान बापत 3.32 करोड तथा नगरपालिकाको 1.56 करोड लगानी भएको छ। रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतस्फूर्त रूपमा लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग स्थापना हुने भएपछि खुसी भएका थिए। प्रति घण्टा 1000 केजी मल उत्पादन गर्न सक्ने क्षमता भएको उक्त प्राङ्गारिक मल उद्योग तथा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिन्डर भरेर उपभोक्तालाई वितरण गर्ने गरी स्थापना गरिएको थियो।
1: अब खेल समाचार अजय बमबाट।
2: नेपाली पारा खेलकुदकी शिखर महिला तेक्वान्दो स्टार पलिसा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी छिन्। 11 एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत सोमबार मंगोलियाको उलान बातरमा इरानी प्रतिद्वन्दीलाई पराजित गर्दै पलिसाले कांस्य पदक जितेकी हुन्। पलिसाले सोमबार इरानकी राहिम जारामाथि 11-0 फराकिलो अन्तरमा जित हासिल गर्दै कांस्य पदकमाथि हक जमाएकी हुन्। पलिसाले यसअघि सन् 2024 पेरिस पारा ओलम्पिकमा पनि कांस्य पदक जितेकी थिइन्। त्यस्तै उनले सन् 2022 चीनमा भएको पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन्। प्रतियोगितामा नेपालका अन्य दुई प्रतिस्पर्धी अमीर होलन र रेणु तामाङ भने इरानकै प्रतिद्वन्दीसँग निराश भए। नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि खेलाडीहरूको वर्गीकरण गरेको छ। पहिलो पटक 3 जना खेलाडी ए प्लस क्याटेगोरीमा परेका छन्। यसअघिका वर्षहरूमा ए प्लस क्याटेगोरी थिएन। अहिले ए प्लस सहितका 5 क्याटेगोरीमा 38 जना पुरुष खेलाडीलाई समेटिएको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ए प्लसमा परेका हुन्। उनीहरूले जनै मासिक 1,20,000 रुपियाँ पारिश्रमिक पाउनेछन्। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका 7 नेपाली क्रिकेटरले प्रतियोगितामा खेल्न नपाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमको सेड्युलसँग दुजेपछि उनीहरूलाई नेपाल क्रिकेट संघ क्यानले अनुमति नदिएको हो। बेल्जियमको यु टी20 क्रिकेट लिगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, अनिल शाह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, इशान पाण्डे र गुलशन झा खरिद भएका थिए। उनीहरू मध्ये इशान र गुलशनलाई मात्रै क्यानले नो अब्जेक्सन लेटर एनओसी दिएको छ। बेल्जियम लिग जुन 6 सुरु हुनेछ। नेपालले मे 31 जुन 9 सिङ्गापुरमा एसियन गेम्स क्वालिफायर खेल्ने तालिका सार्वजनिक भएको छ।
1: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 49.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 38.7 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस र दिपालको अधिकतम 40.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँ स्थित युरोपेली संघ ईयूका राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले शुरू गरेको कुरियर सेवा 60 जिल्लामा विस्तार र अमेरिका इरान तनावको मध्यस्थता र क्षेत्रीय स्थिरताका विषयमा चीनका राष्ट्रपति सी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
3: Well guys, new khujne lai bazaar le din cha exchange mela ma jhammai highest valuation pura jhammai cash discount on the spot finance available sunne service charge ra free helmet newnatam mulyankan ru 25,000 sath ma scratch and win antargat ru 1 lakh samma ko upahar छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बीकेएस मोटर्स फिल्म हल चोक बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन,
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9855-54206, 9851-0091, 9855-63387 वा 9141-5872-48 सम्पर्क गर्न सक्नुहुनेछ।
5: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 9845-30169, 9845-49899 र म्यानेजमेन्ट तर्फ 9855-12824 र 9855-32557।
7: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
8: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 9819-32811 र 9853-73687।
9: हेलो आयन, के छ?
10: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
9: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
10: भिडियो अन गर न यार।
9: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
10: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवा का लागि माडी सम्पर्क 0656 10 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
12: वैन ए ड्राई किन डोला हो गेबिट बाल्यो
13: मुंगुर बाल्ने घाटै लाल त्याडा फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुकै बारो अछि त्याडा आरो अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बाब
12: ल यदा बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9845-12206
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना

0: का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दासबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन, कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानुनी सुधारको प्रक्रिया तत्काल अगाडि बढाउने।
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्दै।
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने काङ्ग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा, राति पूर्वतिर सर्दै जाने।
3: ती बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा, त्यसको साथसाथै मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ विसर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट सङ्घ क्यानद्वारा 38 पुरुष खेलाडीको वरियता सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य बिमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोडिएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बिमामा राजनीति गर्नुहुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनुहुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बिमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिकप्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्दै भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डङ्गोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसार लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङ्जा, तनहुँ र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघगर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेशको पनि पहाडी भूभागको एक स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ विद्यमान छ ट्याङ्क सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरबारे स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्ययोजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ म भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा

0: मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दास बास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अभिच्छिन्न पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाए पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानव अधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने दुई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानव अधिकारको प्रत्याभूति गर्ने
1: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुङ्गो लगाउनु पर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरुष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख करण केसी कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख भीम सार्की गुलशन झा ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
2: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा
3: उन्नत जात उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
2: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या रिपोर्टसँगै कृषि उत्पादन बढाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका कतार मलेसिया र सिङ्गापुर

0: पुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिङ्गापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई परिकार र पर्व उत्सवहरू चिनी को प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्त्वपूर्ण चिनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाइमा रहेका छन्।
1: सरलाई हरियोणका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 कुन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 कुन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
2: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा। ती जात लिएर आइदियो भने किसानलाई 101 जात भन् ल्याइदिएपछि किसानलाई छानी किसानको हितमा पनि हुने, उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
1: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेश उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000-2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियाणामा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव:
3: नयाँ जात र पुरानो जातमा हामी यो फराकिलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिटभन्दा म 4 फिटमा गएँ, 4 फिटभन्दा मैले 8.5 फिटमा यसपालि गएछु, अनि त्यसमा 12 महिना त्यो डबल आम्दानी, दोहोरो आम्दानी 12 महिना त्यसको बालीको आम्दानी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
1: भन्ने।
3: अब पहिला पक्काठाको 25-30 कुन्टलको एभरेज थियो, अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
1: सर्लाहीको हरियोन स्थित इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो। त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
4: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 कुन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800-1,000 कुन्टलसम्म चाहिँ उत्पादन लिइरहेको छ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
1: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दु शङ्कर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनु भयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
3: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरन पहिलो साल हेर्छौँ, त्यसपछि खुट्टी हेर्छौँ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेट खायो हो, अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
1: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले 12 सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीडितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
5: अब सेटल भइसकेको छ, त्यो बेलाका इस्युहरू अब सिडियो कार्यालयबाट

0: चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: चालाग्दै गर्दा पीडितहरूमा चिन्ता बढ्दो विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। करिब 4 वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीडितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीडित अझै अस्थायी टहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्याङ्कन र दुर्गम भूगोलका कारण पुननिर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौँ।
0: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनुपर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फर्छुट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ।
5: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुट्टिसकेको भन्ने खालको जानकारी 2 वर्ष अघि नै प्राप्त भएको थियो होइन।
0: यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तिनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बेहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
5: त्यो चाहिँ त बाढी पहिरोको विषय भयो, जाजरकोटको चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि 2 चरणमा 2 किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
0: यहाँले भनेको जाजरकोटको केसमा चाहिँ अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
5: अध्यावधि गर्न चाहिँ अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला होइन।
0: होइन, अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ।
5: कति समय लाग्छ होला अब लगभग, यति महिना यति दिन यति रात भन्ने?
0: होइन, अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
5: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे केही बढे अथवा के छ
0: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लाभग्राही जुन कायम भएको छ केही घटेका छन् भने अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन?
5: उजुरी भन्नाले कस्तो खालको
0: उजुरी? भनेको मैले यहाँ भने नि म पर्नुपर्ने परिन ऊ होइन म पर्नुपर्ने परिन भन्ने खालको कोहीको भने कोहीको चाहिँ यो नक्कली हो ऊ पर्नु पर्थेन उसको पऱ्यो भनेर अर्कोले गर्ने र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
5: खासै ठुलो विवाद भएन तर
0: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको विशेष स्पष्ट रूपमा छानबिन गरेर लाभग्राही कायम हुनुपर्ने हो। फिल्ममा गएर हेर्ने पहिला मुसुल्का उठाएका पनि होला नि प्रहरी आफैले पनि होइन त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर सासी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त।
5: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
0: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु मैले होइन जति पनि त लाग्दैन अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन बाँकी।
5: त्यसमा बजेटको कुनै समस्या हुने?
0: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसकेँ हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँहरूले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामीले कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने
5: त अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तहबाट
0: प्रमाण चाहियो नि त मुखले बोलेर भएन प्रमाणले हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पऱ्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एकअर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो
5: त्यस्तै देखिन्छ
0: कहाँ इस्यु छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेँ नत्र मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनेन्सियल रिसोर्स पनि कम छ भने पालि यस्ता सिडियो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानुन बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउन सक्कली पीडितले पाउन भन्ने नै हो हाम्रो होइन ऐन कानुन र प्रोसिडियर
5: वास्तविक प्रभावित
0: पुगुन भन्ने नै त्यसको लागि पनि यो भेरिफाईका मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ। अब अहिले
5: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तिन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौँ वर्षसम्म पनि बित्छ त्यो चाहिँ अलिकति चिन्ताको विषय हो। अब त्यो समन्वयमा सहकार्यमा कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा?
0: अब मनसुन पूर्व तयारी तथा प्रतिकार्य हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने 2,00,000 बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5,100 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी परिसरहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरेका हुन्छ त्यो त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पऱ्यो भने 11:49 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अन्तर्गत छ।
1: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित पानी परिरहेको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ। सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरुद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुङ्गो लगाउनु पर्ने आदेश गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले अमेरिका, कतार, मलेसिया र सिङ्गापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ। अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ। र नेपाल क्रिकेट संज्ञानले 38 पुरुष खेलाडीको वरियता आज सार्वजनिक गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 8 o'clock. अहिले 8 बजेको छ।
4: नमस्कार थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ
5: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
4: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट
5: देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश भोलिको संसद बैठकमा पनि प्रधानमन्त्री नजाने अवरोध जारी रहने
4: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रस्ताव राष्ट्र स्वीकार सरकारले सहकारीमा भएको व्यथिति जाँच जुझाएको प्रतिवेदन सार्वजनिक गर्ने
5: मन्त्रालय घटाउने विषय लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा प्रस्तुत गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित केही पालिकामा विद्यालय बन्द
4: अमेरिकासँगको सम्झौताका लागि इरानी प्रतिनिधि मण्डल कतारमा अमेरिका इरान सम्झौता हुने भएपछि हुर्मुज जलमार्गमा चहलपहल बढ्यो
5: र साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात क्यानद्वारा 2026का लागि खेलाडी वर्गीकरण रोहित दिपेन्द्र र सन्दीप ए प्लस श्रेणी
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी आरजू राणा देउबालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले आज देउबा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि देउबा सर्वोच्च पुग्नुभएको थियो जिल्ला अदालतलाई पक्राउका लागि अनुमति दिने क्षेत्राधिकार नभएको दावी रिटमा गरिएको थियो यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउबाले दायर गरेको रिटमा सुनवाई गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो चुनाव अघि उपचारका लागि भन्दै सिङ्गापुर जानुभएको देउबा दम्पति अझै नेपाल फर्कनु भएको छैन उहाँहरू सिङ्गापुरबाट केही दिनपछि नै हङकङ जानुभएको थियो
5: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा पनि विपक्षीको अवरोध कायमै रहने भएको छ प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति जवाबदेही नभएको आरोप लगाउँदै लगातार प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका छन् प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसदमा अनिवार्य उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुपर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले सभामुखसँग रुलिङको माग गरिरहेका छन् तर सभामुखले रुलिङ नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका संसदीय दलका सचेतक निष्कल राईले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउनु भएको छ उहाँले थाहा संचार नेटवर्क सङ्घको कुराकानीका क्रममा सभामुखले एकलौटी ढङ्गले बैठक सञ्चालन गर्न खोजे त्यसको प्रतिवाद गर्ने चेतावनी समेत दिनुभएको छ
7: हामी उहाँले एकलौटी ढङ्गबाट अगाडि केन्द्र लाने खालको स्थिति सृजना भएको छ भने त्यसमा हाम्रो आफ्नो ढङ्ग हुन्छ अहिले प्रधानमन्त्री जवाफ दिएको छ भने त हाम्रो अस्ति एकै लाइन हो त्यसमा त नो डाउट
5: दोस्रो ठूलो विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि आफूहरू आफ्नो अडानमा दृढ रहेको बताउनुभयो उहाँले प्रधानमन्त्री भोलिको बैठकमा उपस्थित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जसरी पनि संसदमा आउनुपर्ने बताउनुभयो
8: हामी हाम्रो कुरामा दृढ छौँ
7: प्रधानमन्त्री आउँछ सदनलाई रेस्पोन्स गर्नुपर्छ, उठेका प्रश्नको जवाब दिनुपर्छ भन्ने नै हो हाम्रो कुरा। भोलि प्रधानमन्त्री आउँछन् भन्नेमा हामीलाई विश्वास छ भने हामी हाम्रो काम गर्छौँ। देशमा उहाँले कसरी चलाउँदै हुनुहुन्छ, उहाँको नीति के हो, कार्यक्रमको दृष्टिकोण के हो, एजेन्डा के हो, विकास निर्माणका काम खोज्दै हुन्छ, कुन कुरालाई प्राथमिकता दिइरहनु भएको छ भन्ने कुरा त उहाँले चाहिँ भन्नु पर्यो नि, कन्भिन्स गर्नु पर्यो, उहाँको मुखबाट सुन्न चाहन्छन् नि।
5: अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले पनि प्रधानमन्त्री भोलिको बैठकमा उपस्थित नभए विरोधलाई निरन्तरता दिने जनाएको छ। पार्टीका प्रमुख सचेतक आरएन राईले प्रतिपक्षको जिम्मेवारी आफूहरूले प्रभावकारी रूपमा निभाइरहेको बताउनु भयो।
0: प्रधानमन्त्रीले आएर चाहिँ जवाब दिनुपर्छ भने भोलि त्यहाँ पनि विरोध हुन्छ। हाम्रो प्रतिपक्षको भूमिका हामी
5: भोलिको बैठकमा पनि प्रधानमन्त्री शाह नजाने सम्भावना देखिएको छ। बैठक बस्ने बेला नै विदेशी राजदूतसँगको भेट जुधेकाले संसदमा प्रधानमन्त्री जाने सम्भावना कम देखिएको हो। यसबारे बुझ्न खोज्दा प्रधानमन्त्रीको सचिवालयले निश्चित नभएको बताएको छ भने सत्तारूढ रासोपाका केही सांसदहरूको फोन उठेन। संसद सचिवालयले भोलि बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आज सार्वजनिक गरेको छ। निर्वाचन सम्बन्धी र मतदाता नामावली सम्बन्धी दुईवटा विधेयकमाथि छलफल गरी पारित गर्ने र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक भने पर्सि बस्नेछ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्नुहुने भएको छ। शाहले आफूले सम्बोधन नगर्ने भन्दै त्यसका लागि राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ। शाहले मन्त्री परिषदबाट निर्णय गराई सम्बोधन गरिदिन आग्रहसहित राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको पत्र प्राप्त भएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ। गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुनी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्छ। यसअघि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने परम्परा रहे पनि यसपालि भने राष्ट्रपतिले सम्बोधन गर्ने गरी सिफारिस आएको र राष्ट्रपति पौडेलले सो आग्रह स्वीकार गर्नुभएको उहाँका कानुनी सल्लाहकार बाबुराम कुँवरले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभयो।
8: गणतन्त्र दिवसमा सधैँ चाहिँ प्रधानमन्त्रीले सम्बोधन गर्ने कुराको अलावा अहिले यसपालि चाहिँ सम्माननीय राष्ट्रपतिले सम्बोधन गरिदिन भनेर सिफारिस आएको छ। त्यसको त्यो विषयमा चाहिँ छलफल हुँदाखेरि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र राष्ट्राध्यक्षले गणतन्त्रको सन्दर्भमा एउटा चाहिँ सम्बोधन गर्नु मनासिबै देखेको हुनाले राष्ट्रपतिले त्यो कुरा विचार गर्नुभएको
4: छ। संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब नदिएको, प्रत्येक महिनाको एक दिन सांसदसँग प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शाह गणतन्त्र दिवस मूल समारोहमा पनि नबोल्ने निर्णयमा पुग्नु भएको हो। तर सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठाउँमा सम्बोधन गर्ने बताउनु भएको छ। आज मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले प्रधानमन्त्रीले गणतन्त्र दिवसमा किन बोल्न नचाहेको भन्ने पत्रकारको प्रश्नको जवाबमा ठोस जवाब नदिएर तर्किनु भएको छ।
9: आवश्यकता अनुसार प्रधानमन्त्रीजीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह कार्य व्यस्तताका कारण विदेश भ्रमणमा नगएको जानकारी दिनुभएको छ। मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको उहाँले प्रधानमन्त्री काममै व्यस्त रहेकै कारण विदेश नगएको जवाफ दिनुभएको हो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री भ्रमणको के सम्बन्ध छ भन्ने पत्रकारको प्रश्नमा उहाँले कुनै सम्बन्ध नरहेको जवाफ दिनुभएको छ। सरकारको 100 दिनमा 100 कार्यसूची पूरा गर्ने दबाव आफूहरूमाथि रहेको भन्दै उहाँले सरकारको ध्यान विदेश भ्रमणमा केन्द्रित नरहेको बताउनुभयो।
9: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, अहिले विदेश काहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी

0: सबैजना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
1: रवि जेठ 18 गते 3 दिनका लागि भारत जाने चर्चा छ। यता प्रधानमन्त्री शाहले भोलि युरोपेली संघ EU आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाहले बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकारीका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो।
2: सरकारले सहकारीमा भएको व्यथित जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथित जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार आज बसेको मन्त्री परिषद बैठकले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण समेत गरेको छ। आर्थिक वर्ष 2083-84 बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यस्तै मन्त्री परिषद बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गर्ने निर्णय गरेको छ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा मन्त्री समेत रहनुभएका पोखरेलले बजेट निर्माणको अन्तिम चरणको काम भइरहेकोमै जानकारी दिनुभयो।
0: बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ। सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ।
1: पेसागत महासङ्घ नेपालले राष्ट्रसेवक कर्मचारी तथा श्रमिक कर्मचारीहरूको तलब सुविधा वृद्धि गर्न माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोडिम वाग्लेलाई 15 बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। महासङ्घले विगत 3 वर्षदेखि तलब सुविधा वृद्धि नभएको र बढ्दो महँगीका कारण श्रमिक तथा कर्मचारीहरू समस्यामा परेको उल्लेख गर्दै न्यूनतम मासिक 30,000 रुपियाँ तलब सुविधा कायम हुने गरी तलब वृद्धि गर्न माग गरेको हो। ध्यानाकर्षण पत्रमा संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन, सिटिभिटी ऐन लगायत संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने ऐनहरू यथाशीघ्र जारी गर्न माग गरिएको छ।
2: नेपाल परिवेशमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पुनर्स्थापित गर्न सांसदहरूको माग लगायतका थप समाचार बाँकी नै सुन्दै गर्नुहोला।
3: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
4: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभरको।
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको।

0: आवाज समयको आवाज
1: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
2: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ आज सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमै प्रदेश प्रमुख कृष्ण बहादुर घरतिमगरले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो नीति कार्यक्रम मार्फत प्रदेश सरकारले सुशासन आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रबिन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ जस अन्तर्गत आगामी साउन 1 गतेदेखि हाल कायम रहेका 12 मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 कायम गरिने प्रदेश प्रमुख घरतिमगरले घोषणा गर्नुभयो
3: लुम्बिनी प्रदेश सरकारका काम कारबाहीलाई सुस्त मितव्ययी र प्रभावकारी बनाउन हाल कायम रहेको 12 मन्त्रालयहरूको पुनर्संरचना गरी 2083 साउन 1 मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा 8 मन्त्रालय कायम गरिनेछ
2: नीति कार्यक्रममा कानून निर्माणको विषय पनि समेटिएको छ कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि भन्दै यसपटक प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने उल्लेख छ मानव स्वास्थ्य र पोषण सुरक्षाका लागि स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिने योजना सरकारले अगाडि सारेको प्रदेश प्रमुख घरतिमगरले सुनाउनुभयो
3: प्रदेशलाई प्रान्तिक प्रदेशको रूपमा विकास गर्न अर्ग्यानिक खेतीलाई प्रोत्साहन गरिनेछ मानव स्वास्थ्य र पोषण सुरक्षा प्रवर्धनको लागि स्थानीय तहसँगको सहकार्य र समन्वयमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिनेछ
2: लुम्बिनी प्रदेशको जङ्गल क्षेत्रमा वन्यजन्तुबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना प्रस्तुत गर्न नसकेको सरकारले क्षतिको लागि राहत वितरण भन्दै लोकप्रिय कार्यक्रम ल्याएको छ वन्यजन्तुबाट जोखिममा रहेको मानव बस्ती सार्ने तथा मानिसमाथि हुने आक्रमण रोक्नका लागि पहल गर्न नसकेको सरकारले बीमा कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेर जनतालाई फेरि एकपटक झुक्क्याएको छ
3: वन्यजन्तुबाट हुने सबै प्रकारका क्षतिको लागि राहत वितरण र बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ
1: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट गरिबलाई गरी खाने वातावरण बनाउने किसिमको ल्याउने प्रतिबद्धता जनाउनु भएको छ आज सुरु भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशनमा मुख्यमन्त्री बानियाले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरी खाने किसिमको नीति कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो
2: बिहानैदेखि चर्को घाम लाग्ने दिउँसो तातो हावा चल्ने र रातिको तापक्रम समेत उच्च रहन थालेपछि तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ अत्यधिक गर्मी बढ्न थालेपछि तराई जिल्लाका स्थानीय पालिकाहरूले विद्यालय बिदा दिन थालेका छन् विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले लामो बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसुन सक्रिय हुनुअघि लामो समयसम्म वर्षा नहुँदा तापक्रम कर्मशः बढिरहेको हो खास गरी गर्मीले पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ एक सामग्री दिनेश जोशीबाट
4: पछिल्लो केही दिन यता गर्मी अत्याधिक बढेपछि कञ्चनपुरका 3 पालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका छन् अत्याधिक गर्मीका कारण भीमदत्त नगरपालिका शुक्लफाटा नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् शुक्लफाटा नगरपालिकाले 2 गर्मी बिदा दिएको छ अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालन समेत गर्न कठिनाई उत्पन्न हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेश प्रसाद भट्टले जानकारी दिनुभयो
5: लुने चल्ने जस्तो अवस्था आयो हामीले चाहिँ भोलि र पर्सि 2 गर्मी बिदा लामो बिदा कटिने गरी वर्ष बिदा त कटिने गरी 2 बिदा गरेका छौँ त्यसपछि पनि अवस्था हेरेर डिसिजन गर्नु पर्ला
4: गर्मी बढिरहेकाले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आजदेखि नै 13 3 विद्यालयहरू बन्द गर्ने भीमदत्त नगरपालिकाले निर्णय गरेको छ लामो बिदाबाट कट्टी हुने गरी बिदा दिने निर्णय गरिएको नगर प्रमुख पदम बोगटीले बताउनुभयो कृष्णपुर नगरपालिकाले पनि आजदेखि 3 बिदा दिने निर्णय गरेको छ अधिकतम तापक्रम 40 डिग्री आसपास पुगेकाले विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा शाखा अधिकृत अनिता ठगुन्नाले बताउनु भयो।
6: गर्मी बढी नै छ, आज भोलि हावा चलिरहेको छ, तर बाहिर साह्रै गर्मी छ। विद्यालयमा अब धेरै विद्यार्थी पनि हुने, टस भएको भवनहरूमा बस्न सकिने अवस्था छैन, त्यही भएको हुनाले अब 3 दिन बिदा दिएछ।
4: गर्मीका कारण बाल बालिकामा टाउको दुख्ने, कक्षा कोठामै निदाउने तथा अध्ययन ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन्। धेरै विद्यालयका कक्षा कोठामा पठा सक्नु भएको शिक्षक मनसुन भित्रिनु अघि छिटपुट वर्षा भए पनि तत्काल ठूलो राहत मिल्ने अवस्था नरहेको मौसमविदले उल्लेख गरेका छन्। मौसम विभागले मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न र अत्याधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
1: होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएकाहरूलाई तत्काल पुनर्स्थापना गर्न भनेका हुन्। समितिको आज सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदले घरबार विहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको बताए। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न, सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सृजना गर्न आवश्यक भएको भन्दै अनाथ र गरिब बालबालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा सांसदहरूको जोर छ। अवलोकन प्रतिवेदनमा होल्डिङ सेन्टरमा गोपनीयताको अभाव र दैनिक कामको अनिश्चितता तथा प्रभावित नागरिकको भविष्य अन्यल देखिएकाले पुनर्स्थापनाको स्पष्ट योजना र निर्णय प्रक्रियामा सहभागी गराउनु पर्ने सुझाव दिइएको छ। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लङ्घन नदेखिए पनि दीर्घरोगी, बिरामी र सुत्केरीलाई औषधि र पौष्टिक खानाको कमी समेत देखिएको पाइएको र आफ्नो घर र जीवनशैली छोडेर होल्डिङ सेन्टरमा बस्नुपर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ।
2: सरकारले हालसम्म 60 जिल्लामा कुरियर सेवा विस्तार गरेको छ। सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप हुलाक सेवा विभागले कुरियर सेवा विस्तार गर्ने कार्यलाई तीव्रता दिएको हो। सेवा विस्तार भएसँगै उक्त जिल्लाहरूमा राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य भइरहेको विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो। विभागका अनुसार कार्यक्रम सुरु भए ता हालसम्म 28,169 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। तीमध्ये 1,635 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने क्रममा नै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको विभागले जनाएको छ।
1: देशभरका 338 स्थानीय तहले भू उपयोग वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार मापदण्ड नक्सा अद्यावधि गरी किता काट सकेका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधि गरी किता काट विवरण सङ्कलन तथा नक्सा अद्यावधि गरेको जनाएको छ। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन्। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाइएको छ। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधि गर्दै गरेका 134 स्थानीय तह छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका 50 स्थानीय तह छन्। भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: This home, dish home, khushiko connection.
1: Yo ho, tha sanchar network. Ratapai sunne hununcha. Nepal parivesh, samayako awaz, samayako awaz.
2: Hami tha sanchar network Kathmandu bata bolirheka chhau. Nepal parivesh online ma thasanchar.com ra thakhabar.com bata pani sansar bhar sunna sakinchha.
3: Aba baki samachar. Samasya grasta tin sahakari ka radio haru ko naam sarvajanik gariyeko chha. Samasya grasta sahakari byavasthapan samiti le samasya grasta tin sahakari ka radio haru ko naam sarvajanik gareko ho. समिति का अनुसार समस्या ग्रस्त घोषित तीनवटा सहकारी का 1770 जना ऋणीहरुको नाम सार्वजनिक गरिएको छ। समितिले आज घेदुङ बहुद्देश्य सहकारी, नागरिक कल्याण बहुद्देश्य सहकारी, आइडियल यमुना बहुद्देश्य सहकारी का ऋणीको नाम सार्वजनिक गरेको हो। सूचनामा सम्बन्धित ऋणीहरुलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ, अन्यथा कानून बमोजिम असुली गरिनुका साथै अन्य ऋणीहरुको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले यथाशीघ्र ऋण तिर्न निर्देशन समेत दिएको छ। समितिले समस्या ग्रस्त सहकारी कनेडीहरुको नाम सार्वजनिक गर्दै आएको छ।
2: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरुले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। भाषा तथा सिप परीक्षा उत्तीर्ण भएर लामो समयसम्म रोस्टरमा नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेर पनि रोस्टरमा रहेको दुई वर्षमा पनि रोजगारदाताको छनौटमा नपरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
3: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर 30% सुपुजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशयुक्त स्वआयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका तीनमा पर्दछ। विद्युत गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका तीन र चारमा पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो।
2: साताको पहिलो कारोबार दिन शेयर बजारमा नेप्से सूचक 27.85 अङ्कले बढेर 2786 बिन्दुमा कायम भएको छ। परिसूचक बढेसँगै कारोबार रकम पनि बढेर करिब 6 अर्ब पुगेको छ। आज 342 कम्पनीको शेयर खरिद बिक्री हुँदा 5,58,64,00,000 रुपियाँको कारोबार भयो। आज कारोबार भएका 235 कम्पनीको शेयर मूल्य बढेको छ भने 28 कम्पनीको शेयर मूल्य घटेको छ। 7 कम्पनीको शेयर मूल्य यथावत छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको संसदका सभामुख मोहम्मद बागिर गालिफाप र विदेश मन्त्री अब्बास अराक्ची सहितको प्रतिनिधिमण्डल अमेरिका इरान सम्भावित सम्झौताका लागि कतारको दोहा पुगेको छ। प्रतिनिधिमण्डलले दोहा पुगेर भेटघाट तीव्र पारेको हो। इरानी प्रतिनिधिमण्डल कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीसँगको भेटमा हुर्मुज जलमार्ग इरानको अत्यधिक समृद्ध युरेनियम भण्डारका बारेमा छलफल भइरहेको रोयटर्सले जनाएको छ। सम्भावित सम्झौताको क्षेत्रीय युद्धलाई अन्त्य गर्नु र तनाव कम गर्नु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिका इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता हुन लागेपछि हुर्मुज जलमार्गमा चहल पहल बढेको छ। अहिले तेल र ग्यास बोकेका जहाजहरू हुर्मुज मार्ग पार गर्न थालेका छन्। पछिल्ला दिनमा तीनवटा तरल प्राकृतिक ग्यास एलएनजी बोकेका जहाज हुर्मुज भएर पाकिस्तान, चीन र भारततर्फ प्रस्थान गरेको भनेर जहाज ट्र्याकिङ तथ्याङ्कको हवाला रोयटर्सले जनाएको छ। साथै झण्डै 3 महिनादेखि अलपत्र परेको इराकी तेल कच्चा बोकेको एउटा ठूलो जहाज पनि चीनतर्फ लागेको छ। अमेरिका इरान सम्झौता हुने सम्भावना बढेसँगै हुर्मुज पार गरेर तेल बोकेका जहाज बाहिरिन थालेपछि पछिल्ला दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य पनि वात्तै घटेको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। 7 महिला च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। आज भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई 1-0 गोल अन्तरले पराजित गरेको। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि नेपाल विजय भएको। योसँगै समूह एमा रहेको नेपालले 3 अङ्क जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलङ्का विरुद्ध खेल्नेछ।
3: नेपाल क्रिकेट संज्ञानले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण गरेको छ। सन् 2026का लागि 38 जना पुरुष र 25 जना महिला खेलाडीहरू वर्गीकरणमा परेका हुन्। क्यानले पहिलो पटक ए प्लस श्रेणी थपेको छ। ए प्लसमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। यस श्रेणीमा रहेका खेलाडीले मासिक 1,20,000 रुपियाँ पारिश्रमिक प्राप्त गर्ने क्यानले जनाएको छ। पुरुष

0: का खेलाडीलाई पाँच श्रेणीमा विभाजन गरिएको छ। यस श्रेणीमा आसिफ शेख, करण केसी, कुशल हुर्तेल र सोमपाल कामी रहेका छन्। त्यस्तै बी श्रेणीमा आरिफ शेख, भीम सार्के, गुलशन झा, ललित राजवंशी र नन्दन यादव अटाएका छन्। सी श्रेणीमा अनिल शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, साहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन्। महिला खेलाडीतर्फ चारवटा श्रेणीमा कुल 25 जनालाई समेटिएको छ।
1: सेमिफाइनलमा नेपालले इरानको सामना गर्ने भएको छ। समूह चरणको अन्तिम खेलमा कजाकिस्तानलाई हराउँदै इरान समूह बीको विजेता बनेपछि समूह एको उपविजेता नेपालले इरानको सामना गर्ने भएको। भारतले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै समूह एको विजेता बनेर सेमिफाइनल पुगेपछि नेपाल समूह एको उपविजेता बनेको थियो।
0: र पलेसा गोवर्धनले 11 संस्करणको पारा एसियन गेम्समा काँस्य पदक जितेकी छन्। मंगोलियाको उलान बट्टारमा आज भएको प्रतियोगिताको K44 क्याटेगोरीको महिला 57 केजी मुनि पलेसाले काँस्य जितेकी हुन्। पहिलो चरणमा बाई पाउँदै पलेसा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा इरानकी जहरा रहिमीसँग पराजित भएपछि पलेसाले काँस्य पदकमै चित्त बुझाउनु परेको हो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। भोलिको संसद बैठकमा पनि प्रधानमन्त्री नजाने, अवरोध जारी रहने।
1: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकार। सरकारले सहकारीमा भएको व्यथिति जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक गर्ने।
0: मन्त्रालय घटाउने विषय लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा प्रस्तुत। गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित, केही पालिकामा विद्यालय बन्द।
1: अमेरिकासँगको सम्झौताका लागि इरानी प्रतिनिधि मण्डल कतारमा। अमेरिका इरान सम्झौता हुने भएपछि हर्मुज जलमार्गमा चहल पहल बढ्यो।
0: र साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात। क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण। रोहित, दिपेन्द्र र सन्दीप ए प्लस श्रेणीमा।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
2: मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653773687।
6: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
7: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
7: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
6: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
7: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
6: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
7: नियमित परामर्श तथा मार्गदर्शन,
6: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
7: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
6: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 सम्पर्क गर्न सक्नुहुनेछ।
7: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
9: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
8: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
9: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
8: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड।
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई।
1: काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट र विवादले घेरिएको काङ्ग्रेस विभाजनको डिलमा पुगेको हो,
2: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन, पुरै पुरै ढङ्गबाट समितिले मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोपकालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने, आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कडा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरुरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालय का प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कङ्गोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बङ्गलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा सुरु भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का सहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्च स्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रश्न आए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
1: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ म भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्नै कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: मेरो व्यक्ति व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो, अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, संसदले जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ, त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग नेपाली कङ्ग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
4: वैधानिक व्यवस्था भन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढङ्गको संरचना तयार गरौँ भन्ने प्रस्ताव गरेका हो, त्यतातर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर जानुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
4: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो, यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
4: होइन,
2: शङ्का भन्दा पनि के आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गऱ्यौँ त, त्यो कुराको कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
4: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
4: तर विधानमा त्यो व्यवस्था छैन नि, होइन?
2: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
4: तर तपाईँहरूले जुन मनोनित गरिदिनु भयो उनी निकट नेताहरूलाई केन्द्रसँग, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो नि डाक्टर शेखर कोइरालाको।
2: सेन्टर कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो। त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो सुरुवात गर्नका लागि त्यसो गरिएको हो।
4: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब काङ्ग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ। जुटे पनि ठिक छ, नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयासबाट सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
4: तपाईँ अब नेपाली काङ्ग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै सङ्घारमा पुग्दैछौँ भन्ने लागिरहेको छ?
2: होइन, त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन। यो कुनै न कुनै ढङ्गबाट चाहिँ समिति नै मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: हुने थिए नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसङ्ग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिङ्गापुर तथा अमेरिकासँग पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज प्रतिनिधि सभाको कानुन न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
5: भारतसँग गरेको हाम्रो पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिङ्गापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
6: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए, तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको सञ्चार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: फोन 056-4740।
8: It's 9:00, अहिले 9 बजेको छ।
9: यो रेडियो नेपाल हो।

0: राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँ स्थित युरोपेली संघ EU का राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले शुरू गरेको कुरियर सेवा 60 जिल्लामा विस्तार। र अमेरिका इरान तनावको मध्यस्थता र क्षेत्रीय स्थिरताका विषयमा चीनका राष्ट्रपति सी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। अब समाचार विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै गरी बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँ स्थित युरोपेली संघ EU मा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट साथै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर डिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेश र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले आज पूर्व प्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। अनुसन्धानका लागि प्रचलित कानूनको अधीनमा रही पक्राउ गर्न सकिने भए पनि त्यस्तो पक्राउ स्वेच्छाचारी हुन नहुने र कानूनी प्रक्रिया तथा स्थापित पद्धतिको पालना नगरी गरिने पक्राउले व्यक्तिको स्वतन्त्रता हनन हुने भएकाले अदालत र अनुसन्धान निकाय सचेत हुनुपर्ने आदेशमा भनिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यौनजन्य हिंसा पीडितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरका सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरिब बालबालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड दिनुभयो। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,000 रुपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्सेउट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले कानून परिपालना आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्सेउटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्सेउटमा नीतिगत रूपमा देखिएका समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।

0: विज्ञापन पछि अब बाँकी समाचार। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको आज दिउँसो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा 65 वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा 2 सातादेखि मुटु तथा उच्च रक्तचाप सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुक मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच, सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात् लू लाग्न सक्ने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शी जिनपिङसँगको भेट अघि प्रधानमन्त्री शहबाज शरीफले चीनका प्रधानमन्त्री ली कियाङसँग पनि वार्ता गर्नुभएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी सञ्चार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनिरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। अब आर्थिक समाचार।
1: देशभरका 338 स्थानीय तहले भूमिको उपयोगका लागि भूमिको वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत समेत गरिसकेको जनाएका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कितागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएका छन्। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न नसकेको जनाइएको छ। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाएका छन्। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तहहरू रहेको र 50 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कृषि र गैर कृषि जग्गाको वर्गीकरण छिटै भएमा त्यसको आधारमा कृषि योग्य जग्गाको संरक्षण, खण्डीकरण, नियन्त्रण, चकलाबन्दी कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित शहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने र पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ। तनहुँमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण सुरु हुने भएको छ। एसियाली विकास बैङ्कको 227 मिलियन अमेरिकी डलर, 30% सो पुँजी र 70% ऋण लगानीमा आयोजना निर्माण गर्न लागि प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशयुक्त आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 पर्दछ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 27.85 अङ्कले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2786 अङ्कमा पुगेको छ। सोमबार नेप्से परिसूचक मात्र नभई बजारको कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन शुक्रबार 4.48 अर्ब कारोबार भएको बजारमा सोमबार 5.98 अर्ब कारोबार भएको छ। यो रकम वैशाख उच्च कारोबार रकम हो। सोमबार बजारमा 235 कम्पनीहरूको मूल्य बढेको छ भने 28 कम्पनीहरूको मूल्य घटेको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहोर संकलन गरेर प्रशोधन गरी मोहोर बनाउने लक्ष्य सहित दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 2 ओखर बोटेमा प्रङ्गारिक मल तथा बायोग्यास प्लान्ट बनाउने शुरूआत गरे पनि आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ। करिब 5 करोड लगानीमा स्थापना गरिएको उक्त उद्योगमा नेपाल सरकार, अर्थ मन्त्रालयको विशेष अनुदान बापत 3 करोड 32 लाख तथा नगर नगरपालिकाको 1,56,00,000 लगानी भएको छ। रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतस्फूर्त रूपमा लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग स्थापना हुने भएपछि खुसी भएका थिए। प्रति घण्टा 1,000 केजी मल उत्पादन गर्न सक्ने क्षमता भएको उक्त प्राङ्गारिक मल उद्योगमा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिन्डर भरेर उपभोक्तालाई वितरण गर्ने गरी स्थापना गरिएको थियो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: नेपाली पारा खेलकुदकी शिखर महिला टेक्वान्डो स्टार पलिसा गोवर्धनले एसियाली पारा टेक्वान्डोमा काँस्य पदक जितेकी छिन्। 11 एसियाली पारा टेक्वान्डो च्याम्पियनसिप अन्तर्गत सोमबार मङ्गोलियाको उलान बातरमा इरानी प्रतिद्वन्दीलाई पराजित गर्दै पलिसाले काँस्य पदक जितेकी हुन्। पलिसाले सोमबार इरानकी राहिम जारामाथि 11-0 फराकिलो अन्तरमा जित हासिल गर्दै काँस्य पदकमाथि हक जमाएकी हुन्। पलिसाले यसअघि सन् 2024 पेरिस पारा ओलम्पिकमा पनि काँस्य पदक जितेकी थिइन्। त्यस्तै उनले सन् 2022 चीनमा भएको पारा एसियाली खेलकुदमा काँस्य पदक जितेकी थिइन्। प्रतियोगितामा नेपालका अन्य दुई प्रतिस्पर्धी अमीर होलन र रेणु तामाङ भने इरानकै प्रतिद्वन्दीसँग निराश भए। नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि खेलाडीहरूको वर्गीकरण गरेको छ। पहिलो पटक 3 खेलाडी ए प्लस क्याटेगोरीमा परेका छन्। यसअघिका वर्षहरूमा ए प्लस क्याटेगोरी थिएन। अहिले ए प्लस सहितका 5 38 पुरुष खेलाडीलाई समेटिएको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ए प्लसमा परेका हुन्। उनीहरूले जनै मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका 7 नेपाली क्रिकेटरले प्रतियोगितामा खेल्न नपाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमको सेड्युलसँग दुजेपछि उनीहरूलाई नेपाल क्रिकेट संघ क्यानले अनुमति नदिएको हो। बेल्जियमको यु टी20 क्रिकेट लिगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, अनिल शाह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, इशान पाण्डे र गुलशन झा खरिद भएका थिए। उनीहरू मध्ये इशान र गुलशनलाई मात्रै क्यानले नो अब्जेक्सन लेटर एनओसी दिएको छ। बेल्जियम लिग जुन 6 सुरु हुनेछ। नेपालले मे 31 जुन 9 सिङ्गापुरमा एसियन गेम्स क्वालिफायर खेल्ने तालिका सार्वजनिक भएको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँ स्थित युरोपेली संघ EU राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले सुरु गरेको कुरियर सेवा 60 विस्तार। र अमेरिका इरान तनावको मध्यस्थता र क्षेत्रीय स्थिरताका विषयमा चीनका राष्ट्रपति सी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98550590034।
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो आयन, के छ?
8: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
9: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 98452028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
11: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
12: माडी फ्लेक्स एन्ड कम्प्युटर।
11: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
12: माडी फ्लेक्स एन्ड कम्प्युटर।
11: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
12: माडी फ्लेक्स एन्ड कम्प्युटर।
11: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
13: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556010 60।
14: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
15: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त उजाउनु त होला नि।
16: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाउ त्यतैतिर।
17: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: तथ्य सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा धान खेती गर्ने कृषकहरूका लागि ज्येष्ठ 12 गते मंगलबारदेखि अनुदानसहितको धानको बिउ बिक्री वितरण शुरू हुने भएको छ। धान रोपाईका लागि उपयुक्त समय आइसकेको अवस्थामा माडी नगरपालिका कृषि शाखाले माडीमा रहेका 4 साना किसान कृषि सहकारी संस्था मार्फत 50% अनुदानमा बिउ उपलब्ध गराउन लागेको हो। वितरण गरिने धानका प्रजातिहरूमा हरदिना 6, सावित्री, सावा, रामधान, राधा 4 र सुक्खा 3 रहेका छन्। 50% अनुदानपछि सावा, हरदिनाथ र रामधान जातको बिउको मूल्य प्रति किलो 36 रुपियाँ तथा सावित्री, राधा 4 र सुक्खा 3 जातका बिउको मूल्य प्रति किलो 34 रुपियाँ 50 पैसा कायम गरिएको कृषि शाखाले जनाएको छ। प्रति एक किसानले अधिकतम 30 किलोग्राम बिउ अनुदानसहितको मूल्यमा पाउने र बिउ वितरण बिहान 7 बजेदेखि सुरु हुने माडीका साना किसान कृषि सहकारी संस्थाहरूले जनाएका छन्। बरुवा स्थित गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले एउटा नम्बर 1 र 2, बसन्तपुर स्थित बगौडा महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 3, 4 र 5, कीर्तनपुर स्थित कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 6 र 7 तथा खरकट्टा स्थित ऐदापुरी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 8 र 9 हनुमान जिल्लामा समेत बिउ वितरण गर्ने व्यवस्था मिलाएको कृषि शाखा प्रमुख सुरेश सिंह खडाले जानकारी दिनुभयो। किसानले लक्षित गर्दै निशुल्क माटो परीक्षण सेवा सुरु गरेको छ। गत साताबाट कृषकहरूले ल्याएको माटोको निशुल्क परीक्षण तथा उपचार सिफारिस सेवा गरिएको नगर कृषि शाखाका अधिकृत अनिल बस्यालले बताउनुभयो। चालु आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन भएको हो। किसानहरूले आफ्नो बारीको माटो परीक्षण गराउन कृषि शाखा बसन्तपुर वा मातहतका कृषि सेवा केन्द्रहरू माडी 1 गर्दी र माडी 9 कृष्णनगरमा माटोको नमुना बुझाउन सक्ने अधिकृत बस्याले जानकारी दिनुभयो। माटो परीक्षणबाट प्राप्त नतिजाका आधारमा उपयुक्त बाली छनौट तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने कृषि शाखाको भनाइ छ। नगरपालिकाले किसानलाई आफैले माटोको नमुना सङ्कलन गरी ल्याउन अनुरोध गर्दै आवश्यक परे प्राविधिक सहयोग कृषि शाखाबाट लिन सकिने समेत जनाएको छ। क्षेत्रबाट सञ्चालित स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुरमा रिले प्रसारण हुने स्वदेश प्लस एफएम 102.1 मेगाहर्जको अनलाइन श्रोता संख्या 1.5 करोड बढी पुगेको छ। लोकप्रिय मोबाइल एप्स हाम्रो पात्र मार्फत स्वदेश एफएम सुन्ने तथा सुनेका श्रोताहरूको कुल संख्या 1.60 करोड पुगेको हो। नेपालीहरूले सर्वाधिक प्रयोग गर्ने मध्येको सो एप्सबाट रेडियो सुन्नेहरूले स्वदेश एफएमलाई मनपर्ने रेडियोका रूपमा बुकमार्क गरी सकारात्मक प्रतिक्रिया पोस्ट गर्दै आएका छन्। देश विदेशबाट सञ्चालित नेपाली भाषाका करिब 700 रेडियोहरू समेटिएको हाम्रो पात्र एप्समा 1 करोड बढी श्रोताहरू पाएको रेडियोहरूमा स्वदेश एफएमसँगै उज्यालो नेटवर्क, रेडियो कान्तिपुर, कालिका एफएम, रेडियो नेपाल, इमेज एफएम र नेपाली रेडियो नेटवर्क मात्रै रहेका छन्। यस्तै अर्को लोकप्रिय मोबाइल एप्स नेपाली पात्रबाट थप 32 लाख बढीले स्वदेश एफएम सुनेको तथ्याङ्क छ। यसबाहेक अमेरिकी रेडियो प्लेटफर्म जोनो मीडियाबाट समेत मासिक करिब 2 लाखजनाले नियमित रूपमा स्वदेश एफएम सुन्ने गरेका छन्। यस्तै अन्य दर्जनौ नेपाली रेडियो एप्सहरूमा समेत स्वदेश एफएम प्रयोगकर्ताहरूको प्राथमिक रोजाइको रेडियोका रूपमा रहेको देख्न सकिन्छ। दोनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माडिसा लक्ष्मी निवास स्थित मनमोहन बालग्रामको आकस्मिक अनुगमन गर्नुभएको छ। त्यसक्रममा बालग्राम व्यवस्थापनसँग कुराकानी गर्दै उहाँले बालबालिकाको बसोबास, खानपान, अभिलेख व्यवस्थापन र समग्र संस्थागत सञ्चालनप्रति असन्तोष व्यक्त गर्दै तत्काल सुधार गर्न निर्देशन दिनुभयो। उहाँले बालग्रामभित्र रहेका बालबालिकाहरूसँग समेत कुराकानी गर्दै उनीहरूको अवस्थाबारे सोधखोज गर्नुभयो। बालग्रामको अवस्था सुधार्थ माडी नगरपालिकाको विशेष भूमिका रहने औल्याउँदै उहाँले बालग्राममा बालबालिकाहरूको सुरक्षा, संरक्षण र व्यवस्थापनमा कानून अनुसारका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न जोड दिनुभयो। अनुगमनका क्रममा बालग्राम व्यवस्थापन समितिको निर्णय, पुस्तिका र लेखा परीक्षण प्रतिवेदन ल्याइएको प्रजीय कार्यालयले जनाएको छ। करिब 6 वर्ष अघि तत्कालीन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी गर्दै हात्ती लगाई घर भत्काउँदा घरबार विहीन हुन पुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मी निवास स्थित विद्यालय भवनमा राखेको थियो। त्यसकारण
कार्यका निम्ति नगरपालिकाको अनुरोध सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको थियो। शुरूआतदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीवासी नागरिकहरूले सहयोग गरिआएका छन्। हाल बालग्रामलाई संस्थागत र भौतिक सुधार गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। तारक कुमारी काजी महतोले चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं कानून मन्त्री सोभिता गौतमसँगको सल्लाह अनुसार नै चितवन राष्ट्रिय निकुञ्जभित्र मोजाइक ब्लक राखी सड़क स्तर उन्नतिको टेन्डर खुल्न स्थगन गरिएको बताउनु भएको छ। नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले सो कुरा बताउनु भएको हो। वडामा विनियोजन गरिएको 25-25 लाख रुपियाँ सहित नगरका योजनाबाट बजेट जेएनजी आन्दोलनका क्रममा कटौती गरेर जंगलभित्र बाटोमा ब्लक बिछाउने योजना गरिएको स्मरण गर्दै उहाँले निर्वाचनपछिको अवस्थामा संघीय सरकारबाट बजेट आउने सम्भावनालाई ध्यानमा राख्दै तत्कालका लागि ठेक्का प्रक्रिया अघि नबढाइएको बताउनुभयो। दुईजना वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकारी सहित आफूले कानून मन्त्रीलाई भेटेर जंगलको बाटो निर्माणबारे छलफल गरेको जानकारी दिँदै मन्त्री गौतमले हालचालु रहेकै बाटो स्तर उन्नति गर्ने संकेत गर्नुभएको र वातावरणीय प्रभाव मूल्याङ्कन टोली पठाउनु भएको नगर प्रमुख महतोले जनाउनुभयो। नगरपालिकाले सर्वदलीय तथा सर्वपक्ष निर्देशित कार्यपालिकाको निर्देश समेत संघीय सरकारलाई पठाइसकेको भन्दै उहाँ असार मसान्तसम्म संघीय बजेट विनियोजन भएमा सोहीअनुसार काम अगाडि बढाइने बताउनुभयो। अहिले नै ठेक्का गर्दा काम भदौ असोजसम्म लम्बिन सक्ने र त्यति बेलासम्म संघीय सरकारबाट पनि सोही सड़कमा बजेट आए दोहोरो ठेक्का पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले केही समयका लागि प्रक्रिया रोकिएको उहाँले स्पष्ट पार्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले कानून अनुसार आफ्नो दायित्व पूरा गर्ने कर्मचारी कहिले त्रसित हुन नपर्ने र कसैको दबाब वा सोर्सफोर्समा जान नपर्ने बताउनु भएको छ। भाडी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा कर्मचारीहरूको सर्वबारे उठेको जिज्ञासाको जवाब दिँदै उहाँले यसो कुरा बताउनु भएको हो। कर्मचारीहरू त्रसित छन् भन्ने भनाइप्रति प्रतिक्रिया दिँदै उहाँले कर्मचारी प्रशासन नियम र कानून अनुसार सञ्चालन हुने बताउनुभयो। काम नगर्ने वा जनताको करको सदुपयोग नगर्ने कर्मचारीप्रति आफ्नो निगरानी र कानूनी कारवाही निरन्तर रहने उहाँले चेतावनी समेत दिनुभयो। उहाँले कर्मचारी व्यवस्थापनको जिम्मेवारी भएकाले लापरवाही सहयोग गर्न नसकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भूषालले सरुवा हुन पाउनु कर्मचारीको अधिकार भएको र त्यसको व्यवस्थापन सम्बन्धित निकाय तथा मन्त्रालय स्तरबाट हुने गरेको समेत बताउनुभयो। सरुवा गर्ने निकाय र स्थानीय तहको व्यवस्थापन भूमिका फरक हुने भएकाले सो विषयमा स्पष्ट हुनुपर्ने उहाँको भनाइरहेको थियो। केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते टुँडेखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतका अनुसार सो पत्रमा संविधानको धारा 66 धारा 2 बमोजिम जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा टुँडेखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ भन्ने वाक्यांश लेखिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयको सिलिङ घटाउने तयारी गरेको छ। विशेष गरी भौतिक पूर्वाधार, ऊर्जा, खानेपानी र कृषि जस्ता उत्पादनमूलक तथा विकास निर्माणको जिम्मा पाएका मन्त्रालयहरूको बजेट घटेर आउने भएको छ। मन्त्रालयहरूले संसदीय समितिमा दिएको जानकारी अनुसार धेरै मन्त्रालयको बजेट कटौती भएर प्रस्तावित गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताउनु भएको छ। सोमबार मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको वैदेशिक भ्रमणका सम्बन्धमा यस्तो बताउनु भएको हो। उहाँले वर्तमान सरकार अहिले आफ्नो कार्य सम्पादनको सुरुवाती चरणमा रहेको र आन्तरिक काममा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिक मैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ। राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधि मैत्री र सहज बनाउँदै लगेको हो। हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका 60 जिल्लामा विस्तार भइसकेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले सोमबार उहाँहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। नेपाली काङ्ग्रेसले 15
दोस्रो महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई तीव्रता दिएको छ। सोमबार ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन साथै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ। सहकारीको बचत दुरूपयोग सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि गठित सहकारीमा भएको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघमा आबद्ध देशका गैरावश्य राष्ट्र तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाडौँको शम्मा डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउ सहितका कार्यक्रमहरू सार्वजनिक गरेको छ। देशैभर 338 पालिकाले भूपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भूपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गरिएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्यागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्यागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन् तर 47 पालिकाले भने अझै पनि काम सुरु गर्न सकेका छैनन्। र नेपालको प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक ठमेल क्षेत्रबाट प्रहरीले सोमबार 5 विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी वृत्त सोरखुट्टे समेतको टोलीले 5 विदेशी महिलालाई पक्राउ गरेको छ। परिसर काठमाडौँका प्रमुख तथा एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा 4 युगाण्डाका महिला छन् भने 1 केन्याकी महिला छन्। उनीहरू पक्राउ पर्नुको मुख्य कारण यौन धन्दा रहेको जनाइएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

Swadesh FM, Tirana Pithumlo, 2 MHz.

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: हामी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ। यही खुसी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
1: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश।
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
2: सम्पूर्ण मेरा श्रोता वृन्दहरूलाई यो प्रातः कालको शुभ बिहानीमा स्वदेश एफएमबाट सम्पूर्णलाई नमस्कार गर्दै स्वागत गर्दछु। आउनुहोस् शास्त्रोक्त विधानहरू, शास्त्रका कुराहरू म यहाँहरू समक्ष राख्ने अनुमति माग्छु। हाम्रो महाभारतीय काल थियो, त्यो महाभारतीय कालमा धेरै धेरै योद्धा, भक्त, गुरुजन, महारथी आदि गरिएकाले त्यहाँ आफ्नो जीवनलाई उत्सर्ग गरेर जानुभएको कुरा हाम्रो महाभारत पढ्दाखेरिमा थाहा हुन्छ। महाभारतका महान योद्धाहरूमध्ये महान योद्धाहरू हुनुहुन्थ्यो। त्यो महान योद्धामा गुरुजनहरू, पितामहहरू अनि दानीमा कर्ण जस्ता महारथीहरू पनि त्यहाँ थिए। एवं रित हुँदा अब युद्ध दिनानुदिन चलिराखेको छ, महारथीहरू भिडिराखेका छन्। 5 पाण्डवहरूप्रति भीमसेन एउटा ठुलो योद्धा हुनुहुन्थ्यो। आजको कुरा हो, भीमसेनले महान दानी प्रतापी कर्णलाई कुरुक्षेत्रको रणमैदानमा ढलाइदिनु भयो। कर्ण ढलिसकेपछि कौरव पक्ष बहुतै कमजोर भएको यस्तो अनुभव भइराखेको छ। पाण्डव पक्षका योद्धा अर्जुन बहुत खुसी हुँदै आजको युद्धमा कर्णलाई ढाल्न सकेकोमा आफूलाई ठुलो पौरखी ठान्नुभयो। यसरी आफूले ठुलो पौरख गरेर कौरव सेनाहरूलाई ढालेकोमा खुसी व्यक्त गर्नको लागि भगवान् श्रीकृष्णबाट म अर्जुन जानुभयो। भगवान् श्रीकृष्णको दर्शन गरिसकेपछि भलाकुसारीको अवस्थामा धर्मक्षेत्र कुरुक्षेत्रमा आज कर्णलाई मैले ढाल्न सकेकोमा म आफू ज्यादै गौरवान्वित भएको छु। ठुलो पौरख गरेको, पुरुषार्थ गरेको मैले अनुभव गरेको छु प्रभु भनिकन यसरी भगवान् श्रीकृष्ण समक्ष आफ्नो विजय अथवा आफ्नो पौरख सुनाउनु भयो। सुनाइसकेपछि भगवान् श्रीकृष्णले भन्नुभयो, कर्णलाई तिमीले निष्क्रिय बनाइदेऊ, अब त्यो तिम्रो पुरुषार्थ एकतर्फ ठिक छ, तर कर्ण भनेको त एउटा महान व्यक्ति हो, महान दाता हो, महान दानी हो, तिमीले चिनेका छौ भनिकन यसरी प्रश्न गर्दुमो। अर्जुन भन्नुहुन्छ, अरू कुरो थाहा छैन, म युद्धार्थी हुँ, युद्धमा उसलाई ढाले मैले यति जान्दछु। हिँड अब कुरुक्षेत्रमा गएर हामी चाहिँ नि कर्णको दर्शन गर्नुपर्छ भनिकन यसरी भगवान् श्रीकृष्णले अर्जुनलाई लिएर जानुभयो। कुरुक्षेत्रको रणमैदानमा कर्ण ढलिराखेका थिए, हात गोडा चल्न नसक्ने अवस्था थियो, आफू उठ्न पनि नसक्ने यस्तो अवस्थामा कर्णलाई भेट्न भएर भगवान् श्रीकृष्ण र अर्जुन ब्राह्मण कुमारको रूप धारण गरेर त्यहाँ जानुभएको छ। कर्ण यस्तो दानी थिए, हरेक दिन उनी सुन दान गर्थे, तर आज आफू पनि ढलेको र अगाडिपट्टि ब्राह्मण कुमार देखेपछि बहुतै दुखित हुनुभयो। किन दुखित भएको भन्दा उहाँसित आज बल छैन, उठ्न सक्ने शक्ति छैन, स्नान छैन, वन्दना छैन, दान गर्ने द्रव्य छैन। यो अवस्थामा मर्ने बेलामा मैले कुनै पनि उपकारका लागि दान गर्ने वस्तु पाइनँ भनिकन यसरी साह्रै दुखित हुनुभयो। यो बेला अवसरमा ब्राह्मण कुमारहरू पनि उहाँको दर्शन गरेर हामी फिर्ता हुन्छौँ भनिकन बिदा माग्नुभयो। दुई चार कदम ब्राह्मण कुमारहरू गइसकेपछि उहाँले फेरि बोलाउनु भयो। आउनुभयो ब्राह्मण कुमारहरू। आइसकेपछि कर्णले आफ्नो मुखका दाँत ढुङ्गाले हानेर भाँच्नु भयो। मुखभरि रगत छ, शरीरमा छातीमा पनि रगत बगेको छ, अनि त्यो भाँचेको दाँतबाट सुन झिक्नु भयो। सुन झिकेर यो सुन म दान गर्छु थाप्नुहोस् भनिकन ब्राह्मण कुमारहरूलाई भन्नुभएको छ आज कर्णले। अनि ब्राह्मण कुमारहरू भन्छन् यो रगतले मुछिएको, यो रगतले भिजेको दाँत अपवित्र हुन्छ, यो दान लिनुहुन्न भनिकन उहाँहरूले भनेपछि फेरि आफ्नो हातले बाण हानेर त्यहाँबाट एउटा पानीको फोहरा निकालेर दाँत सफा गरेर लिनुहोस् भनिकन दिन लाग्नुभयो। यो अवस्था देखेर भगवान् श्रीकृष्णले हामी तपाईँको परीक्षा लिन आएको, परीक्षामा हजुर पास हुनुभएको छ, हजुरको जानी भनेर यो नाम जहाँसम्म यो धरती रहन्छन्, चन्द्र सूर्य रहन्छन्, त्यहाँसम्म कर्ण जानी भन्ने यस्तो तपाईँको कृति भइलिने छ। म तपाईँलाई आशीर्वाद दिनको लागि यहाँ आएको हुँ। म ब्राह्मण होइन, कृष्ण हुँ। भारतले यसरी दर्शन दिनुभयो। दर्शन दिइसकेपछि अनि उहाँले हानेको बाणले जो पानी निस्केको थियो त्यो पानी सागरको रूपमा परिणत भएर अनि त्यसलाई चाहिँ नि बाण गङ्गा भन्ने नाम राखिदिनु भयो भगवान्ले। यसरी बाण गङ्गाको सृष्टि गरेर उहाँ स्वर्ग जानुभयो। स्वर्ग गएपछि उहाँलाई मात्रै सुनै सुनको दरबार छ, खाने बस्नी सारा कुराहरू, के अरे बस्नीहरू सब बन्दोबस्त छ, खानेकुरो छैन। किन यस्तो भयो भनिकन कर्णले चाहिँ त्यहाँ कुरा गर्नुभयो। कुरा गर्दाखेरिमा तपाईँले सुन मात्रै दान गर्नुभएको, तपाईँले अन्न दान गर्नुभएको छैन तपाईँको जीवनमा, त्यस कारणले तपाईँलाई अन्न उपलब्ध हुँदैन भनिकन यस्तो कुरा त्यहाँ थाहा पाइसकेपछि उहाँले त्यो शरीर छोडेर फेरि धरतीमा आएर अर्को जन्म लिएर सोह्र श्राद्धको बेलामा सोह्र दिनसम्म उहाँले सिधादान गर्नुभयो। दिनमै 108 ब्राह्मणहरूलाई दान गर्न थाल्नुभयो। प्रत्येक दिन यसरी दान गर्नुभयो, गर्दै गर्दै जाँदा अनि त्यो जीवन बिताउनु भयो। फेरि अर्को शरीर जन्म लिएर अर्को जीवनमा पनि त्यसरी नै सोह्र श्राद्धमा अन्नदान गर्नुभयो, सिधा दान गर्नुभयो। धेरै धेरै ब्राह्मणहरूलाई खुसी पार्नुभयो, पितृहरूलाई तर्पण पानी दिनुभयो, अन्न दिनुभयो, पितृलाई तर्पण दिनुभयो, देउतालाई पनि जल चढाउनु भयो, एव अमृत गरेर कर्णले अर्को दुई जन्ममा अन्नदानहरू, जलदानहरू, अनि द्रव्यदानहरू, अनि गृहदानहरू यस्तो गरेर ठुलो पुण्य आर्जन गर्नुभयो। अनि यो पुण्यको प्रभावले गरिकन फेरि उहाँको त्यो तिन नम्बरको शरीरको पनि यहाँ विसर्जन हुन गयो। यो शरीर विसर्जन भइसकेपछि उहाँको जुन जीवात्मा थियो दानको प्रभावले गरिकन फेरि स्वर्गलोकमा अनि उहाँको चाहिँ सवारी भयो। स्वर्गलोक सवारी भइसकेपछि कर्ण महाराजको लागि आज अनि सुनै सुनको महल छ, त्यसपछि खाने वस्तुहरू सिधादान गरेर गएको हुँदा अन्नदानको पनि त्यहाँ सहयोग प्राप्त भएको छ, जलको पनि त्यस्तै सहयोग छ। सारा किसिमका कुराहरू आफूलाई आवश्यक पर्ने स्वर्गीय भोगका कुराहरू त्यहाँ फेरि सम्पन्न भए। यसरी द्रव्यदानका साथसाथै सुलदानको साथसाथै फेरि उहाँले चाहिँ अर्को जन्म लिएर अनि कर्ण फेरि पृथ्वीमा आएर अनि सोह्र श्राद्धको पितृपक्षको यो अवस्थामा पितृहरूलाई सम्झेर धेरै धेरै अन्नदान, सिधामा दान, हर किसिमका घिउ दान, सब्जी दान, फलफुलहरू दान गरेर पुण्य आर्जन गरिकन उहाँ चाहिँ अहिले सम्पन्न स्वर्गमा सम्पन्नशाली भएर हर किसिमको सुविधायुक्त भएर उहाँको चाहिँ जीवन बितिराखेको छ। यसै कारणले सुनदानले मात्रै हुँदो रहेछ, अन्नदान गर्नुपर्ने रहेछ भन्ने कुराहरूको प्रसङ्ग यस प्रकार कर्णले पनि थाहा पाउनु भएको थियो। यहाँसम्मको प्रसङ्ग राखेर एउटा चर्चा गरेर म बिदा लिन्छु। जयतु संस्कृतम्, हरे नमः।

0: आज विक्रम सम्वत 2083 जेठ 12 गते मंगलबार, जेठ शुक्ल दशमी 26 मे सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: डेढ दर्जन करको मारमा सर्वसाधारण प्रधानमन्त्री बालेन गणतन्त्र दिवसमा पनि नबोल्ने, कूटनीतिक चिसोपनका बीच सभापति रवि लामिछाने भारत जाँदै 30,000 बढीको सम्पत्ति केलाउँदै छानबिन आयोग, सहकारी बेठिती जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने लगायतका खबर आजको विभिन्न पत्रपत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको ढटेलो टिपेर तेल बनाउँदै जुम्ले महिला शीर्षकको शुभ समाचार।
0: बिहानको उज्यालोसँगै जुम्लाको चन्दननाथ नगरपालिका चारकी मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्यूमा निगालोको छान्नो, हातमा पन्जा र लट्टी बोकेर उनी दिनभरि ढटेलो टिपिरहन्छन्। साँझ घर फर्कदा उनीसँग केवल दाना हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ। जंगलमा बेबारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि आय आर्जनको मुख्य आधार बनेको छ। ढटेलोको दानाबाट निकालिने तेल बजारमा प्रति लिटर 1,000 रुपियाँमा बिक्री हुन थालेपछि गाउँ गाउँमा यसको संकलन तीव्र बनेको हो। पहिले यसको मूल्य थाहा थिएन, मुनकौराले भनिन्, घरमै प्रयोग गर्थ्यौं, अहिले बेच्न मिल्ने भएपछि सबै जंगलतिर लागेका छन्। उनले पहिलो वर्ष 45 लिटर र गत वर्ष 35 लिटर तेल निकालेकी थिइन्। यो वर्ष ढटेलो कम फले पनि झण्डै 50 लिटर तेल निकाल्ने गरी दाना संकलन गरिसकेको उनी बताउँछिन्। जुम्लाका ग्रामीण बस्तीमा अहिले बिहानै महिला ढटेलो टिप्न जंगल पस्ने दृश्य सामान्य बनेको छ। काँडाले शरीर नघुचोस् भनेर उनीहरू बाक्लो कपडा, पन्जा र लट्ठीको सहारा लिन्छन्। स्थानीय धनलाल रावत भन्छन्, ढटेलो टिप्नु सजिलो छैन, काँडाले शरीरभरि घुच्छ, तर मूल्य राम्रो पाइने भएपछि महिलाहरू दिनभरि जंगलमै बिताउँछन्। पहिला दियो बाल्न, मालिस गर्न र धार्मिक कार्यमा प्रयोग हुने ढटेलोको तेल अहिले आयातित तेलको विकल्प बन्न थालेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। डेढ दर्जन करकुमारमा सर्वसाधारण सहकारी ढुकुटी भने घाटा सरकारी ढुकुटी भने घाटामै शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छ। सरकारले डेढ दर्जन भन्दा बढी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन औषधि र छुट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर मूल्य अभिवृद्धि कर भ्याट भन्सार महसुल अन्तशुल्क संकलन गर्दै आएको छ। त्यसै गरी सेवा र वस्तु उपभोगका आधारमा कर गैर कर गरी वैदेशिक रोजगारमा सेवा कर शिक्षा सेवा कर पूर्वाधार विकास कर सड़क मर्मत सुधार कर प्रदूषण नियन्त्रण कर टेलिफोन सेवा शुल्क कर विलासिता शुल्क डिजिटल सेवा कर क्यासिनो रोयल्टी सिनेमा विकास कर स्वास्थ्य जोखिम कर हरित कर सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको पनि कर जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै छ। व्यक्तिगत आयको दरमा मात्रै होइन अर्थतन्त्रमा राजस्व हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने मुलुक बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भने नेपालमा करका प्रकारहरू धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा करिब 19% छ। नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार घटेको छैन, जीडिपीको वास्तविक गणना भएको छैन। राजस्व प्रणालीमा सुधार नभएसम्म राजस्व अहिलेको भन्दा बढी उठ्ने सम्भावना पनि छैन, अरियालले भनेका छन्। यस्तै सरकारले असुल्ने मुख्य करका शीर्षकहरूमा आयकर 1-39% मूल्य अभिवृद्धि कर 13% भन्सार महसुल कर 5-80% अन्तशुल्क कर वस्तु अनुसार फरक दर वैदेशिक रोजगार सेवा कर कुल रकमको 1% त्यस्तै शिक्षा सेवा कर शिक्षा शुल्कको 3% पूर्वाधार विकास कर पेट्रोल र डिजेल भन्सारमा प्रति लिटर 10 रुपियाँ कर सड़क मर्मत सुधार कर पेट्रोल र डिजेलमा प्रति लिटर 4-2 रुपियाँ कर प्रदूषण नियन्त्रण कर पेट्रोल र डिजेलमा प्रति लिटर 1.5 रुपियाँ टेलिफोन स्वामित्व कर टेलिफोन कनेक्सन सिम रिचार्जमा 500 रुपियाँ पुनर्भ्रमण मूल्यको 2% त्यस्तै टेलिफोन सेवा शुल्क अन्तर्गत टेलिफोन इन्टरनेट मोबाइल सेवा शुल्कको 10% विलासिता शुल्क 5 तारे होटल आयातित मदिरा सुन र गहनामा मूल्यको 2% डिजिटल सेवा कर नेपालमा डिजिटल सेवा दिने गैर आवासीय व्यक्तिलाई कारोबारको 2% स्वास्थ्य जोखिम कर बिडी चुरोट खैनी गुटखा ई सिगरेट प्रकारका हेरी प्रकार हेरी प्रति किलो 0.30-60 रुपियाँसम्म कर असुल्दै आइएको छ।
3: प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो। आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ। दिवसको दिन जेठ 15 गते सैनिक मञ्च टोडी खेलमा विशेष समारोह आयोजना हुने गरेको छ। समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यसपालि भने शाहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिन हुन अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो। प्रधानमन्त्री भएदेखि नै मौन उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको छैन। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरुद्ध गरेका थिए। बागमती सरकारले गणतन्त्र दिवस चार दिनसम्म मनाउने। अर्को खबर, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाको संयोजकत्वमा समिति गठन गरेको छ। जेठ 15 गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाको संयोजकत्वमा 43 सदस्यीय समिति गठन गरिएको हो। विधिको शासनको नारा केवल हात्तीको देखाउने दाँत प्रमाणित भएको छ। डाक्टर केसीको भनाई, स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउनु भएको छ। यो खबर पनि यससँगै छापिएको हिमालय टाइम्समा छापिएको खबर हो। यो प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा।
4: देउबा दम्पति विरुद्धको पक्राउ पूर्जीबदर रेड नोटिस पनि फेरि अस्वीकार। शीर्षकमा कान्तिपुरमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरुद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 सहितमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट एक जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा आध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो। सर्वोच्च अदालतले भनेको छ।
3: कूटनीतिक चिसोपनबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम मत परिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारत र नेपाल बीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइबाट पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। चुनावबाट झण्डै दुई बहुमत ल्याएको रासोपाले बालेन्द्र शाहको नेतृत्वमा चैत 12 गते सरकार गठन गर्यो। नयाँ सरकार बनेसँगै नेपाल भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेश सचिव विक्रम मिश्रलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्ति पठाएको थियो। तर गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकार संघको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी शुरू भयो। सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रको दुई दिने नेपाल भ्रमण स्थगन भयो। सीमा विवादसँगै प्रधानमन्त्री शाहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रको भ्रमण रद्द भएको स्रोतको दावी छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो। लामिछानेको भ्रमणबारे भारतीय मीडियामा चर्चा। राष्ट्रपा सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मीडियाले चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुक उत्सुकताका साथ प्रकाशन गरेका हुन्। भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्वबारे समाचार छापेको छ। अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औल्याएका छन्। यद्यपि केही भारतीय संचार माध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन्।
4: सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 62-63 सालदेखि 81-82 सम्म सार्वजनिक पद धारण गरेका